0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कंग्रेसको असन्तुष्ट पक्षले 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवालाई नै सभापति मानेर 15 महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेको छ। देउवालाई सभापति माने तत्काल पार्टी एकता हुने, नभए सर्वोच्चको फैसला कुर्नुको विकल्प नभएको असन्तुष्ट पक्षका नेताहरूले बताएका छन्। 15 महाधिवेशनको निष्पक्षता र स्वतन्त्रताका लागि दुवै पक्ष सम्मिलित राजनीतिक संयन्त्र बनाउनु पर्ने माग गर्दै आएको असन्तुष्ट पक्षले सर्वोच्च अदालतको 4 वैशाखको फैसला पुनरावलोकन हुने भए अडान फेरेको हो।
2: राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगममा सुधारका आशा लाग्दा संकेत देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि सामाजिक सञ्जालमा 4 महिनामै 6 अर्ब 27 करोड़ रूपियाँ आमदानी, अकुपेन्सी 86% र 1 अर्ब 6 करोड़ रूपियाँ ऋणको किस्ता भुक्तानी भएको तथ्य सार्वजनिक गरे। निगमकै प्रारम्भिक वार्षिक हिसाबले भने तस्विर त्यति उत्साहजनक देखाउँदैन। गत आर्थिक वर्षमा आमदानी 23 अर्ब 40 करोड़ हुँदा खर्च करिब 24 अर्ब 40 करोड़ पुग्ने अनुमान छ। अर्थात आमदानी बढ़े पनि वर्षको अन्त्यमा खर्च र आमदानी भन्दा करिब 1 अर्ब रूपियाँ बढ़ी हुने देखिएको छ।
1: सरकारले बाँकी विश्वविद्यालयमा उपकुलपति छनौट प्रक्रिया अघि बढ़ाएको छ। यसअघि प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय सहित 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिसकेका छन्। 5 वटामा उपकुलपति नियुक्त हुन बाँकी छ। काठमाडौँ विश्वविद्यालयमा उपकुलपति छनौट प्रक्रिया अन्तिम चरणमा छ भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ।
2: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 5 पालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। पैतडीको पञ्चेश्वर गाउँपालिका, बाजुराको बढ़ीमालिका नगरपालिका, तनहुको ब्यास नगरपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र कास्कीको रूपा गाउँपालिकाले भूमि बैंक संचालन एवं स्थापनाका लागि स्वीकृति पाएका हुन्।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले थप 3 जना सल्लाहकार नियुक्त गर्नुभएको छ। मन्त्री श्रेष्ठले बिहिबार 3 जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै उहाँको सल्लाहकार समूहले पूर्णता पाएको सचिवालयले जनाएको छ।
2: सुनसरी देवानगंज 3 को कप्तानगंजमा भएको हिंसात्मक घटनापछि बन्द रहेको गाउँपालिका र वडा कार्यालय 17 दिनपछि बिहिबार खुलेको छ। गाउँपालिका र वडा कार्यालय नियमित सञ्चालनमा आएको पहिलो दिन सेवाग्राहीको जमघट थामी नसक्नु थियो। साउन 10 गते बोलबम जान लागेका युवाले देवानगंज 3 मा मन्दिरमा डीजे ठूलो आवाजमा बजाएको विषयमा 2 युवा समूहबीच भएको झडप बढ़ेर उग्र रूप लिएको थियो।
1: सरकारले सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि लागू गर्दै कृषि तथा पशुपक्षी व्यवसाय सहित 8 क्षेत्रका उद्यमी तथा लक्षित वर्गलाई 5 करोड़ रूपियाँसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। नयाँ व्यवस्था अनुसार सरकारले कर्जाको ब्याजमा 3% अनुदान दिनेछ भने बैंक तथा वित्तीय संस्थाले आधार दरमा 1.5% भन्दा बढ़ी प्रिमियम थप्न पाउने छैनन्।
2: कर्णाली प्रदेश सभा सचिवालयले मंगलबार अर्थात साउन 26 गतेका लागि तय गरिएको बैठक स्थगित भएपछि सूचना जारी गर्दै आउँदो भदौ 2 गते बस्ने जनाएको छ। प्रदेशसभा बैठक स्थगित हुनु सामान्य प्राविधिक विषय जस्तो देखिए पनि यसका पछाडि सरकार गठन र मन्त्री परिषद विस्तार हुन नसक्ने प्रमुख कारण मानिएको छ। प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले सोमबार साँझ बसेको बैठकले मंगलबारका लागि छलफल तथा निर्णय गर्नुपर्ने खासै विषय नभएको निष्कर्ष निकालेपछि बैठक सार्ने निर्णय गरेको बताउनुभयो।

0: नेपालको एकमात्र डीटीएच सेवा दिस फोन देश खुशीको कनेक्सन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। इरानमा

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843218049।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्

0: फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसति गर्ने,
0: दाँतको एक्सप्रेस सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत हलिएको गिजाबाट रगत आउने र स्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथिपरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320। रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
3: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
4: तपाईलाई स्वागत छ।
5: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
4: आज 2083 साल साउन 29 गते शुक्रबार, अगस्त 14 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको द्वितीया तिथि।
5: 18 वर्ष प्रवेशको अवसरमा रामेछापको हजुरको रेडियोको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
4: रोल्पाको थबाङ पहिरोमा परि बेपत्ताहरूको आज बिहानैदेखि फेरि खोजी निरन्तर रहने, प्युठानमा भेटिएका सब परिवारलाई आजै बुझाइने, पछिल्लो 3 घण्टामा बझाङमा सबैभन्दा धेरै वर्षा।
5: देउबा फर्किएसँगै कांग्रेस आधिकारिकताको विवाद झन बल्झिँदै, सरकार र लघुवित्त पीड़ित बीच सात बुद्धे सहमति, काठमाडौँ केन्द्र द्वित आन्दोलन स्थगित, सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान।
4: सर्पदंश विरूद्धको औषधि आजदेखि सातै प्रदेशमा पठाउन थालिने, लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
5: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह, इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध, रूसी राष्ट्रपतिले विवादित

0: पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध। रूसी राष्ट्रपतिले विवादित

0: पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध। रूसी राष्ट्रपतिले विवादित

0: पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध। रूसी राष्ट्रपतिले विवादित

0: पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध। रूसी राष्ट्रपतिले विवादित

0: त्यस्तै प्रदेशमा पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्यु।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I'm here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: परेको रिटमा यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकोमा फैसलामा भने त्यो ऐन संशोधन विधायन सम्बन्धी सिद्धान्त अनुरूप नै रहेको उल्लेख गरेको छ। यससँगै चेक बाउन्सको कानून कार्यान्वयनको दोहोरोपन बन्द भएको छ तर चेक अनादर सम्बन्धी कसुरमा रहेको 5 वर्ष हलम्यादको सुविधा नयाँ मुद्दामा भने हुने छैन। नयाँ पत्रिकामा खबर छ। काया कहिरनमा मौसमी प्रणाली एलनिनो र यसको प्रभाव बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
8: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
10: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रोल्पा थबाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि, 3 जना अझै बेपत्ता, गैराती केही ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अप्नाउन आग्रह, देउबालाई सभापति मानेर एकतामा जान कांग्रेस असन्तुष्ट पक्षको प्रस्ताव, सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था, लघु वित्त पीड़ित र सरकार बीच 7 बुँदे सम्झौता लगायतका खबर प्रस्तुत
12: गर्यौं। कृषि विभागका अनुसार देशभर 96% भन्दा बढ़ी भूभागमा रोपाई सकिएको छ। धमाधम मैझारो गरिरहेका किसानले यस वर्ष पनि रासायनिक मलको चर्को अभाव खेपेर रोपाई सकाएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार असार र साउनमा धान रोप्ने सिजनमा 2,00,000 टन भन्दा बढ़ी रासायनिक मल आवश्यक पर्छ, तर यी 2 महिनामा सरकारले 1,95,184 टन मात्रै मल वितरण गरेको छ। अहिले धान हुर्किने बेला युरिया हाल्नुपर्ने भए पनि नपाएको गुनासो किसानले गरेका छन्। धानको बोट राम्रोसँग हुर्काउन अहिले युरिया हाल्नुपर्छ तर सहकारी जाँदा मल छैन भन्नुहुन्छ कैलालीको भजनी नगरपालिका एक चकुलियाका किसान मजोर कुमाल। रोपाईमा आदामल गोड्ने बेला जनहाहाकार शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ। यसैबीच प्रशान्त महासागरमा मौसमी प्रणाली एलनिनो थप बलियो हुँदै गएको छ। नेपालमा अहिलेसम्म एलनिनोको प्रभाव नगर्ने देखिएको मौसमविदले बताएका छन्। मनसुनी वर्षाको अवस्था हेर्दा असारदेखि साउन अन्तिमसम्म अर्थात बितेका दुई महिना सन्तोषजनक नै रह्यो। यो प्रशान्त महासागरमा एलनिनो थप बलियो बन्दैछ। आउँदा दिन र हिउँदमा यसको प्रभाव कस्तो रहला भन्ने चासो र चिन्ता छ। एलनिनोलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारी गर्नुपर्नेमा विज्ञको जोड छ। थप जानकारी सहित साथी मदन पौड्याल।
13: संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस दैलोमा मात्र होइन हाम्रो घरभित्र नै आइसक्यो भनी चेतावनीयुक्त संकेत गर्नुभएको छ। यसको अर्थ एलनिनोले अहिले गर्मी बढ़ाउँदैछ। यो त केवल थालनी मात्रै हो। पूर्वानुमान अनुसार एलनिनो थप बलियो भएमा यसले सुक्खा र गर्मी अनि वर्षाको प्रवृत्तिमा परिवर्तन ल्याउन सक्छ। खासमा के हो त एलनिनो? जल तथा मौसम विज्ञान विभागका पूर्व उप महानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्य।
14: एलनिनो भनेको प्रशान्त महासागरको पूर्वी भेगको इक्वेटर साइडको त्यहाँको चाहिँ समुद्रको पानी नर्मल भन्दा बढी तातिने हो। पानी तातिने प्रक्रिया प्राकृतिक प्रक्रिया हो, किनभने यो प्रक्रिया दुईदेखि पाँच वर्षमा सात वर्षमा एकचोटि हुन्छ भने समुद्रभित्रैबाट चाहिँ तातो भएर आउने हो। जसरी त इनारको पानी तातो हुन्छ नि तल होइन, त्यस्तै किसिमबाट चाहिँ त्यो तलैबाट तातो भएर त्यो पछि यो अडियनकै विशेष हो। यो
13: त्यसो त यस वर्ष मनसुनमा सरदर भन्दा कम वर्षा र तापक्रम बढ्ने पूर्वानुमान यसअघि नै सार्वजनिक भएको थियो। तर असार पहिलो हप्ता नेपाल भित्रिएको मनसुनको अहिले मध्य अवधि हो अनि अहिलेसम्म मनसुनमा सरदर हुने वर्षा 1600 मिलिमिटरको आधा जसो वर्षा भइसकेको छ। यसअघि प्री मनसुनमा समेत यसपालि राम्रै पानी पर्यो। अबका दिनमा एलनिनोको प्रभाव जस्तो भए पनि चनाको भने रहनुपर्ने हुन्छ।
14: अब चाहिँ अहिलेसम्म पानी परे पनि एलनिनो इफेक्ट चाहिँ हुँदै नहुने भन्ने कुरा होइन। अब चाहिँ घाम लागेर पानी पनि कम चाहिँ हुन सक्छ, यो कुरा हामी भन्न सक्छौँ। किन भन्दाखेरि एलो यस्तो छँदैछ, पक्कै पनि एउटा के देखिन्छ भन्दाखेरि एलो देखिने बेलामा चाहिँ औसत भन्दा पनि कम पानी पर्न भइरहेको छ। हो, नेपालको विभिन्न ठाउँमा हेरेर कति बढी पनि पानी परेछ, तर पनि इफेक्ट यसको हुन्छ नि। त्यहाँ अबको दिनमा केही चाहिँ हामी सतर्क हुनुपर्ने हो कि?
13: विश्व मौसम संगठन डब्ल्यूएमओले हालै भदौ मध्यसम्म एलनिनो अझ बलियो बन्ने र त्यसले उच्च तापक्रमको साथै वर्षाको प्रवृत्तिमा परिवर्तन ल्याउने प्रक्षेपण गरेको छ। अब मनसुनको बाँकी अवधिसँगै आउँदो हिउँदियाम कस्तो रहला भन्ने चिन्ता बढ़ेको छ। पूर्वानुमान अनुसार सुक्खा खडेरी र उच्च तापको अवस्था आउन सक्ने भएकोले पूर्व तयारी भने थाल्नुपर्छ भन्नुहुन्छ फेरि वरिष्ठ मौसमविद मणिरत्न साक्य।
14: एलनिनो बलियो भयो भने अब युजली हामीले भन्ने चाहिँ पानी कम पर्ने हो र कृषि क्षेत्रमा अलिकति समस्या देखिने हो। तर अघि भने चाहिँ अब यसपालिको एलनिनो छ भन्दा भने पनि हामीले धेरै पानी परेको पनि अनुभव गर्यो, बढी नै पानी पर्यो एक ठाउँमा त अझ होइन। यस कारण चाहिँ एलनिनो पर्यो भन्नेमा अब पानी धेरै पर्ने वा कम पर्ने त्यो भन्दा पनि जे भए पनि हामी तयार चाहिँ हुनु पर्यो।
13: अहिले देखिएको एलनिनो जस्ता मौसमी प्रणालीको प्रभाव हाम्रो समग्र कृषि अर्थतन्त्रमा पर्ने भएकोले यसबारे चनाखो रहेर अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्ने खाँचो छ।
3: बलियो बन्दै गएको मौसमी प्रणाली एलनिनो, यसका प्रभाव र पूर्व तयारी बारे वरिष्ठ मौसमविद मणिरत्न साक्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरकै सिलसिला, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले विक्रमसम्म 2076 बैंक अफ काठमाडौँका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ लगायत 11 कर्मचारीले पक्राउ गर्यो। प्रहरी अनुसन्धानपछि खोलाको बगर धितो राखेर ऋण दिएको भन्दै बैंकिङ कसुर तथा नक्कली कृत्य कागजातका आरोपमा उच्च अदालतमा मुद्दा चलाइयो। अदालतले 3 वर्ष अघि ऋणी सुरेन्द्र श्रेष्ठलाई दोषी ठहर गर्यो। सीईओ सहित 10 कर्मचारीले सफाई पाए। यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। विभिन्न बैंकका प्रमुख कार्यकारीदेखि कर्मचारीहरूलाई अहिले पनि पक्राउ गर्ने गरे पनि नियमन गर्ने मुख्य जिम्मेवारी बोकेको संस्थाका अधिकारीहरूमाथि कुनै अनुसन्धान भएको देखिँदैन। आफ्नो नियमन कार्यक्षेत्रभित्र रहेका संघ संस्थामाथि अनुसन्धान र कार्यवाही भइरहँदा राष्ट्र बैंकको मौनता सर्वत्र चासोको विषय बनेको छ। पूर्व गवर्नर एवं पूर्व अर्थमन्त्री युवराज खतिवडा भन्नुहुन्छ, वित्तीय क्षेत्रको नियामक निकाय राष्ट्र बैंक भएकाले सबैभन्दा पहिले उसैले हेर्नुपर्छ। राष्ट्र बैंकको काम राष्ट्र बैंकले काम गरेन भने अख्तियार छ, नेपाल सरकार छ, संसदीय समितिहरू छन्, सीआईबीले पनि हेर्छ। यस्तै पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्री भन्नुहुन्छ, बैंक तथा वित्तीय संस्थामा प्रहरीद्वारा भएका अनुसन्धानले विधिको शासन र सम्बन्धित क्षेत्रको संवेदनशीलता व्यवस्था गरेको देखिन्छ। राष्ट्र बैंक कमजोर हुँदै गएकाले वित्तीय क्षेत्रमा यस्ता घटना क्रमिक रूपमा बढ़ेका छन्। यस्तै बैंकर संघका अध्यक्ष सन्तोष कोइरालाको भनाईमा आर्थिक शिथिलताका कारण लगानी डुब्ने हो कि भन्ने भए लगानीकर्तामा हट्न नपाउँदै अहिले ऋण दिएकै भरमा सरकारको केरकार तथा पक्राउ झेल्नुपर्ने हो कि भन्ने सन्त्रासमा बैंकरहरू छन्। बैंकले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र बैंकले शीर्षकको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
16: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
15: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
16: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम खुशीको कनेक्शन।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। एमबीबीएस लगायत चिकित्सा शिक्षा अध्ययन गर्न नेपाल आउने विदेशी विद्यार्थीको संख्या बढ़दै गए पनि चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाने क्रम भने घटेको छैन। पछिल्लो तीन शैक्षिक सत्र 80-81 र 82 1859 विदेशी नेपालमा चिकित्सा शिक्षाका लागि भर्ना भए। यही अवधिमा विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि 4741 नेपाली विद्यार्थीले अनुमति लिएका छन्। चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष तथा अहिलेका सदस्य डाक्टर श्रीकृष्ण गिरी नेपालमा विदेशी विद्यार्थी ल्याउने सम्भावना प्रबल रहेको र विस्तारै संख्या बढ़दै गएको बताउनुहुन्छ। विद्यार्थी संख्या वृद्धि गर्ने नाममा गुणस्तरमा पनि सम्झौता गर्न नसकिने उहाँले बताउनुभयो। डाक्टर गिरी नेपालको चिकित्सा शिक्षाले विश्व चिकित्सा शिक्षा संघ WFME को मान्यता पाए विदेशी विद्यार्थीको संख्या स्वतः बढ़दै जाने बताउनुहुन्छ। आजको कान्तिपुर दैनिकमा यो खबर छ। यसैबीच सरकारले कक्षा 5 सम्म अध्ययनरत विद्यार्थीलाई आन्तरिक परीक्षा लिन बन्द गरेपछि मूल्याङ्कनका लागि विद्यालयहरूले वैकल्पिक विधि अनुसरण गर्न थालेका छन्। शुरूमा वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न असहज महसुस भए पनि अहिले भने बानी परेको र यसमा संलग्न शिक्षकहरूले प्रतिक्रिया दिएका छन्। तर एकै कक्षामा धेरै विद्यार्थी भएको विद्यालयमा भने झन्झटिलो भएको अनुभव पनि शिक्षकहरूको रहेको छ। गएको चैत 13 गते बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीले कक्षा 5 सम्म आन्तरिक परीक्षा लिने कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो। आन्तरिक परीक्षाको सट्टा विद्यार्थीलाई मनोवैज्ञानिक असर र दबाव नपर्ने गरी वैकल्पिक मूल्याङ्कन प्रणालीको विकास गर्ने यो कार्यसूचीको बुदा नम्बर 99 उल्लेख छ। त्यही अनुसार विद्यार्थीको मूल्याङ्कन शुरू गरिएको विद्यालयहरूको भनाई छ। सरकारले शासकीय सुधार सम्बन्धी कार्यसूची सार्वजनिक गरेपछि विद्यार्थीको मूल्याङ्कनलाई सहज बनाउन शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास गरेको कक्षा 4 र 5 का विद्यार्थी मूल्याङ्कन सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको छ। मार्गदर्शनमा विद्यार्थी मूल्याङ्कनका लागि कक्षा सहभागिता, लिखित तथा मौखिक कार्य, परियोजना कार्य, प्रयोगत्मक कार्य, व्यवहार अवलोकन, विद्यार्थी कार्यको प्रदर्शन, घटनावृत्त अभिलेख, स्व र सहपाठी मूल्याङ्कन तथा अभिभावकको प्रतिक्रिया लगायत उपाय सुझाव दिइएको छ। आजको गोर्खा पत्रमा खबर छ।
4: अब विदेशको खबर। कोलम्बियामा शक्तिशाली भूकम्पपछि उद्धारको समय बित्दै जाँदा जीवित व्यक्तिको खोजीमा आशा कमजोर बन्दै गएको छ। उद्धार टोलीले भग्नावशेषमा खोजी कामलाई तीव्र बनाइरहे पनि कति ठाउँमा खोजी तथा उद्धारको सट्टा भग्नावशेष हटाउने काम शुरू भएको रोइटर्सले जनाएको छ। गएको सोमबार बिहान स्थानीय समय अनुसार बिहान 7:30 गएको 7.4 म्याग्निच्युडको भूकम्पका कारण पश्चिमी कोलम्बियाका विभिन्न क्षेत्रमा भवन, घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ। सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म कम्तीमा 273 जनाको ज्यान गएको छ भने 3,800 भन्दा धेरै घाइते भएका छन्। अझै 377 जना बेपत्ता रहेको खबरमा उल्लेख छ।
5: अब केही खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको साबिक विजेता लुम्बिनी लायन्सले श्रीलंकन क्रिकेटर निरोसन डिक बेलालाई तेस्रो सिजनमा पनि निरन्तरता दिएको छ। लुम्बिनीले फेसबुक मार्फत यसबारे जानकारी गराएको छ। गएको सिजनका ब्याटर तथा विकेट किपर डिक बेलाले लुम्बिनीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। समूह चरणको 4 खेल खेलिसकेपछि डिक बेला लुम्बिनीसँग जोड़िएका थिए। उनी आउँदा लुम्बिनी 3 खेल हारेर संकटमा थियो। डिक बेलाले 6 खेलमा 122 माथिको स्ट्राइक रेटमा 137 रन बनाएका थिए। लुम्बिनीबाट डिक बेला भन्दा बढ़ी रन बनाउनेमा रोहित पौडेलले 276 र डार्सी सर्ट 256 रन बनाउन सफल भयो। निरोसन डिक बेलालाई पुनः लुम्बिनी लायन्समा स्वागत गर्न पाउँदा हर्षित भएको टोलीको भनाई छ। डिक बेला अहिले दुम्बाला सिक्सर्सबाट श्रीलंकामा लंका प्रिमियर लीग खेलिरहेको छ। गरिरहेका छन्। 33 वर्ष डिगबेलाले श्रीलंकाबाट 54 टेस्ट 55 एक दिवसीय अन्तर्राष्ट्रिय र 28 टी20 अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। र एभरेस्ट महिला भलिबल लीग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम थपिएको छ। यो सँगै लीगमा टोलीको संख्या 7 पुगेको छ। पहिलो संस्करणमा चितवन, गण्डकी, कर्णाली, काठमाडौँ, ललितपुर र मधेस सहभागी थिए। फाइनलमा ललितपुरलाई 3-2 को सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको थियो। दोस्रो संस्करणमा भने चितवन र गण्डकी बाहिरिएका थिए। दोस्रो संस्करणमा नयाँ टोलीका रूपमा लुम्बिनी र पोखरा थपिएका हुन्। यो संस्करणको फाइनलमा पनि कर्णालीले ललितपुरलाई 3-2 को सेटमा हराएको थियो। प्रतियोगिता आउँदो असोजमा आयोजना हुनेछ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। अल्पमतमा परेको 30 दिनमा मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजीर मियासँग हिजो राजीनामा दिनुभएको हो। मुख्यमन्त्रीको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़ेको छ।
5: राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेना निगमका सुधारका आशलाग्दा संकेत देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि सामाजिक सञ्जालमा 4 महिनामै 6 अर्ब 27 करोड़ रूपियाँ आमदानी, अकुपेन्सी 86% र 1 अर्ब 6 करोड़ रूपियाँ ऋणको किस्ता भुक्तानी भएको तथ्य सार्वजनिक गर्नुभयो। निगमकै प्रारम्भिक हिसाबले भने तस्विर त्यति उत्साहजनक भने नदेखिएको खबर कान्तिपुरमा छ।
4: एमाले पालिका र वडा केन्द्रित पार्टी मिशन जागरण अभियान अघि बढ़ाएको छ। पार्टी सदस्यता नवीकरण गर्दै आउँदो प्रदेश सभा र पालिका चुनावसम्म लक्षित गरेर एमाले 1.5 महिनादेखि देशैभर मिशन जागरण अभियान चलाएको हो।
5: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 5 पालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका, बाजुराको बढ़ीमालिका नगरपालिका, तनहुको ब्यास नगरपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र कास्कीको रूपा गाउँपालिकाले भूमि बैंक संचालन एवं स्थापनाका लागि स्वीकृत पाएका छन्।
4: विद्युत खपतमा नागरिकलाई मूल्य अभिवृद्धि कर भ्याट लगाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले उद्योगीको 7 अर्ब बराबरको विद्युत महसुल बकेउता असुलीमा भने बेवास्ता गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: जिल्ला अदालत काठमाडौँले पक्राउ गरेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
4: सुस्त अर्थतन्त्रकै बावजूद विकास बैंकहरूको वित्तीय विवरणमा सुधार आएपछि बैंकिङ क्षेत्र उत्साहित देखिएको खबर कारोबारले लेखेको छ।
5: उद्योग दर्तादेखि सञ्चालनपछिका अधिकांश सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यले उद्योग विभागले औद्योगिक व्यवस्थापन सूचना प्रणाली IMIS लागू गरेको छ।
4: सरकारले 15 वर्ष सन् 2040 सम्मको लागि प्रसारण प्रणाली लगानी गुरू योजना तयारी अन्तिम चरणमा पुर्याएको छ। गुरू योजनाले विद्युत उत्पादनको लक्ष्यलाई आधार बनाएर प्रसारण प्रणाली तयार गर्दैछ।
5: डिभिजन वन कार्यालय चितवनले गएको आर्थिक वर्ष 82-83 काठवरा बिक्रीमा नयाँ रेकर्ड कायम गरेको छ। कार्यालयले हिजो आयोजना गरेको आर्थिक वर्ष 82-83 को कार्य प्रगति एवं समीक्षा कार्यक्रममा यसबारे जानकारी दिएको हो।
4: काया कैरनमा अब पालो उखानको
5: वर्षाको भेल आयो गयो।
4: उखान सँगै हामी काया कैरनको
6: खातबारीको लागि 5 बरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: 5 बरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
7: दाँत अदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सप्रेस सुविधा,
6: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीपरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खुल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
8: पाथीपरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62320 र 98 4 20 50 500।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: यस कान्तिपुर डायरीका साथमा
2: हुलास ग्याल्भलम 3 गुणा बढी टिक्छ, हुलास भए अरू किन खोज्ने।

रोल्पामा पहिरोले बस्ती बगाउँदा 10 जनाको मृत्यु, 3 जना अझै बेपत्ता। देउवालाई सभापति मानेर एकतामा जान कंग्रेसेतर समूहको प्रस्ताव, विस्थापित नेतृत्वलाई स्वीकार गरेर महाधिवेशनमा जान नसकिने संस्थापन पक्षको जवाब। हप्तामा शनिबार र आइतबारको 2 दिन विदा तत्काल नहट्ने, विदाले कर्मचारी तन्त्रमा सकारात्मक प्रभाव ल्याएको सरकारको स्पष्टीकरण। कंगोमा इबोलाको संक्रमण अहिलेसम्मकै डरलाग्दो अवस्थामा, क्षेत्रीय अस्थिरताका कारण रोग नियन्त्रणमा थप चुनौती। र 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति सार्वजनिक, आगामी मंगिर 16 देखि प्रतियोगिता गर्ने खेलकुद परिषदको निर्णय।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: दैनिक ₹197 ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: नमस्कार, कान्तिपुर राहारीका साथमा पूजनी र म श्रीकृष्ण। शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
4: रोल्पाको थवाङ गाउँपालिका 5 उवा कोतल 12 गाउँमा बुधबार दिउँसोसम्म सामान्य थियो। स्थानीय नियमित कामकाजमै थिए। साँझ 6 बजेदेखि करिब 1.5 घण्टासम्म भारी वर्षा भयो। वर्षाकै बेच स्थानीयले पशु चौपाया भित्र्याउने काम गरे। बेलुका 7:30 बजेतिर कोटल बारा गाउँको सिरानबाट 81 लेदो सहितको भेल खस्यो। वर्षा कम हुनै लाग्दा 81 ठूलो आवाजमा माथिबाट लेदो सहितको पहिरो खस्दा स्थानीय घरबाट निस्कनै सकेनन्। पहिरोमा परेर नयाँ र पुराना गरेर गाउँका 11 वटा घर गोठ पुरिए। ती घर भित्रै रहेका 13 जना पनि पुरिए। छिमेकी गाउँका ढुकमन रोका मगरले भने 81 लेदो सहितको पहिरो खसेपछि कोही भाग्न सकेनन्। घरमाथिबाट आएको पहिरोमा सबै पुरिए। पहिरो खस्दा ज्यान जोगाउने क्रममा भागेका 3 जना मध्ये 2 युवाले मात्र ज्यान जोगाए। गम्भीर घाइते भएकालाई सुलीचौर हुँदै बुटवल पठाइएको उनले बताए। पहिरोमा घर पुरिएपछि ज्यान जोगाउने प्रयास गरेकी स्थानीय 18 वर्षीय शान्तिपुन सहित 13 जना घरसँगै पहिरोभित्र फसे। पहिरो खस्दा भागेर जोगिएका घाइते 22 वर्षीय हिमालपुन मगर र 25 वर्षीय सञ्जय घरती मगरले प्रहरीलाई 100 नम्बरमा घटनाबारे जानकारी गराएका थिए। लगतै घटनास्थल पुगे पनि रातीको समय भएकाले प्रहरी र स्थानीयले उद्धार कार्यलाई तीव्रता दिन सकेनन्। वर्षासँगै विद्युत लाइन समेत अवरूद्ध भएको थियो। प्रहरीसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी गरेर ठूलो संख्यामा उद्धार टोली खटियो। हिजो बेलुकासम्म पहिरोमा पुरिएकाहरूको शव निकाल्न र पहिचान गर्न प्रहरीलाई हम्मे हम्मे नै छ। घर समेत पुरिएकाले उद्धार गर्न झनै मुस्किल भएको घटनास्थल पुगेका रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले बताए। पुरिएर बेपत्ता भएका 13 जना मध्ये 5 जनाको शव खोलाले बगाएर प्युठानमा पुर्याएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएकाहरू 5 वर्षदेखि 85 वर्षसम्मका 8 पुरूष र 5 महिला छन्। बस्ती नै बगाएर गएको पहिरो नाङबाङ खोलामा मिसिएको छ। प्रमुख जिल्ला अधिकारी छेत्रीका अनुसार हिजो साँझसम्म पहिरोमा परेर बेपत्ता भएका मध्ये 10 जनाको शव भेटिएको छ। 3 जनाको यकिन हुन सकेको छैन। घटनास्थलमा 5 जना र प्युठानमा 5 जनाको शव फेला परेको हो। 3 जना बेपत्ता छन्।
3: कंग्रेसको असन्तुष्ट पक्षले 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवालाई नै सभापति मानेर 15 महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेको छ। देउवालाई सभापति माने तत्काल पार्टी एकता हुने नभए सर्वोच्चको फैसला कुर्नुको विकल्प नभएको असन्तुष्ट पक्षका नेताहरूले बताएका छन्। 15 महाधिवेशनको निष्पक्षता र स्वतन्त्रताका लागि दुवै पक्ष सम्मिलित राजनैतिक संयन्त्र बनाउनुपर्ने माग गर्दै आएको असन्तुष्ट पक्षले सर्वोच्च अदालतको 4 वैशाखको फैसला अवलोकन हुने भएपछि अडान फेरेको हो। 5 महिनापछि स्वदेश फर्किएका देउबाका लागि चुनदेवी स्थित असन्तुष्ट पक्षको सम्पर्क कार्यालयमा सभापतिकै रूपमा छुट्टै कक्ष तयार पारिएको छ। देउबा नजिकका नेता प्रकाशरण महत विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई सभापति स्वीकारेर अघि बढ़न नसकिने बताउँछन्। 4 वैशाखमा सर्वोच्चले गरेको फैसला पुनरावलोकन गर्ने आदेश जारी हुनु अघि र अहिलेको परिस्थिति भिन्न रहेको जनाउँदै उनले अब एकताका लागि देउवालाई सभापति स्वीकार गर्नुपर्ने बताएका हुन्। विशेष महाधिवेशनबाट बहिर्गमन गराइएकोमा देउवाको चित्त दुखेको उनी निकट एक नेताले बताए। उनले भने त्यसैले आफ्नै नेतृत्वमा 15 महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्ने उहाँको इच्छा छ। देउवालाई सभापति मानेर महाधिवेशनमा जाने सम्भावना नरहेको संस्थापन पक्षको भनाइ छ। महामन्त्री प्रदीप पौडेलले भने विशेष महाधिवेशनबाट विधिसम्मत विस्थापित भएको नेतृत्वलाई फेरि स्वीकार गरेर महाधिवेशनमा जान सकिँदैन। यो विधि प्रक्रिया र राजनीतिक रूपमा पनि मिल्दैन।
4: पार्टी विभाजनको आशंका बढ़िरहेका बेला नेपाली कंग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा करिब 5 महिनापछि नेपाल फर्किएका छन्। स्वास्थ्य परीक्षणका लागि भन्दै गत फागुनमा सिंगापुर गएका देउवा हङकङ हुँदै काठमाडौँ आइपुगेका हुन्। इतर पक्षको राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा देउवा स्वदेश फिर्तीले कंग्रेसको आन्तरिक जीवनलाई तरंगित पारेको छ। देउवाको कदमले कंग्रेसको भविष्यलाई प्रभावित पार्ने थानिएको छ।
5: बिहिबार काठमाडौँ उत्रिए लगत्तै नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवालाई स्वागत गर्न नेता कार्यकर्ता पुगेका थिए। स्वास्थ्य परीक्षणका लागि भन्दै गत फागुनमा सिंगापुर गएका देउवा हङकङ हुँदै काठमाडौँ आइपुगेका हुन्। विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई अर्को पक्षले अस्वीकार गर्दै राष्ट्रिय भेला आयोजना गरेपछि पार्टी विभाजनको डिलमा पुगेका बेला देउवाको स्वदेश फिर्ताले कांग्रेसको आन्तरिक राजनीतिलाई तरंगित बनाएको देखिन्छ। अब कांग्रेसको भविष्यलाई लिएर देउवाले चाल्ने कदमप्रति धेरैको चासो देखिन्छ। देउवाले नेपाल फर्किए लगत्तै आफू नेता बनेर नभई नागरिक बनेर फर्किएको बताएका छन्। उनले कांग्रेसभित्र देखिएको असहमति तत्काल समाधान हुनुपर्ने भन्दै पार्टीको सामूहिकता र एकतामा जोड़ दिएका छन्। युवालाई नेतृत्व हस्तान्तरण गर्न आफू इच्छुक रहेको संकेत पनि देउवाले गरेका छन्। काठमाडौँ आएपछि देउवाले नेता कार्यकर्तालाई गरेको सार्वजनिक अपीलमा भनिएको छ, युवा साथीहरू अघि बढ़नुपर्छ तर त्यसको मतलब पाका र अनुभवी जति सबै खराब हुन् भन्ने गलत भाष्य र सामाजिक सञ्जालमा भ्यूजको भन्दा नेपाली कांग्रेसको दायित्व नबिर्सन आम नेता कार्यकर्ताहरूमा अनुरोध गर्न चाहन्छु। देउवाको आगमनसँगै उनको पक्षले काठमाडौँमा शुक्रबार शुरू हुने राष्ट्रिय भेलामा सहभागी गराउने तयारी गरेका छन्। सो पक्षले देउवाले भेलालाई सम्बोधन गर्ने दावी समेत गरेका छन् तर उनी सहभागी हुने नहुने अझै निश्चित भइसकेको छैन। भेलामा राजनीतिक, आर्थिक, संगठनात्मक, समसामयिक विषय, विधान संशोधन तथा प्रचार प्रसार सम्बन्धी प्रस्तावमाथि छलफल हुने तयारी छ। राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा देउवा स्वदेश फर्किँदा उनी पक्षीय नेता कार्यकर्ताले गरेको स्वागतलाई शक्ति प्रदर्शनको रूपमा हेरिएको छ। देउवाको स्वागत हुनु स्वाभाविक भएको नेता एनपी साउद बताउँछन्। उनले भने
6: अदालतले दिने निशा चाहिँ सभापतित्वको निरूपण पनि गर्नेछ फैसला, त्यसपछिको फैसला। तपाईँको आशय चाहिँ पूर्व प्रधानमन्त्री भन्न खोज्नु भएको कि होइन? अब उहाँ चाहिँ स्वास्थ्योपचारका सिलसिलामा विदेश जानुभएको हो, उमेरले पनि उहाँ चाहिँ सिनियर सिटिजन हो। उहाँ चाहिँ विदेश उपचारका लागि जाँदाखेरि उहाँसँग गरेको जेएनजी आन्दोलनका सन्दर्भमा भएको दुर्व्यवहार सबैलाई थाहा छँदैछ। उहाँ देश फर्किँदै हुनुहुन्छ, उहाँको फिर्तीलाई चाहिँ हामीले स्वागत गर्नु स्वाभाविक रूपमा लिनुपर्छ।
5: देउवा पक्षले राष्ट्रिय भेला आयोजना गर्नु र सभापति गगन थापा पक्षले आगामी असोजमा नियमित महाधिवेशनको तयारी अघि बढ़ाउनुले कांग्रेस विभाजन हुने आशंकालाई बल पुर्याएको छ। तसर्थ देउवाको आगामी कदमले कांग्रेसको आन्तरिक जीवनलाई धेरै हदसम्म प्रभावित पार्ने ठानिएको छ। नेताहरूले भने पार्टीको समस्या समाधान गर्दै लोकतन्त्रलाई बलियो बनाउन देउवाको विशेष भूमिका रहने बताएका छन्। नेता रामहरि खतिवडा भन्छन्,
7: नेपालको राजनीतिमा उहाँको आगमनले ठूलो असर गर्न सक्छ। प्रजातन्त्रवादीहरूको अहिले अलिकता काहीँ काहीँ शिर निहुरेको बेला, पार्टीका कार्यकर्ताहरू निराश भएको बेला, पार्टीलाई एकता बनाएर देशको प्रजातन्त्रवादी समूहलाई एकजुट बनाएर लान उहाँको भूमिका महत्वपूर्ण हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। अहिले आन्तरिक राजनीतिमा पनि नेपाली कांग्रेसलाई मिलाएर लिएर जानुपर्ने आवश्यकता छ। हामी सबै नमिलिकन नेपालको प्रजातन्त्र र नेपालको लोकतान्त्रिक पद्धति दह्रो हुन सक्दैन। नेपाली कांग्रेस कमजोर हुँदाको परिणाम आज देखिन थालेको छ। राष्ट्रियता कमजोर भएको छ, संवैधानिक व्यवस्थाहरू कमजोर भएका छन्, संसदीय प्रजातन्त्र कमजोर भएको छ, संसदको अवस्था कमजोर भएको छ। यी सबैलाई दह्रो बनाउन पनि एउटा अनुभवी खारिएको नेताको आवश्यकता थियो। शेरबहादुर देउवा आएर यसलाई परिपूर्ण गर्नुहुन्छ भन्ने विश्वास लिएको छ। पार्टी मिलेर जाने वातावरण सिर्जना हुन्छ।
5: अर्कोतर्फ पार्टीको आधिकारिकताको विषय अदालतमा विचाराधीन रहेको अवस्था छ। पार्टी विभाजनको चिन्ता बढ़िरहेका बेला आधिकारिकताबारे अदालतले दिने निर्णयलाई कांग्रेस जनहरूले कुरेर बसेका छन्। त्यसैले स्वदेश फिर्तीसँगै देउवा आफै सक्रिय राजनैतिक भूमिकामा आउँछन् वा पार्टीभित्रको विवाद समाधानका लागि मध्यस्थको भूमिका खेल्छन् भन्ने विषय चाहिँ सबैभन्दा अहम सवालको रूपमा देखिएको छ। रेडियो कान्तिपुरका लागि नवीन कोइराला।
3: स्वदेश फर्किए लगतै पूर्व सभापति देउवाले काठमाडौँको चुनदेवी स्थित आफू पक्षी नेताहरूको सम्पर्क कार्यालयमा कार्यकर्तालाई सम्बोधन गरेका छन्। संक्षिप्त सम्बोधनका क्रममा देउवाले आफू विरूद्ध मुद्दा चलाएर दुःख दिएको भन्दै आपत्ति जनाएका थिए। सम्बोधनका क्रममा आक्रोशित बनेका देउवाले पूर्व राजा ज्ञानेन्द्र शाहको शासनकालमा बनाइएको शाही आयोगको स्मरण गर्दै भने,
8: पूर्व राजा ज्ञानेन्द्रको शाही आयोगको खिलाफमा पनि मुद्दा गरेको हुँ। अदालतले शाही आयोग खारिज गरेर मलाई जेलमा छुटाएको पनि हो। त्यसैले चाहिँ नेपालमा अहिलेदेखि अहिले पनि एउटा केशवदेखिलाई अस्ति पनि मलाई चाहिँ अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा हालेको खिलाफ त्यस पनि उनी अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टले चाहिँ हाम्रो सेवालाई हात पक्रिदियो, पक्रेर खाने छैन, उसको वाइफले उसलाई पक्रिदिनु भयो भनेर यही पनि मुद्दा मलाई हाले फटाएको छन् यहाँ। तै पनि यहाँ चाहिँ यहाँको अदालतले संस्थाले पनि सेवा दुबारा आज डुबाउनु हुन राखिदियो, तै पनि बदमासी हो यहाँ पनि के भन्ने सुपरी सुन आएको सुपरी सुन आयो एकपल्ट आयो केही छैन भने दसपल्ट आयो केही छैन भने कुरा निकाल्नु यतिसम्म बन्दासीको काम गरिरहेको छ। यो यस्तो तर मलाई बदलाको भावना दिनु छैन, तर यो देशको जनता छ, यो देशको अदालत छ, सबले चाहिँ जानेको छ बुझेको छ। तिनीहरूलाई भोलि हामी देखाएर सक्छौँ। राजा ज्ञानले सकिन अरू सक्छ यहाँ
3: करिब तीन मिनट सम्बोधन गरेका देउवाले नेता कार्यकर्तासँग भेटघाटमा झण्डै एक घण्टा बिताएका थिए। त्यसपछि उनी सम्पर्क कार्यालयबाट नजिकै रहेको निवास गएका थिए। देउवासँगै सिंगापुर गएकी उनकी श्रीमती आरजू राणा भने स्वदेश फर्केकी छैनन्। आरजू अहिले हङकङमै रहेको निकटस्थको भनाइ छ। छोरा जयवीर विदेशमा रहेको बताइए पनि उनी रहेको देश भने खुलाइएको छैन। देउवा दम्पत्य विरूद्ध सम्पत्ति शुद्धिकरणमा गत कार्तिकदेखि अनुसन्धान चलिरहेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले देउवा दम्पत्ति छोरा जयवीर सिंह देउवा र के आफन्तको चल अचल सम्पत्ति रोक्का गरेको छ। आर्जुमाथि परराष्ट्र मन्त्री रहेका बेला राहदारी खरिद प्रक्रियामा नीतिगत मिलेमतो गरी बढ़ी मूल्यमा ठेक्का स्वीकृत गराएको आरोप लागेको छ। राहदानी छपाई तथा प्रणाली व्यवस्थापनको ठेक्कामा 10 अर्ब रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष छ। त्यसैमा उनको नाम जोड़िएको हो। उनका नाममा म्या तामेली समेत भएको थियो। नक्कली भूटानी शरणार्थी प्रकरणमा गिरोहबाट करोड़ौं रूपियाँ लिएको आरोप पनि आर्जुमाथि लाग्दै आएको छ। तर यस प्रकरणको मूल अभियोग पत्रमा उनलाई प्रतिवादी बनाइएको छैन। पक्राउ पर्ने सम्भावना रहेकै कारण आरजू नेपाल नआएको उनी निकट केही नेताको भनाइ छ।

लिएर आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइट्स।

0: निर्माण नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: रेड बुल बबाल एनर्जी
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग. सरकारले शनिबार र आइतबारको दुई दिन सार्वजनिक विदा तत्काल नहटाउने भएको छ. राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्री भालेन्द्र शाहको तर्फबाट जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले दुई दिनको विदामा तत्काल पुनरावलोकन नहुने बताएकी हुन्. उनले भनिन्
3: तत्कालीन इन्धन आपूर्ति असहजताका कारण इन्धन खपत कम गर्न र सार्वजनिक विदा हुने अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गरी नेपाल सरकार मन्त्री परिषदको मिति 2082 गतेको निर्णयबाट मिति 2082-23 गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिने विदा दिने व्यवस्था लागू गरिएको हो. सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन, कर्मचारीको कार्यजीवन सन्तुलन अभिवृद्धि गर्न, ऊर्जा तथा प्रशासनिक खर्चमा मितव्ययता कायम गर्न, आन्तरिक पर्यटन प्रवर्धन गर्न तथा समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुर्याउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक विदाको व्यवस्था कार्यान्वयनमा ल्याइएको हो. हालको लागि चाहिँ दुई दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन.
2: बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले हप्तामा दुई दिन विदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै एक दिन मात्र विदा दिने व्यवस्थामा जान सकिन्छ वा सकिँदैन भनेर सोधेका थिए.
4: एक हप्तामा दुई दिन सार्वजनिक विदा दिइनुले राज्यलाई, विद्यार्थीलाई, व्यापारी व्यवसायीलाई, कर्मचारी तथा लाभग्राही जनतालाई के कति फाइदा या नोक्सान भएको छ? यो असफल भइसकेको विधि हो, फेरि जेएनजी सरकारले लागू गरेको छ. अब फेरि हप्तामा एक दिनमा फर्किन सकिन्छ कि सकिँदैन स्पष्ट पार्न म यो प्रश्न दर्जा गर्दछु.
2: मन्त्री गौतमका अनुसार बिहान 9 बजेदेखि नै कार्यालय खुल्ने प्रावधानले सेवाग्राहीलाई सहजता भएको र कर्मचारीको मनोबल एवं कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको छ. उनले भनिन्
3: कार्यालय बिहान 9 बजे नै खुल्ने भएकाले सेवाग्राहीलाई चाहिँ थप सहजता भएको छ. सरकारी कार्यालय सञ्चालनसँग सम्बन्धित विद्युत, सवारी, इन्धन लगायत विभिन्न साधनहरू तथा अन्य प्रशासनिक खर्चमा मितव्ययता कायम गर्न समेत यस व्यवस्थाले योगदान पुर्याएको छ. साथै कर्मचारी तथा श्रमिकको मनोबल र उत्प्रेरणा र कार्य सम्पादनमा सकारात्मक प्रभाव पर्नुका साथै कार्यकुशलता, उत्पादकत्व र सेवाको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुगेको छ.
2: दुई दिनको विदाले विशेष गरी आन्तरिक पर्यटकको संख्यामा भएको वृद्धिले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याएको सरकारको दावी छ.
5: राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगममा सुधारका आशा लाग्दा संकेत देखिएको भन्दै प्रधानमन्त्री भालेन्द्र शाहले केही दिन अघि सामाजिक सञ्जालमा 4 महिनामै 6 अर्ब 27 करोड़ रूपियाँ आमदानी, अकुपेन्सी 86% र 1 अर्ब 6 करोड़ रूपियाँ ऋणको किस्ता भुक्तानी भएको तथ्य सार्वजनिक गरे. निगमकी प्रारम्भिक वार्षिक हिसाबले भने तस्वीर त्यति उत्साहजनक देखाउँदैन. गत आर्थिक वर्षमा आमदानी 23 अर्ब 40 करोड़ हुँदा खर्च झण्डै 24 अर्ब 40 करोड़ पुग्ने अनुमान छ. अर्थात आमदानी बढे पनि वर्षको अन्त्यमा खर्च हुने देखिएको हो. निगमको अन्तिम लेखा विवरण तयार भइ नसके पनि प्रारम्भिक तथ्याङ्क अनुसार आमदानी करिब 23 अर्ब 40 करोड़ रूपियाँ र खर्च करिब 24 अर्ब 40 करोड़ रूपियाँ पुग्ने देखिएको हो. निगमकी संस्थागत निर्देशक तथा प्रवक्ता अर्चना खड्काका अनुसार विभिन्न स्टेशनबाट आय व्ययको विवरण आउन बाँकी रहेकाले अहिलेको तथ्याङ्कलाई अन्तिम मानिहाल्न मिल्दैन. अन्तिम विवरण तयार हुँदा आमदानी र खर्च दुवै केही बढ़न सक्ने उनको भनाइ छ.

0: एकै दोषी ठहर गरेको छ। मोरङको कटहरीमा भएको सामूहिक बलात्कार घटनामा जिल्ला र उच्च अदालतले आरोपितलाई सफाई दिएको फैसला सर्वोच्चले उल्ट्याएको हो। विराटनगर ठ नाम परिवर्तित 10 माघ 2073 कटहरी स्थित टहरामा बलात्कृत भएकी थिइन्। प्रहरी अनुसन्धानमा उनले विराटनगर पुर्याइदिने आश्वासन दिएर मोटरसाइकलमा लगेका युवाले कटहरीको पोखरी छेउको टहरामा पुर्याई पालै पालो जबरजस्तीकरणी गरेको बताएकी थिइन्। प्रहरीले पीड़ितलाई बेहोश अवस्थामा फेला पारेको थियो। घटनास्थलमा चाउचाउ पानीको बोतल र चुरोट फेला परेको र त्यसैका आधारमा अनुसन्धान गरी केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरी प्रतिवेदनमा उल्लेख थियो। तर पछि अदालतमा उनलाई बयान फेर्न धम्की दिइएको थियो। बयान नफेरे ज्यान मार्ने धम्की दिइएका कारण उनले आफूले प्रेमीलाई बोलाएको सहमतिमै करणी भएको तथा अन्य व्यक्तिसँग आफ्नो चिन्जान नभएको बयान अदालतमा दिएकी थिइन्। त्यही कारण आरोपितहरूले जिल्ला र उच्च अदालतबाट सफाई पाएका थिए। सर्वोच्चले भने पीड़ितको अवस्था र घटनास्थलका सबै परिस्थिति हेरेर मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरको फैसला उल्ट्याएको सो मुद्दामा बहस गरेका सरकारी वकिलले बताएका छन्। सर्वोच्चले पीड़ित होस्टाइल भए पनि तथ्यभित्र प्रवेश गरेर हेर्दा सामूहिक बलात्कार भएको देखिने निष्कर्ष निकालेको छ। सर्वोच्चले सामूहिक बलात्कार जस्तो जघन्य अपराधमा पीड़ितले कसैलाई पनि पोल नगरेको वा बयान फेरेकै आधारमा मात्र प्रतिवादीलाई सफाई दिन नमिल्ने ठहर गरेको छ। चिकित्सकीय प्रतिवेदन लगायत अन्य प्रमाणबाट कसुर पुष्टि भइरहेको अवस्थामा पीड़ित वा अनुसन्धानका क्रममा कागज गर्ने व्यक्तिले पहिलेको भनाई विपरीत बकपत्र गरेको आधारमा मात्र प्रतिवादीलाई सफाई दिन नमिल्ने सर्वोच्चले स्पष्ट गरेको छ।
1: भारतले बासमती शब्दलाई ट्रेडमार्कका रूपमा दर्ता गर्न आग्रह गर्दै दिएको पुनरावेदन अस्ट्रेलियाली संघीय अदालतले खारेज गरेको छ। नेपालमा उत्पादन प्याकेजिङ भएको बासमतीमा पनि भारतले आपत्ति जनाउँदै आइरहेको सन्दर्भमा सो फैसला नेपालका लागि लाभदायक हुने विज्ञहरू बताउँछन्। कान्तिपुर कर्मी उपेन्द्र राज पाण्डेयले तयार पारेको एक सामग्री कान्तिपुर सविस्तारमा।
2: अस्ट्रेलियाको संघीय अदालतले भारतको कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण एपिडाले बासमती शब्दलाई प्रमाणीकरण ट्रेडमार्कका रूपमा दर्ता गर्न माग गर्दै दायर गरेको पुनरावेदन खारेज गरेको छ। न्यायाधीश डाउलिङ जेले फैसला सुनाउँदै एपिडाले प्रस्ताव गरेको बासमती शब्दले एपिडाबाट प्रमाणित चामल र अन्य बासमती चामल बीच फरक नछुटिने निष्कर्ष निकालेका हुन्। बासमती चामल हिमालयको फेदमुनि रहेको सिन्धु गंगा मैदानमा उत्पादन हुन्छ, जसमा उत्तर भारत र पाकिस्तानका केही भूभाग पर्छन्। विशिष्ट विशेषतामा काजु बदामको जस्तो सुगन्ध, लामो र पातला दाना, नरम मनोड तथा हल्का बाङ्गिएको आकार पर्छन्। अस्ट्रेलियन अदालतले फैसलामा भनेको छ, भारतले बासमती शब्दलाई नै ट्रेडमार्कका रूपमा दर्ता गर्न खोजेको थियो। 28 अगस्त 2018 एपिडाले अस्ट्रेलियाको ट्रेडमार्क रजिस्ट्रारको कार्यालयमा बासमती शब्दलाई चामलको प्रमाणीकरण ट्रेडमार्कका रूपमा दर्ता गर्न आवेदन दिएको थियो। पछि 22 डिसेम्बर 2022 अस्ट्रेलियाको ट्रेडमार्क रजिस्ट्रारका प्रतिनिधिले सो आवेदन अस्वीकार गरेपछि एपिडाले 2023 अस्ट्रेलियाको संघीय अदालतमा त्यस विरूद्ध पुनरावेदन गरेको हो। अदालतले बासमती शब्द भारतको मात्र हुन नसक्ने फैसला सुनाएको छ। भारत बाहिर र एपिडाबाट भौगोलिक संकेत प्राप्त नगरेका वा प्रमाणित नभएका बासमती चामलका उत्पादकले पनि बासमती शब्द प्रयोग गर्न सक्ने अदालतको ठहर छ। अदालतले भारतबाट अस्ट्रेलियामा ठूलो मात्रामा बासमती चामल बिक्री हुँदै आएको र उपभोक्तामा बासमती तथा भारत बीच केही सम्बन्ध देखिए पनि त्यसले शब्दलाई एपिडाको प्रमाणीकरणको संकेतका रूपमा स्थापित नगरेको बताएको छ। भारत र पाकिस्तान दुवै समेटिएको बासमती उत्पादन क्षेत्र तथा दुवै देशको बासमतीमा पाइने समान विशेषताले एपिडाबाट प्रमाणित चामललाई मात्र छुटाउन नसक्ने अदालतको भनाइ छ। एपिडाले प्रस्तुत गरेको उपभोक्ता सर्वेक्षणले पनि बासमती शब्दलाई एपिडाको प्रमाणीकरणसँग जोडेको प्रमाणित नगरेको फैसलामा उल्लेख छ।
1: कान्तिपुर आदिमा पुनः ब्रेकको पालो।

0: नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट तीन दशकदेखि नेपाली मनको रंग।
1: ब्रेकपछि कान्तिपुर आईडीमा अब आर्थिक प्रसंग। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच पालिकालाई भूमि ब्यांक स्थापना गर्न स्वीकृति दिएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका, बाजुराको बढ़ीमालिका नगरपालिका, तनहुको ब्यास नगरपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र कास्कीको रूपा गाउँपालिकाले भूमि ब्यांक संचालन एवं स्थापनाका लागि स्वीकृति पाएका हुन्।
2: Red Bull, Babal Energy. कान्तिपुरमा अब अन्तर्राष्ट्रिय प्रसंग। प्रजातान्त्रिक गणतन्त्र कंगो डीआरसीमा फैलिएको इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा घातक बन्ने दिशामा अघि बढ़ेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहानोम गेब्रेयेससले सन् 2026 यो प्रकोप अहिलेकै गतिमा अघि बढ़िरहे सन् 2014 16 फैलिएको प्रकोपलाई समेत उछिन्ने बताएका हुन्। डीआर कंगोको पूर्वी क्षेत्रमा जारी क्षेत्रीय अस्थिरताले पनि रोग नियन्त्रणमा थप चुनौती सिर्जना गरिरहेको छ।
1: अब खेल प्रसंग। कर्णाली प्रदेशमा आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तय भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको 125 बोर्ड बैठकले आगामी मंगसिर 16 29 गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो। यसअघि तोकिएका मिति कार्यान्वयन हुन नसकेपछि प्रतियोगिताको मिति चौथो पटक परिवर्तन गरिएको हो। पूर्वाधार निर्माण, खेल स्तरको तयारी, बजेट तथा व्यवस्थापन लगायतका कारण प्रतियोगिता पटक पटक सर्दै आएको छ। कर्णालीमा हुने प्रतियोगितामा 35 खेलका 419 स्पर्धा सञ्चालन गर्ने तयारी छ।
2: अब मौसम सम्बन्धी जानकारी। मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बादल आएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादलदेखि मौसम मुख्यतया सफा रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थान, कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै
3: पाप
4: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छूटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्येक

0: छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्षा दाहाल,
0: सम्पर्क नम्बर 9816655553।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
4: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ, यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि, यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98525557।
6: साथै 98525557 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ, आजै सम्पर्क गर्नुहोस्।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ, म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर।
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
9: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
8: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
9: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
8: सम्पर्क नम्बर 98 60 96 40 00
9: र 98 19 32 76 75।
8: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला।
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट।

0: अगाडि यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047 9009006062।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 9843347262,
1: 9010555585
2: र वाट्सएप नम्बर 9852028646।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरूरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
0: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295-61-165, 98421-52504, 98421-26987 र 98520-51906।
4: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
4: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, व्यवहारिक कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल 98615-39444
6: र 0295-90-155।
8: More style, more design. Total Tailors.
9: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
9: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू:
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
10: दाँत खुल्ने, दाँत सफा गर्न्ने,
9: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गोटिङको दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
10: सम्पर्क नम्बर 0295-90-667 र 98420-22-667।
11: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चाडमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार। फोन 0295752067, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
12: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa, 95.5 MHz.
1: खुशीको खबर तपाई हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संघका सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
5: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू:
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गोटिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 98 4 20 22 6 67।
7: श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस
9: खाँदाबारी नपा सात नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065 98421552504 98421926987 र 98520519906।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98520555768।
8: साथै 98520555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भएछ?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल थटा,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर्स, स्थान खातबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
8: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा।
9: विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
10: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
9: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
10: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
9: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
10: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
9: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
10: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
9: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
10: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
9: थप जानकारीको लागि 0295602061,
10: 0295703315
9: र 98520601177
10: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी सङ्खुवा सभा।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
12: हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000902062।
13: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार,
13: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो
2: नि सर?
13: ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
14: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
15: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
14: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
15: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
14: छटाल टेलरिङ सेन्टर, खातबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
15: डिजाइनर सुमन ठटाल, 9865349444
14: र 0295901155।
16: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
17: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
17: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
17: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
17: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
17: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिलले आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
17: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
17: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
4: सम्पर्क 0291404084 र 9804045827।
18: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98520 55 768।
6: साथै 98520 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 98433-47-262
7: 98-10-55-55-85
8: र व्हाट्सएप नम्बर 98-520-28-6 46।

कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिनहरू कसरी व्यतीत हुन्छ सम्पूर्ण जानकारीको लागि सदाको झैं उपस्थित भएको छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग ग्रह गोचर अनि आजको तपाईँको राशिफलले के भनिरहेको हुन्छ भनेर तपाईँका मेष आदि बाह्र राशिफल पनि हामी तपाईँलाई जानकारी गराउँछौ। आज कार्यक्रमलाई ढिलो नगरिकन यतिखेर शुरूवाती चरणमा छु, तपाईँलाई कार्यक्रमबाट अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट।

0: आज मिति 2083 साल, आज श्रावण महिना, आज 29 गते रहेको छ, आज शुक्रबार। तदनुसार ईस्वी सन् 2026 आज अगस्त 14 तारीक, नेपाल सम्मत 1146 रहेको छ। गुल्वाथ रौद्र नाम संवत्सर श्री सूर्य आज दक्षिणायन वर्षा ऋतु रहेको छ। आज विशेष गरी यहाँबाट हेर्न सकिन्छ श्रावण शुक्ल पक्ष सूर्योदयमा पवित्र दिन द्वितीय 36:56 बला रात्रिको 8:20 रहन्छ भने तटोप्रान्त तृतीय रहनेछ। मगा नक्षत्र 3:12 बला बिहान 6:51 थियो यतिखेर भने पूर्व फाल्गुनी नक्षत्र प्रारम्भ भइसकेको छ। परिगयोग 17:43 पला बालपकरण 8:31 पला आज आनन्द देवमा काण योग रहेको छ। आजको दिनमानको समय 32:48 पला रहेको छ। आजको दिनमानको समय सँगसँगै बिहान सूर्योदय 5:34 जाँदा भयो, साँझ सूर्यास्त 6:41 जाँदा रहनेछ। अब पालो आजको ग्रहगोचरको। ग्रहगोचरमा सूर्य यतिखेर विशेष गरी हेर्दाखेरि कर्कट राशिमा रहेका छन् र चन्द्रमाको अवस्था सिंह राशिमा छन्, मंगल मिथुन राशिमा छन्, बुध ग्रहको अवस्था यतिखेर कर्कट राशिमा रहेका छन्। त्यस्तै गरेर आजको दिनमा हेर्दा विशेष गरी बृहस्पति कर्कट राशिमा रहेका छन्। त्यस्तै गरेर आजको दिनमा शुक्र ग्रह कन्या राशिमा रहेका छन्। त्यस्तै गरेर शनि ग्रह मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। हामी तपाईसँग भएका प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिन्छौं। अबको क्रममा भने तपाईँको राशिले के भन्छ, तपाईँको राशि कसरी व्यतीत हुन्छ, तपाईँका मेषादि बारु राशिफल अनि तपाईँको बारेमा धेरैभन्दा धेरै कुराहरूको चर्चा पनि गर्छौं। यतिखेर भने कार्यक्रममा प्रस्तुत गर्छु तपाईँका मेषादि बारु राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशिको लागि आजको दिन चन्द्रमा राम्रो छ, पराक्रमिक योगहरू पनि रहेका छन्। उन्नति अनि प्रगतिको लागि पनि धेरै कुरामा सहज हुनेछ। आजको दिन सकारात्मक तपाईँको मेष राशिबाट संकेत देख्न सकिन्छ। खेलकुदका क्षेत्रमा राम्रो छ, आजको दिनमा अवसरहरू जुट्ने योगहरू पनि राम्रो देख्न सकिएको छ। मान सम्मानमा वृद्धि हुन्छ, नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको योग छ। मिथुन राशि हुनेको लागि उन्नति अनि प्रगतिको लागि तपाईँको लागि धेरै कुरामा सहज हुने खालका योगहरू देख्न सकिन्छन्। मान सम्मानमा वृद्धि रहन्छ, नबनेका कामहरू बन्दै जान सक्ने योग र सम्भावना राशिमा संकेत छ। शेयर बजारमा मनोज्ञ धनार्जन गर्न सकिन्छ। व्यापार व्यवसायमा लाभ लिन सकिने खालका योगहरू पनि राम्रो रहेको छ। कर्कट राशिको लागि उन्नति र प्रगतिमा धेरै कुरामा सहज आजको राशिमा संकेत छ। नबनेका कामहरू बन्दै जान सक्ने योगहरू रहेको छ। तपाईँको कामको लागि सकारात्मक ऊर्जाहरू प्राप्त रहने खालको योग रहेको छ। उन्नति अनि प्रगतिको लागि धेरै कुरामा सहज हुने आजको राशि सिंह राशिलाई संकेत राशिमा देख्न सकिन्छ। कन्या राशि हुनेको लागि लामो दीर्घ यात्रामा सहज हुनेका साथसाथमा आजको दिनमा अलिकति 12 चन्द्रमा हुँदाखेरि झुटो आरोपको सामना भने लिनुपर्ने युग रहेको छ। अलिकति झन्झरीको दिन पनि रहेकाले विशेष ख्याल गर्दै अगाडि बढ्नुहोला। कारोबार गर्दा एकदम स्वच्छ भएर अगाडि बढ्नु तपाईँको लागि दिन शुभ हुन सक्ने योग छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97 658 98 142 73 601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: तुला राशिको लागि दिन सकारात्मक छ। गर्दै आएका हरेक कामबाट पनि आज ऊर्जा प्राप्त रहने खालका योगहरू छन् भने मन परेका व्यक्तिसँग भेटघाट पनि उत्तिकै राम्रो रहेको छ। आजको दिनमा सुखद अवसरहरू पनि जुट्ने राशिबाट तुलालाई संकेत देख्न सकिन्छ। वृश्चिक राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सकारात्मक हुनेछ। मान सम्मानमा वृद्धि रहनेछ। उन्नति अनि प्रगतिको लागि धेरै कुरामा राम्रो हुन्छ। धनुराशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता प्राप्तिको लागि दिन शुभ छ। आजको दिनमा तपाईँको धेरै कुरामा सहज हुँदा मन भने प्रसन्न रहने आज धनुराशिलाई देखियो। सातौं मंगलले प्रेममा पनि सफलता आजको राशिमा संकेत छ। मकर राशि हुनेको लागि आजको दिनमा गर्दै आएका नयाँ कामहरूबाट तपाईँको लागि धेरै कुरामा उन्नति र प्रगतिको लागि राम्रो रहने योगहरू देख्न सकिएको छ। काममा सफलता हात पर्ने खालका योगहरू देखिन्छन्। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज आजको राशि मकरलाई संकेत देख्न सकिन्छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुने योगहरू देख्न सकिन्छ। आँटेका ताकेका कामहरूबाट सकारात्मक ऊर्जा छ। तपाईँको लागि कामले अलिकति साथ नदिएमा अलिकति 7.5 को प्रभाव छ। ओम सम शनिश्चराय नमः मन्त्र जप गर्नु शुभ हुन्छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। लामो दुर्गा यात्रामा पनि सहज हुँदा मन भने अतिरञ्जित हुने खालका योगहरू रहेका छन्। मान सम्मानमा पनि वृद्धि आजको राशिबाट संकेत। ग्रहमा आजको राशिहरूबाट संकेत। अन्तिम राशि मीन राशिबाट संकेत ग्रहमा देख्न सकिने योग छ।
1: के तपाईं भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97 658 98 142 73 601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित म भइसकेको छु ज्योतिषी पण्डित लक्ष्मण सुवेदी र तपाईँको साथमा अब हामी निरन्तर रूपमा कुराकानी गर्नेछौ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी गराउने प्रयास गर्छु। हाम्रो कार्यक्रममा यतिखेर नेपालका विभिन्न जिल्लाहरूबाट कार्यक्रम एकैसाथमा प्रसारण भइरहेको छ। बझाङ जिल्लाको कुराकानी गर्न मन लाग्यो। धेरैचोटि हामीले अनुरोध गर्यौं, श्रोताको धेरै जिज्ञासा छ कि आज के तिथि हो, आज कुन तिथि कति घडी पला छ भनेर हामीले जुन कार्यक्रममा भन्ने गरेका छौं यो सुन्न पाइएन, धेरै जनगुनासो छ, किन यसो गरेको होला भनेर हामीलाई धेरै मासिक गर्नुभएको छ। यो कुरा हो, रेडियो साइपा लेखनबाट कार्यक्रम नियमित रूपमा पञ्चाङ्ग प्रसारण नगर्दै आउनु भएको जनगुनासो धेरैचोटि गर्दा पनि अब हामीले तपाईँहरूलाई व्यक्तिगत रूपमा हुन्छ हामी सल्लाह गर्छौ, मैले भनेको छु अब पञ्चाङ्ग बजाइदिनुहुन्छ भन्ने खालका उत्तर दिँदै आएको थिएँ। अब त उत्तर तपाईँले मबाट व्यक्तिगत रूपमा पाउनु भएन, हामी रेडियोबाटै यतिखेर रेडियो साइफालका सञ्चालकहरूले त्यहाँका टिमहरूले सुन्नु भएको छ भने ख्याल गरिदिनुहोला, तपाईँका रेडियो श्रोताले पञ्चाङ्ग सुन्न नपाउँदा धेरै दुखी हुनुभएको छ, कतिले हामीलाई फोन गर्नुभएको छ, हामीले यसलाई धेरैचोटि अनुरोध पनि गरेका छौं कि पञ्चाङ्ग बजाइदिनु होला भनेर। अनि पञ्चाङ्ग बजाउन किन हो, कसले छेक्यो म जान्दिन, तर कार्यक्रममा पञ्चाङ्ग श्रवण गर्न नपाउँदा अलिक दुखित हुनुभएको छ। हामी यस्तै गरी पञ्चाङ्ग भन्दा अरू मात्रै कार्यक्रम सकभर नबजाउनु भन्न हामीले धेरैचोटि भनिरहेका छौं, पञ्चाङ्गलाई श्रवण गराइदिनु होला है। धेरै हुनुहुन्छ, आमामामा धेरै सुदूरपश्चिम केही सबैभन्दा धेरै सुन्ने भनेको बझाङबाट हो कार्यक्रम ज्योतिष दर्पण, मलाई जहाँसम्म लाग्छ सुदूरपश्चिम प्रदेशकै धेरै रेडियो सुनिने यो कार्यक्रम चाहिँ धेरैले सुन्ने भनेको बझाङमा रहेको साइफा लेखबाट हो, भनेको बझाङका भक्तहरूले धेरै सुन्नुहुन्छ कार्यक्रम, तर त्यही के भइदियो पञ्चाङ्गको कटब्बो, अरू कुरा तपाईँ बुझ्नुहोस्। अब हामी सिधा फोनतर्फ लाग्छौं र हामी प्रत्यक्ष रूपमा तपाईँसँग हामी कुराकानी गर्छौं। अर्को कुरा भनौं, कार्यक्रम ज्योतिष दर्पण 8 बजेबाट 9 बजेसम्मको समय हो, सकभर 8 बजेदेखि 9 बजेसम्मको समयमा तपाईँहरूले पञ्चाङ्गदेखि लिएर सबै कुराहरू बजाइदिनु भयो भने धेरै कुरामा सहज हुन्छ, भक्तहरूलाई पनि सुन्नको लागि राशिफल पञ्चाङ्ग अनिवार्य हुन्। फोनमा कुराकानी गर्ने र भागी हेर्ने भन्दा पनि मान्छेलाई पञ्चाङ्ग तिथिमिथि होइन अनि आजको चाहिँ ग्रहका गोचरहरू राशिफलहरू सुन्न असाध्य मन गर्नुहुन्छ। कोही हुनुहुन्छ यतिखेर म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? चण्डिका भुजेल, कुन ठाउँबाट हुनुहुन्छ यतिखेर?
1: उदयपुरको कटारी नगरपालिका 12 बाट।
0: कुन गाउँ पर्छ यो 12 नम्बर?
1: 12 नम्बर सानो कालीमा
0: पर्यो है?
1: हजुर,
0: 12 नम्बर भनेको त अलि माथि परेन र?
1: चिलाउने चाहिँ माथि अलि माथि पर्छ, हाम्रो अलिक तल सानो काली भन्छ।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ त्यहाँ?
1: कटारीको युकेएफएमबाट।
0: युकेएफएमबाट दैनिक रूपमा सुन्नु भएको छ कि के छ?
1: हजुर, दैनिक रूपमै सुन्छु।
0: अहिले कार्यक्रममा आउनु भएको छ अनि कसको बारेमा भन्न चाहनुहुन्छ?
1: मेरो छोराको बारेमा।
0: छोराको साल महिना गते समय भन्नु त?
1: 76 साल।
0: 76 साल
1: फागुन महिनाको 20 गते मंगलबार रातिको 10:30 बजे।
0: 10 बजेर 30 मिनटमा जन्म भयो रातिको। कुन जिल्लामा भयो जन्म?
1: उदयपुर जिल्लामै हो।
0: उदयपुर जिल्लामै भयो। को हो यो मान्छे?
1: मेरो छोरा।
0: छोरा 76 सालको फागुनको 20 गते कमल नाम आउँछ, मिथुन राशि हुन्छ। के हेर्नु भएको छ नाम?
1: काशीराज
0: मिल्यो त, करका एउटै कुरा हो है, काशीराज नाम आउँछ, मिथुन राशि हुन्छ। लग्न तुला लग्न छ, तुला लग्नको मालिक शुक्र, शुक्र गएर बसेको छ कहाँ भने सप्तम स्थानमा, लग्नमा दृष्टि छ, असाध्य राम्रो। अलिकति अहिले राहुले सङ्गतहरू सामान्य बिग्रियो र कालसर्प एक परे रहेछ, घर परिवारमा अलिकति अशान्त, तपाईँ र तपाईँको श्रीमानको ठ्याक्कै कुराहरू नमिल्न सक्छ कालसर्प एक छोराको पर्दा। अर्को कुरा, तपाईँको घरमा एकजना कोही अकालमा मृत्यु भएको एकदम थाहा पाएको मान्छे छ, एकदम नजिकैको मान्छे को?
1: अब यता भन्नुपर्दाखेरि गुरुबा म चाहिँ माइतीमा छु होइन,
0: हजुर,
1: यता माइतीपट्टिको चाहिँ अस्ति नै पोहोर बडाबाबुको छोरो पनि
0: माइत होइन, यो यो हजुरको छोराको घर भनेपछि कहाँ हुन्छ तपाईँ घर? माइत हुन्छ है छोरा घर?
1: म चाहिँ माइतमा छु तर घरपट्टिकै हेराउँदाखेरि पनि मेरो माइला जेठाजू पनि अब त्यस्तैमा खस्नु भएको, साइला जेठाजू पनि खस्नु भएको
0: हो। मैले त्यही भनेको, एकदम नजिकैको मान्छे हुनुहुन्छ भनेको कारण त हो, किनभने तपाईँ घरमा पितृको दोष छ, घरमा उन्नति कहिले हुँदैन र तपाईँको श्रीमान र श्रीमतीको पनि कुरा ट्रमै मिल्दैन कहिले।
1: हजुर,
0: कि अलग भइसक्यो?
1: होइन छैन, त्यस्तो त छैन।
0: झगडा चाहिँ पर्छ?
1: झगडा पनि खासै पर्दैन, मेरो श्रीमानको चाहिँ पोहोर लडेर खुट्टा चाहिँ भाँचिएको छ।
0: त्यो होइन, त्यो त उहाँको आफ्नो ग्रह के होला, सम्बन्धहरूमा एकदम ख्याल गर्नु होला। यो छोराको लागि कालसर्पको शान्ति गर्ने, कालसर्पको पूजा पाठहरू गर्ने गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त।
1: हजुर, अनि पढाइ कस्तो छ गुरुबा?
0: पठन पाठनको लागि राम्रै छ, नराम्रो छैन, अहिले राहु चलिया छ, राहुको शान्ति त गर्नु पर्यो नि। तपाईँहरू काल छ, अब तपाईँको छोरालाई कालसर्पको शान्ति, अनि चन्द्रग्रहण योग, गुरु चन्द्र योग, अङ्गारकको शान्ति, महामृत्युञ्जय जप, अनि राहुको जप गरेर यति काम गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। फेरि यो कालसर्पको शान्ति गर्दाखेरि सुनको सर्प बनाउनु पर्छ। कति राम्रो दिन्छ, पर्सि आउँदैछ एक गते काल सर्पको शान्ति गर्ने, सबैभन्दा उत्कृष्ट वर्षको एक दिन, नाग पञ्चमीको दिन जस्तो उत्कृष्ट कुनै पनि दिन हुँदैन।
1: अनि त्यसो भएदेखि पढाइ अब त्यस्तै रहेछ, अनि यसलाई बाबुआमासँगको सम्बन्ध कस्तो छ
0: गुरुबा? उसँगको सम्बन्ध ठिकै छ, नराम्रो छैन।
1: दाजुभाइको
0: राम्रै हुन्छ?
1: राम्रै हुन्छ।
0: दाजुभाइ बेलै हो नि त बिचरा, अहिले अहिले तपाईँको छोरो 8 वर्षको हुनुभएको छ, बिचरा के मिल्नु त हो, अहिले के मिल्नु भन्नु त, 5 वर्षमा सङ्कटा छ, राहु छ, अब तपाईँ कालसर्पिक छ, शान्ति गर्नुहुन्न, पैसा खर्च हुन्छ भने तपाईँहरू बरु भोलि कटाइदी गरेर बोको लिएर आउनुहुन्छ, बाहुन बोलाउनुहुन्न, तपाईँको बानी जस्तो छ नि त फेरि होइन कि होइन भन्नु त ठ्याक्कै। अनि कसरी शान्ति हुन्छ त? मैले भने तपाईँ मान्ने मान्नु भएको छैन, तपाईँलाई यही शब्द एउटा सेतो वस्त्र लगाएर उभिने डक्टर हुनुहुन्छ नि, डक्टर, डक्टरले नभएर सामान्य मेडिकल गरेर बस्ने मान्छे त डक्टर हुँदैन नि त होइन, सामान्य के भन्छ फार्मेसी पढेको मान्छेले तपाईँको छोरा अपरेसन गर्नुहुन्छ भने तपाईँ हार गुहार गरेर भर्खर गरिहाल्नुहुन्छ भनेपछि के हुन्छ, तपाईँहरूले ब्राह्मणलाई हेर्ने दृष्टिकोण फरक छ, त्यही भएर तपाईँको छोराछोरी बिग्रिन्छन्, तपाईँको घर परिवार बिग्रिने कारण त हो। अहिले छुट्टी राधे श्याम कार्यक्रममा हुनुहुन्छ, कटारी 12 हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी हरेक दिन तपाईँहरूलाई जानकारी दिँदै गइरहेका छौं, ज्योतिष धर्म संस्कार र संस्कृतिको बारेमा जानकारी दिने प्रयास गर्छौं। तपाईँ घरमा कसले के खायो, तपाईँ घरमा को मर्यो, तपाईँ घरको यतापट्टि टोइलेट रहेछ, उतापट्टि पानीको धारा रहेछ, उतापट्टि केराको बोट रहेछ, संसार हामी भरतपुरमा बसेर तपाईँको एउटा जन्म मितिको आधारमा भन्न सक्ने तपाईँले वास्तै गर्नुहुन्न, अनि कसरी बस्छ तपाईँको जिन्दगी भनेको क्या जोक हो, यो सामान्य कुरा हो, कसैको ताकत छ यति भन्ने छैन नि त, अनि मान्नु त पर्यो त, अनि भनेको चाहिँ सुन्ने अनि नमान्ने, अनि फेरि भोलिपल्ट आएर के भन्ने, अस्ति यसो भन्नुभएको थियो भएन नि गुरु, तपाईँको हात भाँचिसकेपछि हामीलाई आएर हातको उपचार नगराउनु, अब नभाँचियोस् भन्न फेरि गर्ने कुरा अलग रहे होइन, ज्योतिष शास्त्रमा मान्छेले हेर्छन् क्या होइन, त्यही भएर अलिकति कुरो मिल्दैन। कोही हुनुहुन्छ त्यतिखेर? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ त्यतिखेर? सृजनाजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ त्यतिखेर यहाँले? ए प्रभु
1: हजुर,
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ भनेको, बोल्नै छोड्नुहुन्छ, फटाफट बोल्नु न, म फोन राख्नु। कुन गाउँमा हुनुहुन्छ तपाईँ? अहिले कार्यक्रममा कसको बारेमा हेर्न चाहनुहुन्छ? भनिदिनु त, साल महिना गते समयहरू सबै भनिदिनु त, के के रहेछ?
1: 2078 साल मङ्सिर 19 गते आइतबार बिहान 9 बजेर
0: उन्नाइस गते आइतबार 9 बजेर
1: 28 मिनटमा
0: आइतबार कि मङ्गलबार भन्नुभयो?
1: आइतबार हो गुरु।
0: कुन जिल्लामा जानु भएको हो?
1: कालीकोट जिल्लामै हो।
0: कालीकोट छोरा कि छोरी हो?
1: छोरी हो गुरु।
0: राशिको नाम ज्येष्ठ नक्षत्रको चौथो पावा नाम जोड छ युवता नाम आउँछ वृश्चिक राशि हुन्छ है बुझ्नु भएको छ? नाम अहिलेसम्म त के राख्नु भएको थियो? यमुना होइन नि युव कुमारी नाम आउँछ है भन्न खोजेको नाम चाहिँ युव कुमारी जो छ अब तपाईँले के नाम राख्नुभयो भन्ने कुरो मलाई थाहा भएन होइन जे होस् तपाईँको यहाँबाट हेर्दाखेरि चाहिँ युव कुमारी ज्येष्ठ नक्षत्रमा जन्मभयो हो हामीलाई कहिले तपाईँले फेसबुकतिर फलो गर्नु भएको थियो कि थिएन? अनि हामीले तपाईँलाई ज्येष्ठको बारेमा कहिलेकाहीँ केही कुरा लेख्दाखेरि केही के ज्ञान प्राप्त गर्नु भएको थियो? ज्येष्ठमा जन्मेको मान्छेले कस्तो घर परिवारमा बिहे गर्नु हुँदैन थाहा छ? कस्तोसँग बिहे गर्नुहुन्न भन्नु त?
1: ज्येष्ठ नक्षत्र छ भने जेठा सुर्छ भन्नुभएको
0: थियो फेसबुकमा फलो गरेर चाहिँ यस्तो यस्तो कुराहरू हेर्न पाइन्छ होइन त? जेठाजु पिर्ने खालको योग आयो वृश्चिक राशि भयो लग्नमा शुक्र कति राम्री छोरी पाउनु भएको असाध्य राम्रो ग्रह छ अब यस्तो बच्चाको पढाइ लेखाइ पनि राम्रै हुन्छ 5 वर्षसम्म असाध्य ग्रह राम्रो छ 5 वर्ष पछाडि उल्का भन्ने ग्रहले असाध्य उत्ताउलोपन असाध्य चञ्चलेपन असाध्य चोटपटक लाग्ने खालको आउँछ 5 वर्ष पछाडि अब यो 78 सालको मान्छे 79, 80, 81, 82 ठ्याक्कै अब यो यही महिना यही सालको मङ्सिर महिना पछाडि अथवा यो साल पछाडि भनौँ 5 वर्ष पुरा भएर 6 महिना लाग्दाखेरि उल्का चल्छ अब अर्को सालमा नयाँ सालमा चाहिँ मजाले शान्तिहरू गर्नु र आइतबारको दिन अनि पूर्णिमाको दिन घर परिवारमा लसुन प्याज माछा मासु कसैले नखानु तपाईँको छोरीको कारणले घरमा धेरै उन्नति हुनेवाला छ। भनेको नमानेलाई कवच लाएर आफ्नो घरमा अनुशासन चाहियो नि सबै कुरोलाई कवच लाएर हुन्छ? तपाईँले तपाईँको श्रीमानले भनेको मान्नुहुन्छ भन्नु तपाईँले? ए हजुर
1: हजुर
0: तपाईँले तपाईँको श्रीमानले तपाईँलाई केही कुरा हराउनु भयो भने मान्नुहुन्छ मानुहुन्न नि हो त्यही संस्कार तपाईँको छोरीमा गइसक्यो त्यही भएर संस्कार जस्तो ठुलो सम्पत्ति केही पनि हुँदैन सबै कुरामा कवच पाइँदैन सबै कुरामा ग्रह शान्ति गर्नु पर्दैन सबै कुरो ग्रहले गर्दैन मैले भन्ने गर्छु नि कहिलेकाहीँ घरको अनुशासन अनुसार पनि कति कुरा फरक पर्छ त्यही भएर तपाईँले बोल्दा बिस्तारै बोल्नु तपाईँको श्रीमानले बोल्दा बिस्तारै बोल्ने सम्झाउने बुझाउने बच्चालाई गाली गर्न हुँदैन कराएर हुँदैन कुटेर हुँदैन क्या बच्चालाई त अनुशासन देखाएर उसले सिक्ने हो त्यो बच्चो एउटा बिचरा म त तेरो मेरो भन्न सिकेको शब्द कहाँबाट हो हामीले बोलेको शब्द सुनेर होइन तपाईँको छोरीले भनेको मान्दैन त मलाई थाहा छ तर किन ग्रहले होइन तपाईँको अनुशासनहीनताले हो तपाईँ घरको बोलीले हो तपाईँ घरको संस्कारले हो अब किन मैले यो भनिदिएको छु भने तपाईँको छोरीको चिना असत्य राम्रो असत्य भाग्यमानी तपाईँको घरको छोरीले तपाईँ घरमा धेरै उन्नति गर्नेवाली थिए तर तपाईँले बेलामा ग्रह शान्ति पनि गर्नु पर्यो घरमा अनुशासनै छैन तत्तरमा घर तपाईँहरू झगडा गरिदिनुहुन्छ भने हुन्छ कोही कोही घरको परिवारले मलाई के भन्नुहुन्छ भने मेरो छोरा 8-9 वर्षको छ बिडी खान थालो चुरुल खान थालो भन्नुहुन्छ भने मैले उहाँलाई सोध्छु तपाईँ घरमा कसले खान्छ चुरुल भन्दा म खान्छु मेरो बुढीले खान्छ मेरो बुवाले खानुहुन्छ सबैले खान्छन् सबैले खाएछ उसले खाना के भयो त नि खान्छ त नि ठिकै हो त नि होइन मान्छेलाई संस्कार दिनुपर्छ संस्कार भन्दा ठुलो कुरो केही पनि छैन तपाईँको छोरीको धेरै राम्रो भाग्य छ यो भाग्य तपाईँले हात थापना पाउनु भयो भने धेरै राम्रो हुन्छ तर तपाईँले हात थाप्ने कि अब तपाईँले चाहिँ डोको थाप्ने भन्ने कुरो तपाईँको आफ्नै हिसाब कुरा भयो तपाईँको छोरीलाई मैले फेरि पनि भने आइतबार पूर्णिमाको दिन व्रत उपासन राखिदिनु अहिले केही गर्नु पर्दैन नयाँ सालमा उल्का भन्ने कुराको शान्ति गरिदिनु धेरै कुरामा ठिक हुन्छ अब रहेको कुरा तपाईँ घरको संस्कारको बारेमा चाहिँ अलिक बिस्तारै बोल्ने गर्नु घर परिवारमा धर्म कर्म अलिअलि भए पनि गर्ने गर्नु अहिले सबै कुरा ठिक हुन्छ अहिले छुट्टिन्छु राधेश्याम सबै कुरा ठिक छ मैले भनिसकेँ. एकमुष्ट रूपमा तपाईँले सबैभन्दा पहिले तपाईँले यो छोरीको लागि व्रत उपासना र तपाईँको मुखलाई कन्ट्रोल, परिवारको मुखलाई कन्ट्रोल गर्नुहोस् अनि एक वर्षपछि फोन गर्नुहोस् कति कायापलट हुन्छ. राधे श्याम.
1: हजुर राधे राधे.
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ. हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग कुराकानी गर्ने प्रयत्न गरिरहेका छौँ. हामी तपाईँहरूलाई तपाईँले मलाई मन पराउनुहोस् भनेर तपाईँलाई चिल्ला कुरा गर्दैनौ. तपाईँले हाम्रा कुरा सुनेर तपाईँ सुध्रिएर तपाईँको परिवार सुध्रिनु भनेको म सुध्रिनु हो मलाई त लाग्छ. समाजमा यस्तो काम गर्न मन लागोस्, समाजमा यस्तो तपाईँलाई चाहिँ शब्द दिन मन लागोस् जुन शब्दले, जुन कामले, जुन सहयोगले तपाईँको परिवारमा परिवर्तन आओस्. यो गुरु त व्यापारी रहेछ भन्नुहुन्छ कतिले, होइन मान्छेले उसको के छ, उसको ध्यान नै व्यापारी छ, उसको मनै के छ, राम राम राम राम राम पैसो पैसो पैसो पैसो. अनि के बोलेको छ गुरुले, यसले बोलेको सत्य हो कि होइन त्यसलाई तपाईँले निरूपण गर्नु पर्यो. अनि बल्ला तपाईँले भनेको कुरा, हामीले भनेको कुराहरू ठिक मिल्छ, अन्यथा के हुन्छ, तपाईँले हेर्ने नजर र तपाईँले गर्ने नजर जिन्दगीभरि नै झुकिरहन्छ, जिन्दगीभरि नै तपाईँको नजर गिरिरहन्छ. गिराउने होइन उठाउने प्रयत्न गरौं. एकैछिन छोटो विश्राम.
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष. पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण. भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला.
3: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा.
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ.
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73 6001.
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ.
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण.
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला.
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण.

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी र तपाईसँग भएका विशेष कुराकानी अनि तपाईँको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेको छु। हामीसँग तपाईँहरू धेरै भन्दा धेरै कुराहरूको जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयत्न हामी गरिरहेका छौँ। नेपालभरबाट यतिखेर एकैसाथमा हामी विभिन्न रेडियो स्टेशनहरूबाट बजिरहेका छौं। तपाईँलाई थाहा नै छ भनौं, हामी विभिन्न रेडियो स्टेशनहरूबाट बजिनै रहन्छौं र हामी तपाईसँग भएका विशेष कुरा चर्चा र परिचर्चाहरू भने गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी यतिखेर 98453 97658 र 98142 73601 सिधा सम्पर्कमा आउने प्रयास गरिरहेका छौं। हामीलाई तपाईँ यो कार्यक्रम ज्योतिष दर्पण रेडियो छिमेकेश्वरी 106.2 मेगाहर्ज डुम्रे तनहबाट, पावर एफएम 95.6 मेगाहर्ज बन्दीपुर डुम्रे तनहबाट, सामुदायिक रेडियो रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहबाट, युके एफएम 106.8 मेगाहर्ज कटारी उदयपुरबाट, उपहार एफएम 95.4 मेगाहर्ज गाईघाट उदयपुरबाट, रेडियो बेलका एफएम 100.9 मेगाहर्ज बेलका उदयपुरबाट, रेडियो शंखुवा सभा 95.5 मेगाहर्ज खानबारी शंखुवा सभाबाट, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसोती नवलपुरबाट, रेडियो मितेरी 98.2 मेगाहर्ज फिदिम पास्तरबाट, रेडियो किङ एफएम 104.1 मेगाहर्ज दमक झापाबाट, त्यस्तै गरेर रेडियो टाइगर 79.2 मेगाहर्ज ठाकुर बाबा भोरीगाउँ बर्दियाबाट, रेडियो सम्वाद एफएम 98.3 मेगाहर्ज गुलरिया बर्दियाबाट, रेडियो गेरुवा एफएम 90.7 मेगाहर्ज शान्ति बजार बर्दियाबाट, रेडियो मकवानपुर गढ़ी 95 मेगाहर्ज मक्रान्चुली मकवानपुरबाट, रेडियो इन्द्र सरोवर 105.8 मेगाहर्ज मार्फु मकवानपुरबाट, सामुदायिक रेडियो शैलेश्वरी एफएम 105.9 मेगाहर्ज सिलगढ़ी डोटीबाट, स्मार्ट एफएम 106.5 मेगाहर्ज पूर्वी चौकी डोटीबाट, सामुदायिक रेडियो जोरायल 104.2 मेगाहर्ज खडेना डोटीबाट, रेडियो बडी केदार 106.2 मेगाहर्ज बडी केदार डोटीबाट, त्यस्तै गरेर तपाईँ रेडियो साफे बगर 101 मेगाहर्ज साफे बगर अछामबाट, दार्चुला एफएम 90 मेगाहर्ज खलंगा दार्चुलाबाट, रेडियो लेपुलेक एफएम 99.6 मेगाहर्ज दार्चुलाबाट, रेडियो नयाँ कर्णाली 102.8 मेगाहर्ज मानमा कालीगढ़बाट, त्यस्तै गरेर तपाईँ हामीलाई रेडियो शुभकालिका 99.1 मेगाहर्ज कालीगढ़बाट पनि सुन्दै हुनुहुन्छ। त्यस्तै गरेर रेडियो रोस 101.6 मेगाहर्ज भकुण्ड बेसी काभ्रे प्लान्चोकबाट, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज हिले धनकोटाबाट, रेडियो खबर पालिका 88.7 मेगाहर्ज धनकोटाबाट, रेडियो भोजपुर त यतिखेर बन्द भइसक्यो, हामी पहिले त्यसमा कार्यक्रम प्रसारण गरिरहेका थियौं, रेडियो खोटाङ 103.3 मेगाहर्ज अलिसी खोटाङबाट, साइपाल एफएम 100.6 मेगाहर्ज बझाङबाट, रेडियो केदार 91.6 मेगाहर्ज केदार छिउदेउर बझाङबाट, रेडियो शेरफरो 90.2 मेगाहर्ज बंगल बझाङबाट, त्यस्तै गरेर सामुदायिक रेडियो भेरीगंगा 91.4 मेगाहर्ज सिन्छु सुर्खेतबाट, रेडियो सिक्कल 90.6 मेगाहर्ज सूर्योदय इलामबाट, गुञ्जन एफएम 105.3 मेगाहर्ज चन्द्रपुर रौतहटबाट, रेडियो बैतडी 95.4 मेगाहर्ज दशरथ चन्द्रदेही देहीमाण्डु बैतडीबाट, रेडियो जय मधेश 93.5 मेगाहर्ज कञ्चनपुर सप्तरीबाट, सरलाही एफएम 105.7 मेगाहर्ज हरिवन सरलाहीबाट, रेडियो निगरानी 107 मेगाहर्ज बैरबा सरलाहीबाट, रेडियो स्मार्ट 107.8 मेगाहर्ज बरथवा सरलाहीबाट, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज वैद्यनाथ बाँकेबाट, त्यस्तै गरेर रेडियो विजय किल्ला 93 मेगाहर्ज कमलामाई सिन्धुलीबाट, रेडियो सिद्धगंगा एफएम 107.9 मेगाहर्ज सिद्धगंगा ठाडा अर्घ खाँचीबाट, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट, त्यस्तै गरेर रेडियो मुड्केचुला 93.5 मेगाहर्ज मुड्केचुला डोल्पाबाट, रेडियो बर्दीबास 94 मेगाहर्ज बर्दीबास महोत्तरीबाट, त्यस्तै गरेर सामुदायिक रेडियो अत्तरिया 92 मेगाहर्ज अत्तरिया कैलालीबाट, रेडियो मनको मझेरी 91 मेगाहर्ज पहलमानपुर कैलालीबाट, सामुदायिक रेडियो तपाईँले यतिखेर परिवर्तन 89 मेगाहर्ज तौली हवा कपली वस्तुबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। त्यस्तै गरेर सामुदायिक रेडियो विजयनगर 107 मेगाहर्ज विजयनगर कपली वस्तुबाट, त्यस्तै गरेर रेडियो तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो मोती 88.4 मेगाहर्ज छापबाट, रेडियो कोलहबी 104.1 मेगाहर्ज कोलहबी 12 कार्यक्रम यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै चर्चा र परिचर्चाहरू गर्ने प्रयास गरिरहेका छौं। हामी 98453 97658 र 98142376601 सिधा तपाईँहरू मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। हामीलाई तपाईँले जुन ठाउँबाट सुन्दै हुनुहुन्छ हामीसँग प्रत्यक्ष रूपमा तपाईँ कुराकानी गर्दै हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृतिको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहेका छौं। आज एक दुईवटा कमेन्ट छन्, हामी कमेन्टलाई वाचन गरिहाल्छौं। जय श्री राधे गुरु, मेरो छोराको हिजो निधन भएको छ, 1.5 वर्षको बच्चा हो, कति दिनसम्म झुठो लाग्छ गुरुदेव जानकारी पाउँ भन्नुभएको छ। दीपकजी हार्दिक श्रद्धाञ्जली, सम्पूर्ण जानकारीको लागि, तपाईँ अब कति वर्षको छोरा के कर्म भएको छ सबै कुराको लागि प्राइभेट म्यासेज गर्नुभयो भने जानकारी गराउँछु। के भयो यस्तो बर्बाद भएछ त है? राधे राधे गुरु भनेर हामीलाई तारा पराजुले कमेन्ट गर्नु भएको छ। राधे राधे गुरु, म कालीकोटबाट भरत राज देवकोटा हाल बेङ्गलोरमा हाम्रो पात्रबाट सुन्दैको छु गुरु भन्नुभएको छ, धन्यवाद छ। हामी गुरु राधे राधे, म खोटाङबाट रोशन राई हो, हाल भारतको पंजाब जालन्धरबाट सुनिरहेको छु गुरु। पहिला पहिला हामी र हाम्रो पुस्ता अगाडि नाम जोडाउँदा वा नाम राख्दा प्राय शर्व जातिहरूको बाहेक प्राय जुनसुकै जातको भए पनि भगवानको नाम अनुसार राम कृष्ण हरि शम्भु जन गणेशहरू इत्यादिहरू केही अरू धेरै छोरी मान्छेको सीता राधा पार्वती गीता स्वस्तानी स्वस्तिका लक्ष्मीहरू इत्यादि अरू धेरै थिए, तर अहिले त्यो चलन कम छ, अहिले धर्ममा आस्था विश्वास कम हुँदै गएको हो गुरु भन्नुभएको छ। अब यस्तो छ, अब यो के हो भने मान्छेलाई आस्था विश्वास कम छैन, मान्छेलाई के भने देखासिखी बढी भइदियो क्या। आफ्नो घरको धान फलेको नदेख्ने किसानले अर्काको घरको मकै फलेकोमा खुसी हुन्छ अरे, कति बुझ्नु भएको छ होइन? आफ्नो छोरो राम्रो रे अर्काको पत्नी राम्रो खै के भन्छ नि उखान होइन, मान्छेले आफ्नोलाई राम्रो मान्दिएन क्या, समस्या यो। अब हेर्नुहोस् है, बिस्तारै बिस्तारै हामी अमेरिका, हामी अब युके लन्डनतिर हामी कपी गर्दैछौँ भने अहिले अमेरिकातिरबाट इस्कोन धर्म आइरहेको छ, हरिरामको संकीर्तन गाइरहेको छ, लन्डनबाट पनि त्यही काम भइरहेको छ, हरेक ठाउँबाट फेरि हाम्रै सभ्यतामा उनीहरू फर्किरहेका छन् भने उनीहरूले नजानेर उसको आफ्नो सभ्यतालाई त्यागेर गीता पढ्दैछ, वेदको अध्ययन गर्दैछन्, तर हामी के भइदियौं, हाम्रै काखामा भएको वेदलाई लाटी हानेर उधरको अंग्रेजी अथवा उधरको सभ्यता, छोटा लुगा, च्यातेको लुगा, त्यो कपालमा कता कता डोरी लाएर हिँड्ने के हो त्यो गर्ने गर्छौ। शास्त्रीय मर्यादाहरू हामीले भुलिरहेका छौ, कारण हो आफ्नो मन नपरेर अरूको मन परेर, त यसले तपाईँलाई भोलि एक दिन घुँडा टेकाउनेवाला छ, पक्का हो, यति कुरो चाहिँ पक्का भने अरू मलाई थाहा छैन। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: बैतडीबाट,
0: नाम के भन्नुभयो?
1: आदेश धामी।
0: आदेश धामी, आदेशजी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: रेडियो बैतडी।
0: रेडियो बैतडीबाट सुन्दै हुनुहुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले तपाईँ? कति सालमा जन्मिनु भयो तपाईँ?
1: 2060 साल असार महिना 16 गते बेलुकाको 7:30
0: 7:30 बेलुका। कुन जिल्लामा भयो जन्म?
1: बैतडी
0: जिल्लामा। 2060 सालको असारको 16 गते 7:30 जन्म भयो तपाईँको। को अरे हो तपाईँ आफै हो? तपाईँको नाम कोमल हो, के नाम छ? मिथुन राशि हुन्छ, के राशि हेर्ने गर्नु भएको छ अहिलेसम्म? कोमल नै छ, पढ्न मन लाग्न छोडिहालेछ है? पढाइमा असाध्य कमजोरी भएको मान्छे 23 वर्ष हुनुभयो, असाध्य शनिले यति अल्छी लाग्छ जब तपाईँ पुस्तक हेर्नुहुन्छ बुक हेर्नुहुन्छ हाई मात्रै आउँछ सुतुम सुतुम लाग्छ होइन? कतिमा पढ्दै हुनुहुन्छ अहिले? दसमा। 23 वर्षमा बल्ल 10मा? किन पढाइ ढिलो भयो त? ए हजुर, किन पढाइ ढिलो भयो त भनेर सोधेको मैले, उत्तर दिनु न। त्यसो त्यसै भयो होइन? तपाईँको पढाइमा एकदमै धेरै कमजोरी छ, तपाईँले एउटा सरस्वतीको कवच लाउनु छ है, पढाइमा असाध्यै कमजोरी छ, फेरि अहिले पनि बल्ल 10मा पढ्दै हुनुहुन्छ, अझै पनि पढाइमा धेरै गाह्रो छ हजुर। पहिला राम्रोसँग शान्तिहरू गर्नु, पूजापाठ गर्नु, अरू केही भनिनँ मैले, पढाइलाई मात्रै फोकस गरेँ, किनभने हेर्ने बित्तिकै ठ्याक्कै पढाइ हेरेँ सुरुमै होइन, पढाइमा असाध्यै अल्छी मान्ने मान्छे। अब तपाईँले एउटा सरस्वतीको कवच लगाएर केही बिग्रिया छैन, उमेरले पढाइलाई छेक्दैन, राम्रोसँग पढेर जागिर खाने खालको योग छ, जागिर खानुपर्छ, तर यसको लागि कवचहरू लाउनुपर्छ, कवचको लागि तपाईँले मलाई दिउँसो फोन गर्नुपर्छ, अनि तपाईँले मेरो दिउँसो कुराकानी भएर कवच पठाइदिन्छु यहाँबाट म, अनि अरू कुराहरू बिस्तारै हुँदै जान्छन्, आत्तिनु पर्दैन है। अरू के छ? सबै कुरा ठिक छ, अरू केही पनि छ, तपाईँको मात्र पढाइमा कन्ट्रोल गर्नुहोस्, अरू सब राम्रो हुन्छ है। छुट्यौ, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ, एकदमै हामी पोइन्ट क्षेत्रमा गइरहेका छौ, तपाईँलाई सकभर हामी छोटो मिठो तपाईँको उत्तर दिँदै हामी तपाईँलाई यस्तो छ क्या, ज्योतिषमा धेरैवटा कुरा भन्दै एउटा पनि कुरा तपाईँले गर्नु नभने भयो बुढो भयो, एउटा कुरालाई मात्र फोकस गरेर भन्ने कि भन्ने कहिलेकाहीँ हामीलाई त्यस्तो सोच आउँछ भन्ने बित्तिकै फेरि गुरु रिसाउनु थाल्नुभयो, पहिले सबै भन्नुहुन्थ्यो, आज एउटा कुरो भन्दा फोन राख भन्नुहुन्छ भन्ने खालको तपाईँको जवाब आइहाल्छ, मलाई फोन आउँछ आज, मलाई थाहा छ त्यो कुरा, तर त्यो होइन, तपाईँलाई कम्तीमा एउटा काम दियो भने एउटा काम सक्नुहुन्छ, त्यसपछि फेरि चिनाएर आउने, फेरि अर्को काम गर्ने प्रयत्न गर्नुपर्ने हुन्छ, कोही जिज्ञासु हुनुहुन्छ। राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: शैल्य शिखरबाट हो, पुष्कर सिंह दादा रावल।
0: शैल्य शिखरबाट पुष्कर सिंह दादा
2: हजुर, रावल पनि हो।
0: दादा भनेको के हो, टाइटल हो?
2: छेत्री जातको हो गुरु रावल।
0: ए, नामै दादा हो, मतलब थोरै तपाईँको दादा हो?
2: दागा दागा।
0: ए दागा, ए म त फेरि दादा सुनिराखेको के।
2: हजुर हजुर।
0: अनि कुन रेडियोमा हुनुहुन्छ
2: गुरु? अहिले लिपुलेखबाट हो सुन्ता।
0: कसको बारेमा हेर्नुहुन्छ आज?
2: छोराको बारेमा हो।
0: कति सालमा जन्मिनु भयो छोरा?
2: 2070 साल साउन 2 गते।
0: 70 सालको साउनको 2 गते भन्नुभएको हो?
2: हजुर हजुर।
0: कति बजे?
2: हजुर,
0: कति बजे भयो समय?
2: 3:38 गुरु।
0: 3:38
2: हजुर गुरु, बुधबारको जन्म हो।
0: यो दिनको हो कि रातको हो?
2: बेलुकी गुरु।
0: बासा। कुन जिल्लामा भयो जन्म?
2: हजुर महेन्द्रनगर हो।
0: महेन्द्रनगर जिल्लामा?
2: हजुर कञ्चनपुर, महेन्द्रनगर कञ्चनपुर।
0: ए कञ्चनपुर जिल्ला। तपाईँको छोरा चेलो होइन?
2: हजुर छोरा हो।
0: राशिको नाम तारानाथ नाम आउँछ, के नाम हेर्नु हेर्ने गर्नुभएको छ?
2: हजुर गुरु तुला राशि हेरिरहेको थियो गुरुले।
0: नाम के छ भनेर सोधेको मैले, राशि सोधे होइन नि।
2: रविन्द्र हो गुरु।
0: रविन्द्र, धेरै फरक पर्यो
2: हजुर गुरु,
0: धेरै फरक के, आकाश पातालकै फरक पर्छ
2: हजुर गुरु।
0: रविन्द्र त नाम राख्नै मिल्दैन थियो, 70 सालको साउनको 2 गते होइन
2: हजुर गुरु,
0: बुधबार होइन
2: हजुर बुधबार,
0: धेरै फरक पर्यो। चिनाहरू गर्नु भएको छ भने एकदमसँग राम्रोसँग जानेको कुराहरूलाई चिना गर्न लाउनु होला है
2: हजुर गुरु।
0: सरलाई काल सर्प एक परेको छ, असाध्यै स्वास्थ्य बिग्रेको छ
2: हजुर गुरु,
0: रातभरि बोल्ने झस्किने काम गर्छ
2: हजुर गुरु।
0: अहिले तपाईँको घर परिवारमा एउटा आगोको के क्षति भयो यो हालसालै?
2: त्यसै क्षति त केही भयो जाने गुरु,
0: आगोले जस्तै आगोले पोल्नु, आगो लागि हुनु, करेन्ट लागि हुनु अथवा त्यस्तो केही भएन?
2: भएन गुरु।
0: आगोको ठुलो क्षति हुने वाला छ तपाईँ घरमा, ध्यान दिनु होला। तपाईँको कालसर्प योग सँगसँगै मंगल आठौं छ, अष्टमांगलिक योग परेको छ, यसलाई पनि विशेष शान्ति गर्नुपर्छ, यसको कवचहरू धारण गर्नुपर्छ, यी सबै कुराहरूको राम्रोसँग शान्तिहरू गरेर राम्रोसँग पूजापाठहरू गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है त
2: हजुर गुरु। हजुर, यसको भविष्यमा पढाउँदा के भन्छ गुरु?
0: इन्जिनियर भन्छन्, डाक्टर भन्छन्, राम्रो छ बाँकी, तर कालसर्प योग शान्ति गर्नु भएन भने केही पनि हुँदैन फेरि
2: हजुर गुरु आमा बुवा सेतोको भाइ बहिनी सेतोको दिदीको
0: सबैसँग सम्बन्ध राम्रो छ। अहिलेको लागि तपाईँलाई मैले यहाँ ठ्याक्कै भन्दा काल सर्पयोगको शान्ति गराउनु, पूजा पाठ गराउनु, अग्नि भयबाट बच्नु, करेन्ट, आगो, तातो पानी होइन यस्तो ग्यासहरूबाट एकदम जोगिनु होला है त।
2: हजुर गुरु भविष्यमा कुन विषय पढाउँदा राम्रो हुन्छ गुरु?
0: मैले अघि के भने
2: हजुर काल सर्पयोगको शान्ति गर्नु,
0: त्यो भन्दा पछाडि के बन्छ भने मैले अघि
2: आगोबाट पानीबाट बचाउनु,
0: मैले के बन्छ यो छोरो भने हजुरले हजुरले कुरो बुझ्नु, मैले अघि छोरो पढेर के बन्छ भने अघि
2: ध्यान भएन गुरु,
0: मैले डक्टर पढ्छ इन्जिनियर पढ्छ भने होइन
2: हजुर गुरु, घरको वास्तु शुभ अङ्क शुभ रङ गुरु,
0: चार अङ्क राम्रो हुन्छ, कालो रङ राम्रो हुन्छ, दक्षिण दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
2: हजुर गुरु
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। हामी अलि धेरै व्यस्तै रहन्छौ है, हामी आफ्नो अनि आफन्तहरूको बारेमा तपाईँले पनि कहिलेकाहीँ हेराउनु परेको छ भने सम्पर्कमा आउनुहोला र हामीसँग भएका तपाईसँगका विशेष कुराकानी धेरै भन्दा धेरै कुराहरूको चर्चा र परिचर्चाहरू गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी 98453 97658 र 98142376 सीधा रूपमा सम्पर्कमा रहेर हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी अगाडि बढ्ने प्रयास गरिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहन्छौं। आज हामी यतिखेर तपाईँका बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी गरायौं। अब हामी केही दिन पछाडि नाक टास्ने दिन आउँदैछ, भदौको 1 गते नाक टास्ने हो। भदौको 1 गते नाक टास्दाखेरि घरमा ल्याएर अभिमन्त्रित गरिएको र मन्त्र सहितका नागहरू टाँसेर तपाईँ हामीले नागलाई घरमा रक्षार्थको लागि राख्ने परम्परा छ। अब यो के छ भने नागको शिरहरू धेरैतिरमा फरक फरक खालका शिरहरू हुन्छन्, कहिले पनि नाकको शिर कहाँ छ, नाकको पुछर कहाँ छ भन्ने कुरो तपाईँहरूले थाहा पाउनुपर्छ, किनभने कहिलेकाहीँ जखन्दा पनि शिरमा खन्न हुँदैन होइन। भोलिका दिनमा तपाईँले नाकको विशेष गरी पूजा गर्दा कता फर्काएर पूजा गराउने भन्ने कुरा पनि हुन्छ। भदौ असोज र कार्तिकमा पूर्वमा नाग हुन्छन् है, भदौ असोज र कार्तिकमा पूर्वमा नाग भइसकेपछि भदौ 1 गते नागलाई पूर्व फर्काउनु पर्यो। मंगसिर पुष र माघमा दक्षिण दिशामा नाग रहन्छन्, फाल्गुन चैत्र र वैशाख महिनामा पश्चिम दिशामा नागको शिर रहन्छ, जेठ असार र श्रावण महिनामा उत्तर दिशामा नाग रहन्छ। त्यसो भएकाले विशेष गरी नाग पञ्चमीको दिनमा दीप कलश गणेश पूजाहरू गरेर तपाईँहरूले नागको विशेष विधिवत रूपमा पूजा गर्नुपर्छ। जहाँ तपाईँ पानी खानुहुन्छ, कुवा, इनार, धारा, खोला, खोल्सा के छ, त्यहाँ नाग देवतालाई पूजा गरिसकेपछि हाम्रो घरमा सुख शान्ति प्राप्त हुन्छ। कहिले पनि नागलाई सकभर चिनी मह अर्पण नगर्नु, दही दूध दुबु कुश सिन्दूर चन्दन ज्योतिल यस्ता पदा सेतो फूल सेतो वस्त्र यस्ता पदार्थले नाकको पूजा गर्नुपर्छ। यी सबै कुराको जानकारी हामी अझ भोलिका दिनमा तपाईँलाई जानकारी गराउने नै छ मन्त्रसहित। अलिकति नागहरूलाई
3: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज। आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 9843447262,
3: 9810555580
4: र व्हाट्सएप नम्बर 9852028646। सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली 9852058344 र 029562048।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
6: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
1: अहिले यहाँहरु सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू

समाचार कान्तिपुर डायरीमा स्वागत छ। म पूजनी श्रेष्ठ समाचार अब विस्तारमा। नवलपरासीको हुप्सेकोटमा बाढ़ीले बगाउँदा एकजनाको मृत्यु भएको छ। हुप्सेकोट चार झ्यालबासमा करिब 55 वर्षीय कृष्ण बहादुर झेडी मगरलाई गए राती ढोढोई खोल्सामा आएको बाढ़ीले बगाएको हो। लामो समयसम्म घर नफर्किएपछि खोजी गर्दा उनको शव गिरुवारी खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। यसैबीच कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बाढ़ीले बगाएको छ। मोदी खोलामा आएको बाढ़ीले अन्नपूर्ण गाउँपालिका 5 र 6 को सीमा स्थित पुल बगाएपछि अन्नपूर्ण माता मन्दिरमा पुजारी सहित 3 जना फँसेका छन्। उनीहरूको उद्धारका लागि सुरक्षा टोली परिचालन गरिएको छ। यस्तै त्रिशुली नदीको सतह सतर्कता तह पार गरेपछि नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। उता बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुमा पहिरोले 2 घरमा क्षति पुर्याएको छ। पहिरोमा परि 2 जना सामान्य घाइते भएका छन् भने 1 जना बेपत्ता भएका छन्। लगातारको वर्षापछि पहिरो गएको हो। जाजरकोटको नलगाड नगरपालिका 11 चौखामा बाढ़ीले 4 घर र एउटा झोलंगे पुल बगाएको छ। ताक्सुगाड खोलामा आएको बाढ़ीका कारण भेरी करिडोर सड़क खण्ड समेत जोखिममा परेको छ। लगातार वर्षा भइरहेकाले आसपासका क्षेत्रमा जोखिम बढ़ेको छ। नेपाली कंग्रेसको असन्तुष्ट समूहले आज काठमाण्डौको सुकेधारामा राष्ट्रिय भेला गर्दैछ। बिहान 11:30 बजे हुने भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्। भोलिदेखि शुरू हुने बन्द सत्रमा नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ। भेलामा करिब 5,000 नेता कार्यकर्ता सहभागी हुने आयोजकको अनुमान छ। सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धनले खगराज भट्टलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष दावी पेश गर्ने तयारी गरेको छ। निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढ़ाइएको हो। भट्टलाई आजै दिउँसो 3 बजे शपथ गराउने तयारी छ। उता कोशी प्रदेश सरकार विस्तारको तयारी सँगै नेपाली कम्युनिष्ट पार्टीभित्र मन्त्री छनौट र भागबण्डाको रस्साकसी शुरू भएको छ। नेकपा एमाले 4 मन्त्रालय दिने सहमति गरे पछि मन्त्रीका आकांक्षी बीच दौड़धूप बढ़ेको हो। भोलिको बैठकले मन्त्रीको टुंगो लगाएपछि नेकपा सरकारमा सहभागी हुने बताइएको छ।

हामीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ गुड।

0: उल्लास भए अरू किन खोज्ने.
1: कमिङ अप नेक्स्ट
2: द गुड मर्निङ शो.
3: अब बाँकी प्रसंग. प्रस्तावित जय नेपाल पार्टी आज निर्वाचन आयोगमा दर्ता हुने भएको छ. धवल शमशेर राणा सभापति र दुर्गा प्रसाई सर्वोच्च नेता रहेको पार्टी दर्ताका लागि आयोगले दिउँसो 12:30 बजेको समय दिएको छ. राप्रपाबाट अलग भएका राणाले नयाँ पार्टी गठन गरेका हुन्. नेपाल आयल निगमले होटल रेस्टुरेन्ट र पार्टी प्यालेसलाई आवश्यकता भन्दा बढ़ी ग्यास सिलिण्डर मौजात नराख्न चेतावनी दिएको छ.

करिब 20% बढ़ी ग्यास आयात तथा वितरण भइरहे पनि बजारमा अभाव देखिएकाले मौज्यात ग्यास तत्काल सर्वसाधारणलाई बिक्री गर्न निगमले आग्रह गरेको हो। अनावश्यक मौज्यात राखेको पाइए कानून अनुसार कड़ा कार्यवाही गर्ने चेतावनी निगमले दिएको छ। जापानमा भारी वर्षाका कारण आएको बाढ़ीले जनजीवन प्रभावित भएको छ। राजधानी टोकियो नजिकैको चिवा प्रान्तमा 24 घण्टामा 360 मिलिमिटर भन्दा बढ़ी वर्षा भएपछि सड़क र रेल सेवा अवरूद्ध भएका छन्। बाढ़ीमा परि कम्तीमा 4 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता छन्। 22,000 भन्दा बढ़ी घरमा विद्युत सेवा अवरूद्ध भएको छ। यातायात प्रभावित भएपछि नारिता विमानस्थलमा करिब 7,000 यात्रु अलपत्र परेका छन्। उद्धार तथा राहतका लागि जापानी सेना समेत परिचालन गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ड्रोन र ड्रोनका पार्ट पूर्जाको आयातमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। राष्ट्रिय सुरक्षाका लागि संवेदनशील मानिएका ठूला ड्रोनमा 100% र साना ड्रोनमा 25%सम्म शुल्क लाग्नेछ। युरोपेली संघ, जापान, दक्षिण कोरिया, स्विटजरल्याण्ड र ताइवानबाट आउने ड्रोन तथा पार्ट पूर्जामा 15% र बेलायतबाट आउनेमा 10% शुल्क तोकिएको छ। नयाँ शुल्क 21 दिनपछि लागू हुने व्हाइट हाउसले जनाएको छ। ट्रम्प प्रशासनले विदेशी ड्रोनमा अमेरिकाको निर्भरता घटाउ शुल्क लगाइएको बताएको छ। र अमेरिकाका वेन सेल्टनले लगातार दोस्रो पटक क्यानेडियन ओपन टेनिसको उपाधि जितेका छन्। उनले फाइनलमा अमेरिकी खेलाड़ी ब्रान्डन नाकासिमालाई 6-3 र 7-6 पराजित गरे। यो सेल्टनको दोस्रो मास्टर्स 1000 उपाधि हो। उनले प्रतियोगितामा 1 सेट पनि नगुमाई उपाधि जितेका हुन्। सन् 2019 राफेल नडालपछि क्यानेडियन ओपनको उपाधि लगातार दोस्रो पटक जित्ने सेल्टन पहिलो खेलाड़ी बनेका छन्। अमेरिकी पुरूष टेनिसका लागि पनि यो जित महत्वपूर्ण मानिएको छ। सन् 2003 एण्डी रोडिक पछि कुनै अमेरिकी खेलाड़ीले पुरूष एकलमा यूएस ओपनको उपाधि जित्न सकेका छैन। सकियो मध्याह 12 बजे अर्को बुलेटिनका साथ उपस्थित हुने नै छौ। नमस्कार।

0: गुड मर्निङ, नमस्कार अनि स्वागत छ कार्यक्रम द गुड मर्निङ शो। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो कान्तिपुर, रेडियो राष्ट्रकोमा, र शुक्रबारको बिहान हामी आइसकेका छौं। म सोम रश्मिला। प्रत्येक दिन बिहान हामी आउने गर्छौं, यहाँहरूको दिन निकै नै शुभ बितोस् भन्ने कामनाका साथ विविध कुराकानीहरू लिएर, विविध विषयहरू लिएर, र आज पनि भइसकेको छ यही क्रम। र आजको दिनदेखि नै कुराकानी शुरू गरौं। आज कुरा गर्ने हो भने आज श्रावणको 29 गते भइसकेको छ, र त्यसै गरी आज अगस्तको 14 तारिक रहेको छ भने
1: आयो सबको घर घरमा।
2: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्घका सभा 95.5 मेगाहर्ज।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295-6679 र मोबाइल नम्बर 9842-82776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खातबारी एक बुद्धपुकबाट दूरसञ्चार जाने बाटो।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 9843-47-262,
8: 9810-55-55-85
4: र व्हाट्सएप नम्बर 9852-28-646।
9: खबर खुसीको खबर खुसीको खबर, नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चश्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चश्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295-75-267, मोबाइल 97655-86460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
10: ओहो लु नमस्कार है सर।
11: ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
10: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
11: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
12: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले सङ्खुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
13: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
12: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
13: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
12: थटल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
13: डिजाइनर सुमन थटाल 9865349444
12: र 0295901155।
10: मोर स्टाइल मोर डिजाइन थटल टेलर्स।
14: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
15: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
14: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
15: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
16: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
15: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
16: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
15: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
16: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
15: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
16: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
15: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
16: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
15: थप जानकारीको लागि 0295620161,
16: 0295703315
15: र 9852601177
16: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
15: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
16: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
15: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
15: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
16: दाँत खोल्ने, दाँत सफा गर्ने,
15: दाँतको एक्सरे गर्ने,
16: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
15: झिक्न मिल्ने आरपीडी लगाइने,
16: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
15: बाङ्गो टिङ्गो दाँत मिलाइने,
16: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
15: मनकामना डेन्टल क्लिनिक खाँदबारी नगरपालिका एक प्रहरी गेट सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
16: सम्पर्क नम्बर 0295906667 र 9842226।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-76-75।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल।
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813-55553 र 9843-18-49।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
7: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 9840-50-541।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खादबारी 1, शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46-084।
9: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
10: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
9: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, पङ्खुवा सभा।
11: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो पङ्खुवा सभा 95.5 मेगाहर्ज।

संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: होइन है मास्टर नि नानी अब तिमी त जान्ने बुझ्ने मान्छे म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई
2: भन्नुहोस् न हजुर बुवा के कुरा हो
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन कान पनि राम्रोसँग सुन्दिन कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी
2: ए त्यसको लागि त हाम्रै खाद

0: चिकित्सा छुटको व्यवस्था गरिएको छ।
1: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ।
0: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ।
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ। साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
0: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ।
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचौं गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
0: थप जानकारीको लागि 029-562-061
1: 029-573-315
0: र 98-520-60-177
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768 98-520-55-768
5: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 029-575-267, मोबाइल 97-655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
9: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा

0: 7 नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

देउरालीको भन्ज्याङ मातुरी बसुला बर्तिपलको छहारीमा प्रीति गसुला कान्छी तिमीलाई।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंख सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
3: नमस्कार है सर,

0: को कोट र खाडी को दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङ मा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
0: र 9819320375।
2: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नाम जारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नाम जारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियौता नबुझाए, नाम जारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8 सङ्खुवा सभा।
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
4: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
5: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 9841252564, 9841226987 र 9852051906।
6: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू:
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9852165080 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1 सङ्खुवा सभा।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त भनी तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु।

0: र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
1: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
2: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
3: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
4: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
5: डिजाइनर सुट स्पेसलिस्ट अनिल थटा,
3: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
6: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खासगरी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफले,
3: सम्पर्क 9843347262,
7: 9010555580
3: र वाट्सएप नम्बर 9852286646।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295-75-147।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खासबारीमा सेवा दिइरहनु भएको छ।
2: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खुल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संखुवा सभा 95.5 MHz।

0: This is Radio Sankhuasubha 95.5 MHz.
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल किन्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
4: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 029561165, 98421552564, 98421926987 र 98520519906।
5: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525558 98525558।
4: साथै 98525558 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
11: सरप्राइज जेनी, यो गहना कस्तो छ?
12: छ्या, यस्तो पनि गहना लाउँछन्?
11: अनि यो
12: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
11: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
12: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
11: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
11: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा,
12: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली 98525854 र 029560248।
11: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
13: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
14: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
13: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
14: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
13: प्रोप्राइटर लक्ष्मी काफ्ले,
14: सम्पर्क 98433-47262,
13: 98-10-55-55-85
14: र वाट्सएप नम्बर 98-5-20-28-6-46।

0: रेडियो सङ्कुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्कुवा सभा 95.5 MHz।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50

कंग्रेस इतर पक्ष को राष्ट्रीय भेला शुरू हुँदै पूर्व सभापति देउवाले उद्घाटन गर्ने। देशका विभिन्न स्थानमा बाढ़ी पहिरोको वितण्डा, त्रिशुली नदीमा जलसतह बढ़्यो। ड्रोन र त्यसका पाठपूर्जा आयातमा नयाँ भन्सार शुल्क लगाउने राष्ट्रपति ट्रम्पको घोषणा, विदेशी ड्रोनमा अमेरिकाको निर्भरता घटाउने भनाई। र क्यानेडियन ओपन टेनिसमा बेन सेल्टोनको लगातार दोस्रो उपाधि।

0: तारा र म श्रीकृष्ण शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
1: नेपाली कंग्रेसको असन्तुष्ट समूहले आज काठमाडौँमा राष्ट्रिय भेला गर्दैछ। सुकेधारा स्थित एक पार्टी प्यालेसमा अहिले केही बेरमा हुने राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देवालले उद्घाटन गर्ने कार्यक्रम छ। भेलाको बन्दर सत्र भने भोलिदेखि शुरू हुने प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए। बन्द सत्रमा विभिन्न विषयगत छलफल हुने, नयाँ नीति तथा कार्यक्रम तय हुने नेताहरूले बताएका छन्। भेलामा 5,000 नेता कार्यकर्ताहरूको उपस्थिति हुने इतर समूहले अनुमान गरेको छ। सर्वोच्च अदालतले हालै मात्र कंग्रेसको नेतृत्व र आधिकारिकता विवाद पुनरावलोकन गर्ने अनुमति दिएपछि यो समूह पछिल्लो समय झनै उत्साहित बनेको छ।
0: स्याङ्जामा अरौदी खोलामा आएको बाढ़ीले मोटरसाइकल सहित दुईजनालाई बगाएको छ। पुतली बजारबाट जाँदै गरेका उनीहरूलाई बाढ़ीले मोटरसाइकल सहित बगाएको हो। मोटरसाइकल पछाडि सवार पुतली खेतका 14 वर्षीय समीप साईको सकुशल उद्धार गरिएको छ भने चालक 21 वर्षीय सलिम मगर भने बेपत्ता भएका छन्। बेपत्ताको खोजी गर्ने क्रममा दुर्घटनास्थलबाट झण्डै 100 मिटर तल खोलामा बगेको अवस्थामा मोटरसाइकल भने प्रहरीले फेला पारेको छ। खोलामा पानीको बहाव उच्च रहेकाले उद्धार तथा खोजी कार्यमा यता नवलपरासीको हुप्सेकोटमा बाढ़ीले बगाएर एकजनाको मृत्यु भएको छ। बाढ़ीले हुप्सेकोट गाउँपालिका वडा नम्बर 4 झ्यालबासका करिब 55 वर्षीय कृष्ण बहादुर झेडी मगरलाई बगाएको हो। गैराती घर नजिकै रहेको ढोडोई खोलसामा काठको मुढा हटाउन गएका मगरलाई खोलसामा आएको बाढ़ीले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजी गर्ने क्रममा मगरलाई हुप्सेकोट स्थित गिरुवाबारी खोला किनारमा मृत अवस्थामा फेला पारिएको थियो। यसैबीच अविरल वर्षापछि आएको बाढ़ीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ। अन्नपूर्ण गाउँपालिका 5 र 6 को सीमामा पर्ने मोदी खोलामा आएको बाढ़ीले मन्दिरसम्म पुग्ने कास्की र पर्वतरोहका दुईवटा मेटल पुल बगाएको हो। पुल बगाएपछि अन्नपूर्ण गाउँपालिका स्थित अन्नपूर्ण माता मन्दिरमा रहेका 3 जनालाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। बाढ़ीका कारण पुल भत्किएपछि मन्दिरमा 1 जना पुजारी र 2 जना भक्तजन झण्डै 6 घण्टा फँसेका थिए। यसैबीच त्रिशुली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। काली खोला चितवन जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो। बाढ़ी पूर्वानुमान महाशाखाले बाढ़ी तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने स्थानका बासिन्दाले उच्च सतर्कता अप्नाउनु पर्ने बताएको छ।
1: यस्तै लगातारको वर्षापछि आएको पहिरोले बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुमा 2 घरमा क्षति पुगाएको छ। पहिरोमा परि 2 जना सामान्य घाइते भएका छन्। पहिरोमा परि बेपत्ता भएकी महिलाको शव भेटिएको छ। गैराती अविरल वर्षासँगै पहिरोले घर पुरिँदा बेपत्ता भएकी त्रिवेणी नगरपालिका 9 की 20 वर्षीय प्रतीक्षा थापाको शव भेटिएको हो। वर्षा अझै निरन्तर भइरहेकाले खोलाको बहाव थप बढ़न सक्ने र आसपासका क्षेत्रमा समेत जोखिम बढ़न सक्ने स्थानीयहरूले बताएका छन्। त्यस्तै जागरकोटमा बाढ़ीले 4 घर र 1 झुरुङ्गे पुल बगाएको छ। नलगाड नगरपालिका 11 चौखामा ताक्सु गाड खोलामा आएको बाढ़ीले 4 घर र 1 झुलुङ्गे पुल बगाएको हो। बाढ़ीका कारण भेरी करिडोर सड़क खण्ड समेत जोखिममा परेको छ। वर्षा निरन्तर भइरहेकाले खोलाको बहाव थप बढ़न सक्ने र आसपासका क्षेत्रमा समेत जोखिम बढ़न सक्ने स्थानीयहरूले बताएका छन्।
0: सुदूरपश्चिम प्रदेशमा आज सरकार पुनर्गठन हुँदैछ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धनले प्रदेश प्रमुख नजीर मियाँ समक्ष नेकपा संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउन दावी पेश गर्न लागेका हुन्। हिजो साँझ मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिएसँगै प्रदेश प्रमुखले आज नयाँ सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरेका थिए। भट्टलाई आज दिउँसो 3 बजे शपथ ग्राउने गरीको तयारी गरिएको छ। भट्ट दोस्रो कार्यकालका लागि सुदूरपश्चिमको 5 औं मुख्यमन्त्री बन्न लागेका हुन्। उता कोशी प्रदेश सरकार विस्तारको तयारी सँगै नेपाली कम्युनिष्ट पार्टी नेकपाभित्र मन्त्री छान्न रसाकसी र आन्तरिक भागबण्डा शुरू भएको छ। साविकको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको यस नयाँ दलभित्र पुरानै दलको अस्तित्व र शक्ति सन्तुलनका आधारमा मन्त्रालय बाँडफाँड गर्ने नेताहरूले बताएका छन्। कोशी प्रदेश सभामा अहिले नेपाली कम्युनिष्ट पार्टीका 17 जना सांसद छन्, जसमा पूर्व माओवादी केन्द्रका 13 र पूर्व एकीकृत समाजवादीका 4 जना छन्। सत्ता साझेदार मुख्य दल नेकपा एमाले नेकपालाई 4 वटा मन्त्रालय दिन सहमत भएसँगै नयाँ मन्त्रीका आकांक्षीहरूबीच दौड़धूप बढ़ेको हो। भोलिको बैठकले मन्त्रीहरूको टुंगो लगाएपछि कोशी सरकारमा नेकपाको प्रवेश हुने बताइएको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वको सरकारमा नेकपा एमालेबाट सहमत मन्त्रीहरू भने पदमा यथावत रहने बताइएको छ। एमालेबाट अहिले मुख्यमन्त्री सहित 4

0: मन्त्री र एक राज्य मन्त्री रहेका छन्।
1: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते विश्वासको मत लिने भएका छन्। सरकारमा सहभागी एमाले साउन 6 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाले विश्वासको मत लिन लागेका हुन्। विश्वासको मत लिने व्यवस्था मिलाउन मुख्यमन्त्री बानियाले आज प्रदेश सभालाई पत्रचार गरेका छन्। मुख्यमन्त्री बानियाले भदौ 1 गते सोमबार दिउँसो 1 बजे प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम तय भएको हो। अल्पमतमा परेका मुख्यमन्त्री बानियालाई सरकार टिकाउन अन्य साना दलको समर्थन आवश्यक छ। 104 सदस्यीय बागमती प्रदेश सभामा कंग्रेस, एमाले, नेकपा लगायतका 6 दल सहभागी छन्। सीट संख्याका आधारमा प्रदेशमा सबैभन्दा ठूलो दल कंग्रेसको 36 सीट छ भने नेकपाको 26 र एमालेको 25 सीट छ। त्यस्तै प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग 12 सीट, नेमकिपासँग 3 र हाम्रो नेपाली पार्टीसँग 2 सीट रहेको छ। बागमती प्रदेश सभामा सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्दछ। यसैबीच नेकपा एमाले बागमती प्रदेश संसदीय दलभित्र आन्तरिक कलह चर्किएसँगै दलका नेता जगन्नाथ थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। थपलियाको नेतृत्वदायी भूमिका जनाउन नसकेको भन्दै किरण थापालाई मुख्यमन्त्रीमा अघि सार्ने गरी बहुमत सांसदहरूले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव पेश गरेका हुन्। थापालाई एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतको साथ रहेको छ। थपलियाले दललाई सुदृढ रूपमा अगाडि बढ़ाउन नसकेको आरोप लगाइएको छ।
0: पत्रकार किशोर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर भद्रकालीबाट महाराजगंज स्थित प्रहरी वृत्तको हिरासतमा सारिएको छ। परिसरमा थुनुवाको चाप भएकाले मुद्दा अभियोजनको सहजताका लागि उनलाई त्यहाँ सारिएको हो। मुद्दाको अनुसन्धानका क्रममा उनीसँग भेट्न चाहने व्यक्तिलाई समेत रोक लगाइएको छ। उनका अत्यावश्यक स्वास्थ्य सामग्री परिवारबाट प्राप्त भए अनुसार प्रयोग गर्न भने दिइएको छ। पत्रिका तथा अनलाइन प्रकाशित समाचार बाहेकका विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले कम चाप हुने प्रहरी कार्यालयमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी दानबहादुर थापाले बताए। उनले प्रयोग गर्दै आएका विभिन्न इलेक्ट्रोनिक्स डिभाइसमाथि अहिले अनुसन्धान भइरहेको छ। उनका विभिन्न बैंक तथा वित्तीय संस्थाका कारोबारमा पनि अध्ययन भइरहेको प्रहरी स्रोतले जनाएको छ। श्रेष्ठ गत बुधबार राति निवासबाट पक्राउ परेका थिए।
1: प्रस्तावित जय नेपाल पार्टी आज निर्वाचन आयोगमा दर्ता हुने भएको छ। धवल शमशेर राणा सभापति र सर्वोच्च नेता दुर्गा प्रसाई रहेको जय नेपाल पार्टी आज निर्वाचन आयोगमा दर्ता हुन लागेको हो। पार्टी दर्ताका लागि आयोगले दिउँसो 12:30 बजेको समय दिएको सभापति राणाले बताए। राप्रपाबाट अलग भएका राणाले नयाँ पार्टी खोलेका हुन्। राप्रपाबाट राजीनामा दिएका र अहिले सो पार्टीमा रहे पनि असन्तुष्ट रहेकाहरू पनि आफ्नो दलमा आउने राणाको दावी छ। यसैबीच नयाँ पार्टीका निर्माणका लागि एक ठाउँमा उभिएका दुर्गा प्रसाई भने अलग भएका छन्। प्रसाई अर्कै पार्टी गठनको तयारीमा रहेको बताइएको छ। पार्टीको कार्यकारी पदमा रहने दावी गर्दै आएका प्रसाईलाई राणाले सर्वोच्च नेता बनाएपछि उनी असन्तुष्ट रहँदै आएका थिए।

0: कान्तिपुर हारीमा अब अन्तर्राष्ट्रिय प्रसंग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ड्रोन र त्यसका पाटपूर्जा आयातमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। राष्ट्रिय सुरक्षाका लागि संवेदनशील ठूला ड्रोनमा 100% र साना ड्रोनमा 25% शुल्क लगाइनेछ। युरोपियन संघ, जापान, दक्षिण कोरिया, स्विजरल्याण्ड र ताइवानबाट आउने ड्रोन तथा पाटपूर्जामा 15% र बेलायतबाट आउने ड्रोनमा 10% शुल्क तोकिएको छ। व्हाइट हाउसका अनुसार नयाँ शुल्क 21 दिनपछि लागू हुनेछ। अमेरिकी प्रशासनले विदेशी ड्रोनमा अमेरिकाको निर्भरता घटाउन र राष्ट्रिय सुरक्षा जोखिम कम गर्न शुल्क लगाइएको जनाएको छ।
1: कान्तिपुर डायरीमा अब खेल प्रसंग। अमेरिकाका बेन सेल्टनले लगातार दोस्रो पटक क्यानेडियन ओपन टेनिसको उपाधि जितेका छन्। उनले फाइनलमा अमेरिकी खेलाड़ी ब्राडन नाकासिमालाई 6-3, 7-6 पराजित गरे। यो सेल्टनको दोस्रो मास्टर्स 1000 उपाधि हो। उनले प्रतियोगितामा एक सेट पनि नगुमाई उपाधि जितेका हुन्। सन् 2019 राफेल नारालपछि क्यानेडियन ओपनको उपाधि लगातार दोस्रो पटक जित्ने सेल्टन पहिलो खेलाड़ी बनेका छन्। अमेरिकी पुरूष टेनिसका लागि पनि यो जित महत्वपूर्ण मानिएको छ। सन् 2003 एण्डी रोडिकपछि कुनै अमेरिकी खेलाड़ीले पुरूष एकलमा यूएस ओपनको उपाधि जित्न सकेका छैनन्।
0: हवस् त, यसका साथै कान्त भट्टहारीको यो बुलेटिन अहिले यही सकिन्छ। तारा र म श्री कृष्ण विदा हुन्छौ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 98 420 82 776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बक्यौता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8 सङ्खुवा सभा।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउन, अर्को पनि ल्याएको छु ल, हेर त यो कस्तो छ।
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
11: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 40 59 8 1, जनक पौडेली, 98 5 20 58 344 र 0 29 5 60 248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
12: आयो सबको घर घरमा,
13: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
16: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
17: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
18: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
16: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
18: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ। विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिइने,
16: दाँत खुल्ने, दाँत सफा गर्ने,
18: दाँतको एक्सरे गर्ने,
16: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
18: झिक्न मिल्ने आरपीडी लगाइने,
16: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
18: बाङ्गोटिङको दाँत मिलाइने,
16: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
18: मनकामना डेन्टल क्लिनिक, खाद्री नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
16: सम्पर्क नम्बर 029590667 र 9842226667।
19: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
20: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
19: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
20: होइन भाइ, म त नवीन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
19: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
20: ए ल ल, सँगै जाउँ न भाइ।
18: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
16: रबिन टेलर्स, खादबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
18: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
16: सम्पर्क नम्बर 9860946000
18: र 9919376775।
21: दाँत बलियो भयो भने आँप बलियो हुन्छ।
18: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
21: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
18: हाम्रा सेवाहरू
21: दाँत नदुखाइ खोल्ने,
18: दाँत भर्ने, दाँतको आसुति गर्ने,
21: दाँतको एक्सप्रेस सुविधा,
18: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
21: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
18: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
21: ध्यान दिनै पर्ने कुरा,
18: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
21: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल,
16: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029552320 र 9842050541।
18: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
16: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
20: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफले।
20: सम्पर्क 98433-47-262,
0: 98-10-55-55-85
20: र वाट्सएप नम्बर 98-520-28-646।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
22: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
23: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
24: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरण

0: गराउँछौ। खाँदबारी संखसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्खसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
1: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चश्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चश्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 0295572061,
3: 0295703315
2: र 98520607177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
4: आयो सबको घर घरमा,
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
0: खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चश्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चश्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ।

0: नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0295752067, मोबाइल 97655864. यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा,
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801,
5: जनक पौडेली, 98520-58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
7: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि,
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 98-60-96-40-00
8: र 98-19-32-76-75।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संघ सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 029590155।
0: More style, more design. Total Tailors.
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029552320 र 9842505041।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, शङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 9843347262,
7: 9810555585
8: र वाट्सएप नम्बर 9852028646।
9: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बक्योता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बक्योता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बक्यौता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8, शङ्खुवा सभा।
10: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन,
12: कानको लोदी टाल्ने इयरल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843180049।
13: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
13: हाम्रो सेवाहरू
12: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9825160580 र 9841081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।
14: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्नु भएको?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: त्यस्तो के कुरा थियो?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाट सिलाएको त हो नि। तपाईँहरू पनि यसबारे विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
8: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 98-420-82-776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दुर्सुनचार जाने बाटो।
10: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
11: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60580, 98-520-160580 र 98-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1 सङ्खुवा सभा।
12: श्री हिमालय किरण पब्लिक।

0: बाट नियमित पठन पाठनको व्यवस्था भएको। दुई, शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। तीन, सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। चार, वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। पाँच, पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित। छ, आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ, यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदवारी नपा सात नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 9841252564, 9841226987 र 9852051906।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदवारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदवारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843347262,
2: 9010555580
3: र वाट्सएप नम्बर 9852286646। घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
5: आयो सबको घर घरमा।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
1: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतारा नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
0: साथै 9852557768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 98520165080 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, संखुवा सभा।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मे हो। उफ, कुन जन्मको पाप थियो कुन नि?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
10: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्रे।
5: सम्पर्क 98433-47-262,
11: 98-10-55-55-85
5: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
11: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
11: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका एक प्रगति टोल
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160555553 र 98423180।
12: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
13: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
12: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
13: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
12: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
13: ए ल ल, सँगै जाउँ न भाइ।
11: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
13: रबिन टेलर्स, खाँदारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
11: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
13: सम्पर्क नम्बर 98 60 96 40 00
11: र 98 19 32 76 75।
13: सरप्राइज जेनी, यो गहना कस्तो छ?
14: छ्या, यस्तो पनि गहना लाउँछन्?
13: अनि यो
14: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
13: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
14: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
13: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
14: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
14: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 420 59 8 1। जनक पौडेली, 98 520 58 344 र 029 560 248।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295 75 147।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा शुरू। पार्टीभित्र सुदृढीकरण आवश्यक रहेकोमा उपसभापति विश्वप्रकाश शर्माको जोड। रोल्पाको फलवाङमा पहिरोले घर पुर्दा 3 जनाको ज्यान गयो। रूकुम पूर्वको मध्य पहाड़ी लोकमार्गमा आज राति गाड़ी चलाउन रोक। गर्मीसँगै मधेस प्रदेशका विभिन्न ठाउँमा सर्पदंशका घटना बढ़न थाले। सर्पदंश र रेबिस विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी। उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी। र एसएससी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि शुरू भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाको अध्यक्षतामा काठमाण्डको सुकेधारामा भेला शुरू भएको हो। भेलामा गएको माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शशांक कोइराला समूहका नेता कार्यकर्ताको उपस्थिति छ। भेलालाई निवर्तमान सभापति देउवाले सम्बोधन गर्नुहुनेछ। भेलालाई सम्बोधन गर्दै नेता डाक्टर शशांक कोइरालाले पार्टीको आन्तरिक एकता बलियो बनाउनुपर्ने बताउनु भएको छ। यसका लागि आफ्नो प्रमुख दायित्व रहेको उहाँको भनाई छ। सम्बोधनको क्रममा डाक्टर कोइरालाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसंगहरू समेत स्मरण गर्नुभयो। देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्तालाई स्वागत गर्दै कोइरालाले पार्टीभित्रको उत्साह र एकताले नै कांग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड़ दिनुभयो। भोलि र पर्सि बन्द सत्र हुनेछ। पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको अबको राजनैतिक दिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको संस्थापन इतर समूहले जनाएको छ। कांग्रेसभित्र पछिल्लो समय देखिएको असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना भएको यो भेलालाई राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ। यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सुदृढ़ एकता आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा आवश्यक रहेको बताउनुभयो। उपसभापति शर्माले पार्टीको आन्तरिक सुदृढ़ीकरण नै देशको अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ। पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उहाँको जोड़ छ। शर्माले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढ़ताको जगमा आउँदा दिनमा पार्टी अझ बलियो भएर जाने विश्वास व्यक्त गर्नुभयो। पार्टीका नेता कार्यकर्तामा रहने व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै शर्माले व्यक्तिभन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठामाथि हुने बताउनुभयो। उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व अर्थात गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको समेत बताउनु भएको छ। रोल्पाको फलवाङमा घर माथिबाट झरेको पहिरोले घर पुर्दा एक दम्पति सहित 3 जनाको ज्यान गएको छ। सुनसहरी गाउँपालिका 2 फलवाङका 77 वर्षीय वीरबहादुर घरती मगर, उहाँकी श्रीमती 68 वर्षीय सनी घरती मगर र उहाँको घरमा सुत्न आएकी छिमेकी 70 वर्षीय लली घरती मगरको ज्यान गएको हो। गैराती घरमाथिबाट पहिरो झरेको थियो। आज बिहान मात्रै 3 जनाको शव भेटिएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। त्यस्तै सुनसहरी 2 गिठीमा

0: अनुसार आज बेलुका 7 बजेदेखि भोलि शनिबार बिहान 7 बजेसम्म मध्य पहाड़ी लोकमार्ग भएर चल्ने सबै प्रकारका गाड़ीलाई रोकिनेछ। प्रशासनले दिउँसोको समयमा पनि मौसमको पूर्वानुमान, वर्षाको अवस्था तथा सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजीर मियाले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको 5 औं मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। भट्टले आज बिहान प्रदेश प्रमुखको कार्यालय धनगढ़ीमा पुगेर मुख्यमन्त्री पदका लागि दावी पेश गर्नुभएको थियो। उहाँलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले समर्थन गर्नुभयो। दावी पेशपछि प्रदेश प्रमुख मियाले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै नियुक्ति पत्र प्रदान गर्नुभएको छ। यससँगै हिजो कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि 27 जना सांसदको आवश्यकता पर्छ। नेकपाका सभामुख र 1 जना निलम्बन बाहेक 20 र नेकपा एमालेका 11 सांसद छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
6: फोन 056-94-33-493-555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबिज विरूद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचनले सर्पदंश र रेबिज विरूद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार सर्पदंश विरूद्धको 8,200 भायल र रेबिज विरूद्धको 17,600 भायल खोप काठमाडौँ टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी 7 वटै प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। केही दिन अघिदेखि विशेष गरी रेबिज विरूद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो थियो। गर्मी थप बढ़न थालेसँगै मधेस प्रदेश लगायत विभिन्न ठाउँमा सर्पदंशका घटना पनि बढ़न थालेका छन्। अत्याधिक गर्मीका कारण रौतहट, बारा र पर्सा लगायत जिल्लामा सर्पदंशका घटना बढ़ेका हुन्। वीरगंजमा रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा दैनिक 10-15 जनासम्म सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन्। केही दिन अघिसम्म एन्टी स्नेक भेनमको पनि अभाव देखिए पनि अहिले अस्पतालमा 100 भाइल औषधि मौजदात रहेको अस्पतालले जनाएको छ। डाक्टर सिंहले सर्पदंशबाट जोगिन राति शुद्ध झोल प्रयोग गर्न, घर वरपरको झाड़ी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न, सर्पले टोकेपछि झाड़फुकमा नलागी तत्कालीन नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह गर्नुभएको छ। मध्य प्रदेश सरकारले सर्पदंशलाई मनसून र गर्मीयाममा बढ़ी देखिने सार्वजनिक स्वास्थ्य समस्याको रूपमा लिँदै उपचार केन्द्रमा औषधि, स्वास्थ्यकर्मी र आवश्यक उपकरणको व्यवस्थापनलाई व्यवस्थित बनाएको

0: गरेको छ। मध्य प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशको 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा अहिले 900 भाइल एन्टी स्नेक भेनम मौजदात रहेको छ भने थप औषधि आउने प्रक्रियामा रहेको डाक्टर यादवले बताउनुभयो। अब विदेशको खबर। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला उत्तर कोरियाले नयाँ प्रतिरोधको चेतावनी दिएको छ। आउँदो सोमबारदेखि शुरू हुने 11 दिने उल्ची फ्रीडम सील्ड अभ्यास अमेरिका र दक्षिण कोरियाले हरेक वर्ष गर्दै आएका सैन्य अभ्यास मध्येको एक हो। उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिका दक्षिण कोरियाको सैन्य अभ्यास यूरोप मध्य पूर्व र विश्वका अन्य क्षेत्रमा सैन्य तथा राजनीतिक अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको समयमा हुन लागेको जनाएको छ। आणविक हतियार सम्पन्न उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्न दुवै देशका सेनालाई तयार पार्नु यो अभ्यासको मुख्य उद्देश्य रहेको समाचार संस्था एएफपीले जनाएको छ। तर उत्तर कोरियाले यस्ता अभ्यासलाई लामो समयदेखि आफू विरूद्ध हुने आक्रमणको पूर्व अभ्यास भन्दै विरोध गर्दै आएको छ। रूस युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला पोङयाङले त्यसको जवाफमा नयाँ स्तरको प्रतिरोध अप्नाउने चेतावनी दिएको हो। उत्तर कोरियाले हालै जापानको सागरमा ब्यालिस्टिक क्षेपास्त्र परीक्षण पनि गरेको थियो। यो परीक्षणलाई अहिले अमेरिका र दक्षिण कोरियाबाट तयारी भइरहेको संयुक्त सैन्य अभ्यासप्रतिको असन्तुष्टिका संकेतका रूपमा हेरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले विश्लेषण गरेका छन्। अब खेल खबर। मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गरी कप्तान सन्दीप लामिछाने सहित 14 सदस्य टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शिरमल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन्। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगिता 10 टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा नेपाल सहित साउदी अरब, बहराइन, आयोजक मलेसिया र हङकङ तथा समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेल भदौ 14 गते बहराइनसँग खेल्नेछ। समूह चरणबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल भदौ 27 गते हुनेछ। चार बन्झाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको संस्थापनितर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डुमा शुरू। पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा उपसभापति विश्वप्रकाश शर्माको जोड़। रोल्पाको फलवाङमा पहिरोले घर पुर्दा 3 जनाको ज्यान गयो। रूकुम पूर्वको मध्यपहाड़ी लोकमार्गमा आज राति गाड़ी चलाउन रोक। गर्मीसँगै मध्य प्रदेशका विभिन्न ठाउँमा सर्पदंशका घटना बढ़न थाले। सर्पदंश र रेबिज विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी। उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी। र एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज विदाई।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: साली नदीको शिर,
1: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै।
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
5: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242, 44 28 242।
8: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभञ्जङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँमा आजदेखि लोकल कन्फरेन्स अफ युथ सम्मेलन शुरू भएको छ। जलवायु कार्यमा युवाहरूको सहभागिता बढ़ाउँदै नीति तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। जलवायु पारदर्शिताका लागि एकजुट भन्ने नारासहित शुरू भएको सम्मेलनले राज्यका विभिन्न संयन्त्रमा युवाको सहभागिता र निर्णय प्रक्रियामा उनीहरूको संलग्नता सुनिश्चित गर्न नीतिगत सुझाव तयार गर्नेछ। साथै जलवायु कार्यालयलाई राष्ट्रिय तथा विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने मार्गचित्र समेत तयार गरिने आयोजकले जनाएको छ। नेप्लिज युथ फर क्लाइमेट एक्सन की राष्ट्रिय संयोजक आकृति डोटेलले सम्मेलनबाट बाल बालिका तथा युवाको साझा धारणा समेटिएको घोषणा पत्र तयार गरिने बताउनुभयो। सम्मेलनमा नेपालका सातवटै प्रदेशबाट 180 भन्दा बढ़ी युवा सहभागी छन्। 1000 भन्दा बढ़ी युवाले आवेदन दिएकोमा विभिन्न चरणबाट 180 जना छनौट गरिएको हो। फर्सी साउन 31 गतेसम्म सञ्चालन हुने सम्मेलनमा जलवायु उत्थानशील शिक्षा, जलवायु सशक्तिकरण, कृषि तथा खाद्य सुरक्षा, खानेपानी तथा जल सुरक्षा, लैंगिक समानता, अपाङ्गता, जलवायु प्रक्रियामा युवा तथा बाल बालिकाको सहभागिता, हानि तथा क्षति, जलवायु वित्त, न्यायोचित संक्रमण, परिवर्तनशील हिमाल र जीविकोपार्जन लगायतका विषयमा छलफल केन्द्रित रहनेछ। ललितपुरको कोइन्जोसुम गाउँपालिका 5 भारदेवका स्थानीय बासिन्दाले सिमेन्ट उद्योगका लागि सञ्चालनमा रहेको खानी बन्द गराउन माग गरेका छन्। भारदेवको लामी डाँडामा सञ्चालित भारदेव सिमेन्ट एण्ड स्टोन स्टन्डिज इण्डस्ट्रीजको खानीबाट हुने वायु र ध्वनि प्रदूषणको कारण असर गरेको भन्दै उनीहरूले खानी बन्द गर्न माग गरेका हुन्। यसका लागि स्थानीय बासिन्दाले सुजन तामाङको अध्यक्षतामा संघर्ष समिति नै गठन गरेका छन्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819327775। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँद्री नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
6: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदावारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 9841252564, 9841226987 र 9852051906।
7: खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4 प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाई खोल्ने,
9: दाँत भर्ने, दाँतको आसुति गर्ने,
8: दाँतको एक्सरे सुविधा,
9: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
8: ध्यान दिनै पर्ने कुरा।
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
10: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
11: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
10: सम्पर्क नम्बरहरू 0295604 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, शङ्खुवा सभा,

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै

0: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा समाचार अब विस्तारमा।
1: गृहमन्त्री शोधन गुरूङले संसदीय समितिमा परेका हुजुरीका सम्बन्धमा सुरक्षा निकायका प्रमुखहरूमाथि सांसदले गरेको व्यवहारलाई गृह मन्त्रालयले गम्भीर रूपमा लिएको बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा गृहमन्त्री गुरूङले सांसदहरूलाई न्यायाधीश नबन्न सुझाव दिएका हुन्। उनले सार्वजनिक लेखा समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीहरूमाथि भएको व्यवहारलाई लिएर आपत्ति जनाएका हुन्। उनले भने,
2: जसरी हाम्रो सचिवज्यू र प्रहरी प्रमुखज्यूहरूलाई जसरी जुन व्यवहारले एउटा समितिले प्रस्तुत गर्नुभयो त्यसमा चाहिँ गृहमन्त्रीको ध्यान आकर्षण भएको छ। दिस इज नट राइट, दिस इज नट गुड। एउटा उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन। आरोप हो त्यो आरोप, जो कोहीले पनि लाउनु सक्यो भन्दैमा कसैको चरित्र हत्या चाहिँ गर्न पाइँदैन। इट इज नट गुड अनि वी आर नट ह्याप्पी अबाउट इट। जसरी आइजी साहबहरू काम गर्नु भएको छ, म प्रत्यक्ष दर्शी छु, उहाँहरू यो सरकारको स्पिरिटमा काम गर्नलाई उहाँहरू दिनरात खट्नु भएको छ। आरोप भन्ने लगाउने जोसोकीले पनि सक्यो, तर त्यो पुष्टि नभएसम्म चाहिँ कसैलाई चाहिँ दोषी करार गरेर चाहिँ एउटा समिति मार्फतमा चाहिँ यस्तो गर्नु चाहिँ राम्रो होइन जस्तो चाहिँ मलाई लाग्छ।
1: बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र राजसभाका सांसद खगेन्द्र सुनारबीच सवाल जवाब भएपछि यो विषय सतहमा आएको हो। समिति बैठकमा भएको घटना सही नभएको गृहमन्त्री गुरूङको भनाइ छ। सुरक्षा निकायको कामलाई आफूले नजिकबाट निहालिरहेकाले गुरूङले आरोपको भरमा कसैलाई दोषी करार गर्न नहुने तर्क गरेका छन्। यसैबीच प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले बैठकमा बोल्दा मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिएको छ। समिति सभापति समीक्षा बासकोटाले समितिमा बोलाइएका विभिन्न निकायका महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्ति तथा सांसदहरूलाई भाषा शैलीमा सचेत र संवेदनशील बन्न आग्रह गरेको हुन्। समिति बैठकमा सत्तापक्ष दलका सांसदहरू अमर्यादित हुन थालेपछि समितिले सो निर्देशन दिएको हो।
0: नेपाली कंग्रेसको देउवा समूहको भेलामा नेताहरूले कंग्रेसलाई एक ढिक्का बनाएर अगाडि बनाउने बताएका छन्। सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी राष्ट्रिय भेलामा नेताहरूले सो धारणा राखेका हुन्। सर्वोच्च अदालतले हालै मात्र कंग्रेसको नेतृत्व र आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएपछि देउवा समूह उत्साहित बनेको छ। कंग्रेस इतरपक्षका नेता प्रकाश शरण महतले भेला आयोजना गरेर पार्टी विभाजन गर्न खोजेको नभई कानूनी बाटो अप्नाएको बताएका छन्। आज आयोजित भेलामा उनले अब विशेष महाधिवेशनको नेतृत्वलाई मान्ने समय सकिएको बताए।
3: न्याय हुन्छ भन्ने लागेको छ, त्यस कारण हिजोसम्म हामीले जुन भनिराखेका थियौं जे भए नि भयो तपाईँहरूकै नेतृत्वलाई मान्ने होला भने कुरा अब त्यो एक्सपायर भयो। त्यस हुनाले अब भनेको हाम्रो आदरणीय पार्टी सभापति चौधौं अधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुर देउवा, जो चाहिँ लेजिटिमेटली वैधानिक रूपमा व्यवहारिक रूपमा स्वाभाविक रूपमा प्राकृतिक रूपमा 15 महाधिवेशन गर्ने हकदार उहाँ हुनुहुन्थ्यो।
0: त्यसै भेलामा कंग्रेस देउवा पक्षका नेता शशांक कोइरालाले कंग्रेसलाई एकजुट बनाउन भेला आयोजना गरेको बताएका छन्। उनले बीपीले देउवालाई पश्चिमको राजकुमार भएको प्रसंग निकाल्दै देउवा भाग्यमानी भएको टिप्पणी समेत गरे। उनले भने,
4: नेपाली कंग्रेस एकजुट भएको खण्डमा नेपाली कंग्रेसलाई कसैले पनि पराजय गर्न सक्दैन, त्यसैले यसको मुख्य उद्देश्य यही हो। शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइराला भन्नुहुन्छ, हाम्रो सभापति शेरबाजी हो।
0: जारी राष्ट्रिय भेलामा भोलिदेखि शुरू हुने बन्द सत्रमा विभिन्न विषयगत छलफल हुने, नयाँ नीति तथा कार्यक्रम तय हुने नेताहरूले बताएका छन्। भेलामा 5,000 नेता कार्यकर्ताहरूको उपस्थिति रहेको इतर समूहले दावी गरेको छ। अहिले पनि भेलामा कंग्रेस इतर समूहका नेताहरूले बोल्ने क्रम जारी रहेको छ। यसैबीच नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्व सभापति शेरबहादुर देउवा पक्षसँग छलफल गरेर समाधान निकाल्न तयार रहेको बताएका छन्। केन्द्रीय कार्य समिति बैठकमा बोल्दै उनले संवादबाट पार्टी एक गराउनुपर्ने बताए। उनले भने,
5: हामी संवादको लागि सबै कुराको लागि खुला छौं, यो पार्टी सबैको हो भन्ने कुरालाई चाहिँ त्यो भेलामा सहभागी बन्नुभएका प्रत्येक अग्रजले पनि र आउनुभएका प्रत्येक सदस्यले पनि गहिरो आत्मसात गर्नुहुनेछ भन्ने कुरो म स्मरण गर्न चाहन्छु। त्यो भेलामा सहभागीहरूले शेरबहादुर दाईको जयगान गाने गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेबाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन्।
0: उनले सबैको सहभागिता बनाएर जाने बारे केन्द्रीय कार्य समिति तयार रहेको बताए।
1: सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा नयाँ मापदण्ड लागू गरेको छ। वैदेशिक भ्रमणलाई

0: उपस्थित र मेदवेही बनाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नयाँ व्यवस्था लागू गर्नुका साथै कार्यान्वयनमा समेत कड़ा नीति अपनाएको हो। प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय आयुक्त तथा निकायहरूलाई परिपत्र गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगावै अनिवार्य रूपमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पूर्व स्वीकृति लिनुपर्ने निर्देशन दिएको छ। साथै वैदेशिक भ्रमणबाट प्राप्त शिकायतलाई सरकारी संयन्त्रभित्रै संस्थागत रूपमा सदुपयोग गराउन पनि सरकारले कड़ाई गरेको छ। वैदेशिक अध्ययन भ्रमण तालिम बैठक गोष्ठी सेमिनार कार्यशाला वा सम्मेलनमा सहभागी भएर फर्किएका कर्मचारीहरूले आफूले हासिल गरेको ज्ञान सिप र असल अभ्यास अन्य कर्मचारीहरूमाझ अनिवार्य रूपमा शेयर गर्नुपर्ने नियम बनाइएको छ। नयाँ मापदण्ड अनुसार वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको पाँच दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका सहकर्मीहरूबीच शिकायत तथा अनुभव आदान प्रदान गरिसक्नुपर्नेछ। यो व्यवस्थालाई कड़ाईका साथ पालना गराउन प्रधानमन्त्री कार्यालयले सबै सरकारी निकायहरूलाई स्पष्ट परिपत्र गर्दै निगरानी बढ़ाएको जनाएको छ।
1: प्रधानमन्त्रीले नेपाल वायु सेवा निगममा आमदानी वृद्धि र ऋण किस्ता भुक्तानीको दावी गरे पनि प्रारम्भिक वार्षिक हिसाबले निगममा करिब 1 अर्ब रूपियाँ घाटा देखिएको छ। निगमको आमदानी अघिल्लो वर्षभन्दा 12.5% बढ़े पनि खर्च नियन्त्रणमा चुनौती कायम छ। वास्तविक वित्तीय सुधारका लागि आमदानी वृद्धि खर्च नियन्त्रण र ऋण ब्याज घटाउने काम एकसाथ अघि बढ़ाउनु पर्ने निगमका अधिकारीहरूको भनाइ छ। कान्तिपुर कर्मी सूरज कुवरले तयार पारेको सामग्री अबको कान्तिपुर सविस्तारमा।
0: राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगममा सुधारका आशलाग्दा संकेत देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि सामाजिक सञ्जालमा 4 महिनामै 6 अर्ब 27 करोड़ रूपियाँ आमदानी, अकुपेन्सी 86% र 1 अर्ब 6 करोड़ रूपियाँ ऋणको किस्ता भुक्तानी भएको तथ्य सार्वजनिक गरे। निगमकै प्रारम्भिक वार्षिक हिसाबले भने तस्विर त्यति उत्साहजनक देखाउँदैन। गत आर्थिक वर्षमा आमदानी 23 अर्ब 40 करोड़ हुँदा खर्च करिब 24 अर्ब 40 करोड़ पुग्ने अनुमान छ। अर्थात आमदानी बढ़े पनि वर्षको अन्त्यमा खर्च आमदानी भन्दा करिब 1 अर्ब रूपियाँ बढ़ी हुने देखिएको छ। निगमको अन्तिम लेखा विवरण तयार भइ नसके पनि प्रारम्भिक तथ्याङ्क अनुसार आमदानी करिब 23 अर्ब 40 करोड़ रूपियाँ र खर्च करिब 24 अर्ब 40 करोड़ रूपियाँ पुग्ने देखिएको हो। निगमकी संस्थागत निर्देशक तथा प्रवक्ता अर्चना खड्काका अनुसार विभिन्न स्टेशनबाट आय व्ययको विवरण आउन बाँकी रहेकाले अहिलेको तथ्याङ्कलाई अन्तिम मानिहाल्न मिल्दैन। अन्तिम विवरण तयार हुँदा आमदानी र खर्च दुवै केही बढ़न सक्ने उनले बताइन्। निगमले उपलब्ध गराएका विवरण विश्लेषण गर्दा गत आर्थिक वर्ष 2082-83 को प्रारम्भिक आमदानी अघिल्लो आर्थिक वर्ष 2081-82 को करिब 20 अर्ब 50 करोड़ रूपियाँको तुलनामा 12.5% बढ़ी हो। निगमको आमदानी बढ़े पनि खर्च व्यवस्थापन भने अझै चुनौतीपूर्ण रहेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। निगमले आर्थिक वर्ष 2082-83 को बजेटमा भने 37 अर्ब 84 करोड़ 85 लाख रूपियाँ कुल आमदानी र 37 अर्ब 72 करोड़ 34 लाख रूपियाँ खर्च हुने प्रक्षेपण गरेको थियो। बजेटमा करिब 12 करोड़ 50 लाख रूपियाँ बचत हुने अनुमान थियो, तर प्रारम्भिक वास्तविक आमदानी बजेटमा गरिएको प्रक्षेपण भन्दा निकै कम देखिएको छ। निगमको आमदानीको महत्वपूर्ण स्रोतका रूपमा रहेको ग्राउण्ड ह्याण्डलिङबाट गत आर्थिक वर्षमा करिब 5 अर्ब 71 करोड़ रूपियाँ आमदानी भएको प्रारम्भिक विवरण छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आमदानी करिब 5 अर्ब 4 करोड़ रूपियाँ थियो। खड्काका अनुसार केही समय अन्तर्राष्ट्रिय द्वन्द्वका कारण उडान संख्या घटे पनि त्यसको प्रभाव लामो समय रहेन। नेपालमा नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्स थपिँदै गएपछि ग्राउण्ड ह्याण्डलिङबाट हुने आमदानी बढ़ेको खड्काले जानकारी दिइन्। हाल नेपालमा करिब 30 वटा अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालनमा छन्। निगमले एयर इण्डिया बाहेक प्राय अन्तर्राष्ट्रिय एयरलाइन्सको ग्राउण्ड ह्याण्डलिङको सेवा प्रदान गर्दै आएको छ। निगमको बजेटमा भने ग्राउण्ड ह्याण्डलिङबाट 7 अर्ब 91 करोड 50 लाख रूपियाँ आमदानी हुने लक्ष्य राखिएको थियो। प्रारम्भिक वास्तविक आमदानी भने सो लक्ष्य भन्दा कम देखिएको छ। निगमको पछिल्लो वित्तीय अवस्थाले आमदानी विस्तार भए पनि त्यसको अनुपातमा खर्च नियन्त्रण गर्न नसकिएको देखाउँछ। विगतमा पनि निगमले आमदानी बढ़ाउँदै लगे पनि ऋणको सेवा ब्याज जहाज मर्मत तथा सञ्चालन खर्चले वित्तीय दबाव कायम राखेको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार निगमको कुल आमदानी आर्थिक वर्ष 2077-78 9 अर्ब 46 करोड़ रूपियाँबाट बढ़ेर 2079-80 मा 24 अर्ब 21 करोड़ रूपियाँ पुगेको थियो, तर पछिल्ला वर्षमा वर्षमा पनि निगमले निरन्तर नोक्सानी बेहोर्दै आएको छ। आर्थिक वर्ष 2080-81 समेत निगमको नोक्सानी करिब 1,50,75,00,000 रूपियाँ रहेको प्रतिवेदनमा उल्लेख छ। आमदानीमा सुधार भए पनि निगमको सबैभन्दा ठूलो चुनौती ऋण दायित्व बनेको छ। चारवटा एयरबसका जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको सावा तथा ब्याज भुक्तानी निगमका लागि ठूलो वित्तीय बोझ बनेको छ। निगमको अभिलेख अनुसार चारवटा जहाज खरिदका लागि लिएको ऋणमा हालसम्म 16,54,00,000 रूपियाँ भुक्तानी भइसकेको छ। निगमको प्रारम्भिक अभिलेखमा अझै 46,22,00,000 रूपियाँ बराबरको दायित्व देखिएको छ। अन्य ऋण समेत जोड्दा निगमको कुल ऋण दायित्व करिब 51,00,000,000 रूपियाँ पुग्ने प्रारम्भिक अनुमान छ। तर ऋणको रकम बारे निगम र ऋणदाता निकायको अभिलेखमा केही फरक रहेको निर्देशक खड्काले जानकारी दिइन्। निगमले ऋणको ब्याज दर घटाउने र ऋण पुनर्तालिकीकरण गर्ने विषयलाई प्राथमिकतामा राखेको निगमका कार्यकारी अध्यक्ष एमबी श्रेष्ठको भनाइ छ। महँगो ब्याजदरमा लिइएको ऋणलाई तुलनात्मक रूपमा सस्तो ऋणबाट स्वाप पार्ने विकल्प समेत निगमले प्रक्रिया अघि बढ़ाएको उनले जानकारी दिए। यस विषयमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग छलफल भइसकेको अध्यक्ष श्रेष्ठले बताए। निगमले एयरबसका जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट 34,00,000,000 ऋण लिएको थियो। सो ऋणमा निगम 10.50%सम्म ब्याज तिर्दै आएको छ। निगमले आर्थिक वर्ष 2082-83 को बजटमा मात्रै करिब 4,10,00,000,000 रूपियाँ वित्तीय खर्च हुने अनुमान गरेको थियो। ऋणको ब्याज घटाउन सके निगमको सञ्चालन आमदानी र खर्च बीचको अन्तर कम गर्न सकिने अपेक्षा निगमको छ। निगमसँग रहेका जहाजमध्ये केही लामो समयदेखि ग्राउन्डेड रहँदा पनि सञ्चालन क्षमता प्रभावित हुँदै आएको छ। उपलब्ध विवरण अनुसार निगमसँग रहेका 5 चिनिया जहाज सहित 11 जहाज छन्। ती मध्ये हाल 6 मात्रै सञ्चालनमा छन्, जसमा 2 ट्विन अटर, 2 नियरबडी, 2 वाइड बडी गरी 6 मात्रै उडानका लागि योग्य अवस्थामा छन्। अन्तर्राष्ट्रिय र आन्तरिक उडान विस्तारका लागि निगम हरेक वर्ष थप जहाज आवश्यक रहेको बजेटमा उल्लेख गर्दै आइरहेको छ। आर्थिक वर्ष 2082-83 को कार्यक्रममा अन्तर्राष्ट्रिय उडानका लागि न्यारोबडी जहाज थप्ने तथा आवश्यकता अनुसार भाडामा जहाज ल्याउने सम्भावना अध्ययन गर्ने उल्लेख गरेको थियो, तर यो अघि नै बन्न सकेन। बजेटमा 2 A330 र 2 A320 अन्तर्राष्ट्रिय क्षेत्रमा 2,520 उडान गरी 8,65,000 भन्दा बढी यात्रुलाई सेवा दिने लक्ष्य राखिएको थियो। आन्तरिकतर्फ 2 ट्विन अटरबाट 5,174 उडान गर्ने लक्ष्य राखिएको थियो। पछिल्लो अवधिमा आमदानी बढ़ेको पक्षलाई सकारात्मक रूपमा लिनुपर्ने निगमकी निर्देशक खड्काले जनाइन्। निगमको वास्तविक वित्तीय सुधारका लागि आमदानी वृद्धि, सञ्चालन खर्च नियन्त्रण र ऋणको ब्याजभार घटाउने काम एकसाथ अघि बढ़ाउन नयाँ व्यवस्थापन लागि परेको अध्यक्ष श्रेष्ठले बताए।
1: डायरीमा अब ब्रेकको पालो।

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी लाइट्स।

0: निर्माण नेपाली पेन्ट कम्पनी चर्चिन पेन्ट तीन दशकदेखि नेपाली मनको रंग
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग रौतहटको गरूडा नगरपालिका छ पोठिया ही गाउँबाट भारतको झारखण्ड स्थित बाबा वैद्यनाथ र बासुकीनाथ दर्शन गएका यात्रु सवार बस आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालक पनि छन्। दुर्घटनामा 45 जना बढ़ी यात्रु घाइते भएका छन्। बाबा वैद्यनाथ धाम र बासुकीनाथ दर्शन गरेर फर्कने क्रममा ट्रकसँग बस ठोकिएको थियो। गरूडा छका वडा अध्यक्ष रामबाबु चौधरीले झारखण्डमा भएको बस दुर्घटनामा स्थानीय नवल चौधरी र उनकी श्रीमतीको मृत्यु भएको जानकारी दिए। गाउँकै राजेश महतोको 14 वर्षीय छोरा शिवम महतोको पनि मृत्यु भएको चौधरीले जानकारी दिए। भारतीय संचार माध्यम लोकतन्त्र 19 का अनुसार बाबा वैद्यनाथ धाम र बासुकीनाथको दर्शन तथा पूजा गरेर राजगीर फर्कने क्रममा झारखण्ड राज्यको कोडर जिल्ला स्थित पोखरडिहा मोड नजिकै बस र ट्रक ठोकेर दुर्घटना भएको हो।
4: सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले प्रदेश प्रमुख नजीर मिया समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। भट्ट आज मुख्यमन्त्री नियुक्त भएका हुन्। एमालेको सत्ता साझेदारीमा गठित नेकपाका भट्ट नेतृत्वको सरकारमा एमालेबाट सामाजिक विकास मन्त्रीमा सन्तोष कुमारी शर्मा थापा, आर्थिक मामिला मन्त्रीमा चक्रबहादुर मल्ल, भूमि व्यवस्था तथा कृषि मन्त्रीमा दमन बहादुर भण्डारी र जानकी बम ऐर आर्थिक मामिला राज्यमन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री भट्टको दल नेकपाबाट भने मन्त्री नियुक्त हुन सकेनन्।
3: प्रधानमन्त्री बालेन्द्र शाहसँग रोल्पाबाट निर्वाचित सांसद वर्षमान पुनले रोल्पामा गएको पहिरोका सम्बन्धमा छलफल गरेका छन्। प्रधानमन्त्री शाहले पहिरो प्रभावितलाई राहत दिने पहल कदमी शुरू भइसकेको बताएका छन्। रोल्पाको थवान गाउँपालिका 5 वा कोटल 12 गाउँमा गएको पहिरोको सम्बन्धमा रोल्पाबाट निर्वाचित सांसद उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेका हुन्। रोल्पा पहिरोबाट प्रभावितका लागि तत्काल गर्नुपर्ने काम र आगामी दिनहरूमा उनीहरूलाई दिनुपर्ने राहतका सम्बन्धमा प्रधानमन्त्री शाह र सांसद पुनबीच छलफल भएको बताइएको छ। प्रधानमन्त्री शाहलाई भेट्न सांसद पुन आज बिहान प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार पुगेका थिए। छलफलमा पहिरोमा भएको क्षति र त्यसबाट प्रभावितहरूका लागि आवश्यक पर्ने सामग्रीका सम्बन्धमा छलफल भएको थियो। थवाङ गाउँपालिका 5 वा कोटल 12 गाउँमा बुधबार साँझ भएको भारी वर्षाले आएको पहिरोमा परि 13 जनाको मृत्यु भएको थियो। सो पहिरोमा परि 3 जना बेपत्ता छन्। पहिरोमा परेर नयाँ घर र पुराना गरी गाउँका 11 घरगोठ पुरिएका छन्।
4: अविरल वर्षापछि आएको बाढ़ीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ। अन्नपूर्ण गाउँपालिका 5 र 6 को सीमामा पर्ने मोदी खोलामा आएको बाढ़ीले मन्दिरसम्म पुग्ने कास्की र पर्वततर्फका दुईवटा मेटल पुल बगाएको हो। पुल बगाएपछि अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण माता मन्दिरमा रहेका फँसेका 3 जनालाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। यसैबीच जाजरकोटमा बाढ़ीले 4 वटा घर र एउटा झुलुङ्गे पुल बगाएको छ। नलगाड नगरपालिका 11 चौकामा ताक्सुगाड खोलामा आएको बाढ़ीले 4 वटा घर र 1 झुलुङ्गे पुल बगाएको हो। बाढ़ीका कारण भेरी करिडोर सड़क खण्ड समेत जोखिममा परेको छ। त्यस्तै नारायणी नदीमा आएको बाढ़ीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 को थारू टोल जलमग्न भएको छ। गैराती परेको वर्षाका कारण नदीमा बाढ़ी आएपछि आज दिउँसो सुस्तामा बाढ़ी पसेको हो। केही घर जलमग्न भएको र अन्य क्षतिको विवरण नआएको र उद्धारका लागि सुरक्षाकर्मी तैनात रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मदन थापाले बताए। तीनतर्फबाट नारायणी नदी र एकतर्फ भारतीय भूभागले घेरिएको सो बस्तीमा नारायणी नदीमा बाढ़ी आएपछि हरेक वर्ष जलमग्न हुने गरेको छ। सुतामा 15 घर जलमग्न भएको स्थानीय मुन्सी गुप्ताले जानकारी दिए।
3: जय नेपाल पार्टी आज निर्वाचन आयोगमा दर्ता भएको छ। राप्रपाका पूर्व महामन्त्री धवल शमशेर राणा सभापति रहेको जय नेपाल पार्टी आज निर्वाचन आयोगमा दर्ता भएको हो। दलको चुनाव चिन्ह त्रिभुज राखिएको छ। झण्डामा सेतो रंगमा त्रिभुज चिन्ह राखिनेछ भने राप्रपाबाट अलग भएका राणाले नयाँ पार्टी खोलेका हुन्। राप्रपाबाट राजीनामा दिएका र अहिले पार्टीमा रहे पनि असन्तुष्ट रहेकाहरू पनि आफ्नो दलमा आउने राणाको दावी छ।

0: नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: रेड बुल बबाल एनर्जी
2: एन्टी डायरीमा अब आर्थिक प्रसंग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले 10,500 टन ग्यास आयात बढ़ाइदिन भारतलाई आग्रह गरिसकेको जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय जिल्ला प्रशासन कार्यालय नेपाल आयल निगम तथा ग्यास उद्योग संघको आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले आयात बढ़ाउन पत्र पठाइएको जानकारी दिएका हुन्। नेपाल आयल निगमले अहिले मासिक 49,500 टन ग्यास आपूर्ति गरिरहेको छ। सुवेदीले आगामी 3 महिनाका लागि 60,000 टन पुर्याइदिन परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई अनुरोध गरिएको बताए। अन्य समयको तुलनामा 10-15% आयात वृद्धि भएको उद्योगीले बताए। निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले अभाव भइरहेका बेला 1-2% ग्यास नपाएको हुन सक्ने उल्लेख गरे।
3: दैनिक रू 197 मा रू 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: रूपन्देहीको भैरवा स्थित बेलहिया नाका हुँदै स्वदेशी उत्पादनको भारत तथा तेस्रो मुलुकमा हुने निर्यातमा वृद्धि भएको छ। भैरवा स्थित भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष निर्यात बढ़ेको हो। आर्थिक वर्ष 2082-83 67.96% निर्यात वृद्धि भएको हो। कार्यालयका अनुसार गत आर्थिक वर्ष 34,98,35,00,000 मूल्यका स्वदेशी वस्तु निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 20,95,26,00,000 मूल्यका स्वदेशी उत्पादन भारत तथा तेस्रो मुलुकमा निर्यात गरिएको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष करिब 14 अर्ब रूपियाँ बढ़ेको स्वदेशी वस्तु तथा सेवा निर्यात भएको भैरवा भन्सार कार्यालयका सूचना अधिकृत उद्धव ढुंगानाले जानकारी दिए।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। भारतको उत्तराखण्डको चमेली जिल्ला स्थित पिपलकोटीमा निर्माणाधीन सुरुङमा फँसेका मजदूर मध्ये 7 जनाको मृत्यु भएको छ। सुरुङमा पानी र पहिरोको लेदो पसेपछि दुर्घटना भएको हो। दुर्घटनाका बेला सुरुङभित्र 22 मजदूर काम गरिरहेका थिए। उद्धार अभियानका क्रममा सुरुङबाट निकालिएका 19 जनालाई गोपेश्वर जिल्ला अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकहरूले ती मध्ये 7 जनालाई मृत घोषित गरेका छन्। बाँकी घाइतेको उपचार भइरहेको भारतीय संचार माध्यमले जनाएका छन्।
5: जापानमा परेको अत्यधिक भारी वर्षाका कारण कम्तीमा 8 जनाको मृत्यु भएको छ। अभूतपूर्व वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण हजारौं मानिस प्रभावित भएका छन् भने टोकियो स्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू अलपत्र परेका छन्। पूर्वी क्षेत्रमा पर्ने चिबा प्रिफेक्चरमा भारी वर्षाका कारण 20,000 भन्दा बढ़ी घरमा विद्युत सेवा अवरूद्ध भएको स्थानीय अधिकारीहरूले बताएका छन्। स्थानीय प्रशासनले आपतकालीन चेतावनी जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ। चिबामा हिजो दिउँसोदेखि प्रति घण्टा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। जापान मौसम विज्ञान एजेन्सीका अनुसार पूर्वी क्षेत्रमा प्रवेश गरेको तातो हावा वायुमण्डलमा रहेको चिसो हावासँग मिसिएपछि मौसममा परिवर्तन भएको हो। पछिल्ला दिनमा जापान र आसपासका क्षेत्रमा लगातार आएको आँधीका कारण मौसम थप प्रतिकूल बन्न थालेको छ। लगातारको वर्षापछि कैयौं रेल सेवा बन्द भएका छन् भने केही प्रमुख राजमार्ग समेत बन्द गरिएको समाचारमा उल्लेख छ। भारी वर्षाका कारण पहिरो र विद्युत अवरोधको जोखिम बढ़ेपछि हिजो मात्र 1,00,000 नागरिकलाई सुरक्षित स्थानमा जान भनिएको थियो।
2: मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतमा गएर प्रशिक्षण गर्ने भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच नेपाल क्रिकेट संघले टोलीको विदाई गर्दै सोबारे जानकारी दिएको हो। संघका अनुसार नेपाली टोलीले भारतमा झण्डै 10 दिनको प्रशिक्षण गरेपछि मलेसिया जानेछ। 10 एसोसिएट टोली सहभागी रहने एसीसी प्रिमियर कप अगस्त 29 हुँदैछ। प्रतियोगिताको विजेताले आगामी वर्ष हुने ओडीआई एसिया कपमा स्थान बनाउनेछन्। सोही प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोलीको घोषणा समेत भइसकेको छ। सार्वजनिक सूची अनुसार रोहित कुमार पौडेल, आसिफ शेख, अर्जुन कुमार, देव खनाल, दिपेन्द्र सिंह ऐरीले टोलीमा स्थान बनाएका छन्। त्यस्तै बसीर अहमद, ईशान पाण्डे, गुलशन कुमार झा, शेर मल्ल, ललित नारायण राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा पनि टोलीमा अटाएका छन्। हौसकानीको डायरीका सम्पूर्ण बुलेटिन आजलाई यही सकिन्छ। भोलि बिहान 6:30 नियमित बुलेटिनका साथमा उपस्थित हुने नै छौ। तबसम्म न्यूज डेस्कका सम्पूर्ण सहकर्मीसँगै नवीन र तारा विदा हुन्छौ। नमस्कार।

0: Red Bull. बब्बाल एनर्जी
1: सैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
4: नमस्कार वडाध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्नु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
8: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
12: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल,
12: सम्पर्क नम्बर 98606940
2: र 98932375।
13: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नाम सारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन नाम सारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधि भित्र बक्यौता नबुझाए, नाम सारी नगरी तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी आठ, सुनखुवा सभा।
14: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
15: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
14: हाम्रो सेवाहरू
15: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, सम्फुवा सभा।

पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800909062।

0: टीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाबाधाम जाँदै गरेका तीन नेपाली तीर्थयात्रीको दुर्घटनामा मृत्यु। अस्पतालमा हुने हरेक मृत्युको चिकित्सकीय कारण खुलाउनु पर्ने, डिजिटल अभिलेख समेत अनिवार्य।
1: भोलिका दिनमा मृत्युका कारणहरूलाई रोकथाम गर्नका लागि सरकारलाई केन्द्रित भएर नीतिगत व्यवस्थापन गर्न पनि सजिलो हुन्छ।
0: समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न गृहमन्त्री गुरूङको आग्रह। सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, चार मन्त्रीले लिए शपथ। कारागार सुधार र मानव अधिकारमा ध्यान दिन संसदीय समितिको सरकारलाई निर्देशन।
2: गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त राय सल्लाह एवं सुझावलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदन थप व्यवहारिक तथा कार्यान्वयन योग्य बनाउने।
0: रिजालको भान्सा ग्यास उद्योगलाई ठगी प्रकरणमा 2,95,000 जरिवाना। सम्पत्ति जाँचबुझ आयोग सम्बन्धी मुद्दा संवैधानिक इजलासमा सारिएकोमा नेपाल बारको आपत्ति। आज राति केही स्थानमा भारी वर्षाको सम्भावना।
3: बागमती गण्डकी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षा सम्भावना पनि देखिएको छ।
0: र एसीसी प्रिमियर कप खेल्नु अघि नेपालले भारतमा अभ्यास गर्ने, क्रिकेट राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मोरङमा ग्यास उद्योगले कम तौलमा ग्यास बिक्री गर्नुका साथै म्याद नाघेका सिलिण्डर प्रयोग गर्न खोजेको घटना गम्भीर लापरवाही हो। उपभोक्ताको सुरक्षा र अधिकारमाथि खेलवाड़ गर्ने व्यवसायीमाथि प्रशासनले गरेको कार्यवाही स्वागत योग्य छ। यस्ता अनुगमनलाई नियमित र प्रभावकारी बनाउँदै दोषीलाई कानूनी दायरामा ल्याउन आवश्यक छ। साथै उपभोक्ताले पनि ग्यासको तौल, सिलिण्डरको अवस्था र म्यादबारे सचेत भई ठगी विरूद्ध आवाज उठाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण खुलाउनु पर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयले यो कार्यविधिको पूर्ण विवरण आज मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यस प्रणालीले मृत्युको प्रारम्भिक, मध्यवर्ती र अन्तिम निश्चयकारी कारण खुलाउनु पर्ने अनिवार्य नियम बनाएको हो। अब अस्पतालमा भर्ना भएका, अस्पताल पुर्याउँदै गर्दा बाटोमै वा मृत अवस्थामा ल्याइएका र शव परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने भएको हो। मन्त्रालयका सहायक प्रमुख प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले यसले आफन्तीमा प्रष्टता दिने र यसअघि हुने गरेका विभिन्न घटनाहरू कमी हुने बताउनुभयो।
1: अस्पतालमा विशेष रूपमा कुनै पनि त्यस्तो खालको मृत्यु भयो भने त्यसको भित्री कारण, वास्तविक कारण के हो भनेर खोजेर त्यसलाई सार्वजनिक, भोलिका दिनमा मृत्युका कारणहरूलाई रोकथाम गर्नका लागि सरकारलाई केन्द्रित भएर नीतिगत व्यवस्थापन गर्न पनि सजिलो हुन्छ। स्वास्थ्य कर्मीहरू मात्रै दोषी देखिने, मतलब उहाँहरूलाई मात्रै कुनै कारणले यस्तो भएको भन्ने विषय मात्रै आरोप लाग्ने भन्ने कुराहरूलाई पनि असहजीकरण गर्ने कुरा पनि सहज हुन्छ, त्यसले पनि एउटा व्यवस्थापन गर्छ। तर त्योभन्दा पनि मुख्य उद्देश्य चाहिँ हरेक मृत्युको कारण खोजेर अभिलेखीकरण गर्न सकियो भने भोलिका दिनमा ती सबै मृत्युका कारणहरूमा केन्द्रित भएर नीतिगत व्यवस्था, कार्यक्रमगत व्यवस्था गर्न सकिन्छ र समग्र अरू निकायसँग समन्वय पनि गर्न सकिन्छ भन्ने हो।
5: अस्पतालले मृत्युको कारण सहितको चिकित्सकले जारी गरेको प्रमाण पत्र र यूआईएन नम्बर मृतकका आफन्तलाई उपलब्ध गराउनेछ। सोही यूआईएनका आधारमा स्थानीय पंजीकरणकारीको कार्यालय, उडा कार्यालयमा गएर परिवारले सजिलैसँग व्यक्तिगत घटना दर्ता अन्तर्गत मृत्यु दर्ता गराउन सक्नेछन्। रौतहटबाट भारतको झारखण्ड स्थित बाबा धामतर्फ बोल बम यात्रामा गएका तीन नेपाली तीर्थयात्राको बस दुर्घटनामा मृत्यु भएको छ। झारखण्डको सतगावा क्षेत्रमा आज बिहान तीर्थयात्री सवार बस ट्रकसँग ठोकिँदा गरूडा नगरपालिका 6 60 वर्षीय नवकिशोर जयसवाल, उहाँकी श्रीमती सुन्दर बाला देवी र 12 वर्षीय शिव महतोको मृत्यु भएको हो। घटनामा बसमा सवार 15 घाइते भएका छन्। उनीहरूको सतगावा स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ। बसमा करिब 45 नेपाली तीर्थयात्री रहेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी परीक्षक सीताराम रिजालका अनुसार मृतकको शव नेपाल ल्याउन तथा घाइतेको उपचारका लागि झारखण्ड स्थित प्रहरीसँग समन्वय भइरहेको छ। दुर्घटनाको विस्तृत कारण भने खुल्न बाँकी रहेको छ। प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले कारागार व्यवस्थापन, मानव अधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको आज बसेको बैठकले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083 परिमार्जन सहित अन्तिम रूप दिने निर्णय गरेको समितिकी सभापति समीक्षा बास्कोटाले बताउनुभयो।
2: गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त राय सल्लाह एवं सुझावलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप व्यवहारिक तथा कार्यान्वयन योग्य बनाउने, बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन परिमार्जन सहित पारित गरियो। तीन नम्बरमा चाहिँ अपराध अनुसन्धान तथा अभियोजन कार्यलाई वैज्ञानिक प्रमाणमा आधारित बनाई अनुसन्धान प्रक्रियालाई टुङ्गोमा पुर्याउने विधि विज्ञान प्रयोगशालाको सेवालाई प्रदेशका विभिन्न जिल्लाहरूमा विस्तार गर्दै यसको विषयगत शाखाहरूका लागि आवश्यक पर्ने विशेषज्ञ तथा प्राविधिक जनशक्तिको समेत आवश्यक प्रबन्ध गर्न गृह मन्त्रालयलाई सुझाव दिने।
5: बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले कारागार व्यवस्थापनमा व्यापक सुधार र विगतमा भएका राजनैतिक सहमतिहरूको वस्तुनिष्ठ कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री गौतमले कारागारलाई केवल दण्ड दिने थलोको रूपमा मात्र नभई सुधार गृहको रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो।
6: डेमोग्राफिक डिभिडेन्ड लिनको लागि त हाम्रो युवा पुस्ताहरू सही ठाउँमा उहाँहरूले सही काम गरेर देशलाई चाहिँ उत्पादनसँग अथवा उत्पादकत्व वृद्धि गर्नको लागि उहाँहरूले चाहिँ काम गर्नुपर्ने हो। तर यति धेरै मानिसहरू 26,000 मानिसहरू चाहिँ 18-59 वर्षका चाहिँ जेलमा हुने, कारागारमा हुने भन्ने विषय पक्कै पनि एउटा राज्यको लागि राम्रो सूचना होइन।
5: बैठकमा सहभागी गृहमन्त्री सुधन गुरूङले समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न आग्रह गर्नुभएको छ। यसअघिका समिति बैठकहरूमा गृह सचिव र प्रहरी प्रमुख प्रति लक्षित व्यवहार र टिप्पणी प्रति ध्यानाकर्षण भएको बताउनु भएको छ।
7: यहाँ मात्र नभएर म्यानेजरहरूले अरू ठाउँमा आएर पनि हामीले सजेसन्सहरू दिँदाखेरि हामीले त्यसलाई सिरियस, हरेक सजेसन्सलाई हामीले सिरियस, राम्रो गर्नलाई किन तपाईँको दोहोरो सोच्नु परेर जुनै पार्टीको राम्रो कुरा सजेसन ल्याउनुहुन्छ भने त्यसलाई त मनमा लिएर हामीले देशको लागि भन्नुभएको छ भनेर हामीले गर्ने नै हो नि। त्यसमा त कुनै त्यस्तो दुविधा छैन।
5: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त हुनुभएको छ। मुख्यमन्त्री नियुक्त हुनुभएका भट्ट नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेशसभा संसदीय दलका नेता हुनुहुन्छ। मुख्यमन्त्रीमा नियुक्त भएसँगै आज राज्यमन्त्री सहित एमालेका 4 मन्त्रीले पनि शपथ लिनुभएको छ। दिउँसो प्रदेश प्रमुख नजीर मियाँ समक्ष उहाँहरूले शपथ लिनुभएको हो। यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिनुभएको थियो। सन्तोष शर्मा थापा, सामाजिक विकास मंत्री चक्रबहादुर मल्ल, आर्थिक मामिला मन्त्री दमन भण्डारी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र जानकी ऐरबमले आर्थिक मामिला राज्य मन्त्रीको शपथ लिनुभएको छ। यसअघि हिजो नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो। सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेका रिटहरू टिप्पणी आदेशको आधारमा संवैधानिक इजालसमा सारिएको विषयप्रति नेपाल बार एसोसिएशनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बारले आज विज्ञप्ति जारी गर्दै खुला इजलास समक्ष विचाराधीन मुद्दा पेशीका दिन बहस छलफलद्वारा कुन इजलासमा पठाउने वा नपठाउने भन्ने विषय टुङ्गो लगाउने परम्परा र अभ्यास रहिआएको स्पष्ट पारेको छ। यस्तो परम्परा विपरीत टिप्पणी आदेशको माध्यमबाट राष्ट्रिय महत्वको मुद्दा संवैधानिक इजलासमा सार्नु आश्चर्यजनक रहेको बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रकाश मिश्रले सीआईएनलाई बताउनुभयो। मोरङको बुढ़ीगंगा नगरपालिका पाँचमा रहेको रिजालको भान्सा ग्यास उद्योगमा उपभोक्ता हित विपरीत काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले 2,95,000 रूपियाँ जरिवाना गरेको छ। बजार अनुगमनका क्रममा उद्योग परिसरमा रहेका 19 भरिएका सिलिण्डरको तौल परीक्षण गर्दा एउटा सिलिण्डरमा तोकिएको भन्दा 240 ग्राम कम ग्यास भेटिएको थियो। यस्तै म्याद गुज्रिएका दुईवटा सिलिण्डरमा समेत ग्यास भरेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ। कम तौल र म्याद नागेका सिलिण्डर बिक्री गर्न खोजेको पाइएपछि उद्योगलाई जरिवाना गरिएको हो। अनुगमनका क्रममा उद्योग भने बन्द अवस्थामा रहेको थियो। यस्तै विराटनगर महानगरपालिका 3 स्थित कञ्चनेश्वर ग्यास पसललाई अनुगमनमा अवरोध गरेको भन्दै 15,000 रूपियाँ जरिवाना गरिएको छ। जिल्ला प्रशासन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र गुणस्तर तथा नापतौल कार्यालय सहितको टोलीले बजार अनुगमन गरेको हो। आज राति बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। मौसमविद डेभिड ढकालले सीआईएनसँग कुरा गर्दै देशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको बताउनु भएको छ। यस्तै तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ।
3: यति बेला वर्षा सुरु गर्नु पर्दाखेरि विशेष गरी बागमती गण्डकी र लुम्बिनीको देशका केही स्थानहरू पनि मध्यम प्रमुख वर्षा भएको देखिन्छ भने कोशी प्रदेशकै दुई स्थानमा हल्का किसिमको वर्षा भइरहेको छ भने आज रातिको गरी देशका हिमाली र पहाडी भूभागका केही स्थानहरू भन्नाले हिमाली र पहाडी भूभागका 10 20 भूभागहरूमा चाहिँ मध्यम प्रमुख वर्षाको सम्भावना देखिएको छ भने तराई भूभागको चाहिँ कम वर्षाकै सम्भावना देखिएको छ। थोरै स्थानहरूमा भनेको तराई भूभागका 10-30% भूभागहरूमा चाहिँ मध्यम प्रमुख वर्षाको सम्भावना छ। यद्यपि रातिको लागि बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
5: मौसमविदका अनुसार वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो तथा सड़क यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु पर्ने आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नु अघि भारतमा तयारी गर्नुभएको छ। नेपाल क्रिकेट संघ क्यानले आज टोलीलाई विदाई गरेको छ। क्यान उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई विदाई गर्नुभएको हो। क्यान सचिव पारस खड्काले प्रिमियर लीगको तयारी भारतमा गर्ने र उतैबाट प्रिमियर कपको लागि मलेसिया जाने पक्का भएको छ। क्यानले प्रिमियर लीगको लागि लामिछानेको कप्तानीमा 14-सदस्यीय टोली घोषणा गरे एसीसी प्रिमियर कप अगस्त 29 मलेसियामा शुरू हुनेछ, जहाँ एसियाका 10 एसोसिएटेड टोलीले प्रतिस्पर्धा गर्नेछन्। दुवै समूहको शीर्ष टोली सेमी फाइनल प्रवेश गर्नेछन्।
8: बाँकेका धार्मिक गन्तव्यमा बढ्दै पर्यटक
9: सोचे थिएन यतिको रमाइलो हुन्छ भने, दुःख साथसाथै स्वर्गै पाए जस्तो भयो, रमाइलो भयो
10: र नजिकै भएको यत्रो राम्रो पदमार्ग, त्यसपछि गएर धार्मिक पर्यटकीय गन्तव्य, प्राकृतिक सुन्दरता, हामीले यसको प्रचार प्रसार गर्न सकेका छैन।
8: आस्था र प्रकृतिको संगम बन्दै बाँकेका धार्मिक गन्तव्य तर प्रचार प्रसारको अभाव भएको स्थानीयको गुनासो रिपोर्ट, धान गोड्ने समयमा किसानले गर्नुपर्ने काम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
12: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
11: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
12: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सर्वोच्चमा नेतृत्वको आधिकारिकता विवाद रहेका बेला कांग्रेसको संस्थापन इतरपक्षले आयोजना गरेको भेलाले थप तिक्तता बढ़ाउने संकेत गरेको छ। भेलालाई सम्बोधन गर्न करिब पाँच महिनापछि पूर्व सभापति शेरबहादुर देवा स्वदेश फर्किएसँगै आधिकारिकताको विवाद थप बढ़ने संकेत देखिएको हो। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहेका समयमा अर्को समूहले काठमाण्डुमा भव्य कार्यक्रम सम्पन्न गरेको छ। भेलामा कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको थियो। एउटै पार्टीभित्र अलग अलग समूहले छुट्टा छुट्टी कार्यक्रम र भेला आयोजना गर्दा संगठनात्मक गतिविधि भन्दा पनि नेतृत्व र शक्ति संघर्षको संकेतका रूपमा बुझ्न सकिने विश्लेषकहरूको भनाइ छ। पार्टीभित्र कसको निर्णय मान्ने, कसको नेतृत्व स्वीकार गर्ने र आगामी राजनीतिक दिशा निर्देश कसले तय गर्ने भन्ने प्रश्नलाई थप पेचिलो बनाउने सम्भावना छ। छुट्टै भेलाले असन्तुष्ट पक्षलाई आफ्ना धारणा राख्ने र संगठनमा प्रभाव बढ़ाउने अवसर दिए पनि यसले पार्टीको एकता कमजोर पार्ने जोखिम बढ़ेको र नेतालाई बार्गेनिङ गर्ने अवसर दिने भन्नुहुन्छ राजनीतिक विश्लेषक श्याम श्रेष्ठ।
13: अब यसले यो एउटा तकरार देखाउँछ, तर अब देशको आवश्यकता हो कि कंग्रेस फुट्नु हुँदैन। अब फुट्ला जस्तो पनि लाग्दैन मलाई, यो चाहिँ दबावको राजनीति हो जस्तो लाग्छ। दुबईले दुबईमाथि दबाव कायम गर्ने एउटा उपाय जस्तो लाग्छ। अब कंग्रेस फुट्यो भने अब त्यो कंग्रेसलाई मात्रै नोक्सानी हुने होइन, त्यो देशलाई पनि नोक्सानी हुन्छ त्यसबाट। त्यसो भएको हुनाले अब आम जनताको, आम नागरिकको राय त के हुन्छ त भन्नु भने कंग्रेस नफुटोस्, त्यो एक ढिका भएर रहोस्। अब पुरानो नेतृत्वले ऊ छोड्नु भनेको त्यो संसारमा जहाँ पनि चलेको कुरा हो। अब पुरानो धेरै पल्ट उसमा चाहिँ टेस्ट भइसकेको, त्यस खालको नेतृत्वले छोडिदिनु नै बेस हुन्छ। नयाँ नेतृत्वले देश चलाउनु नै बेस हुन्छ। हरेक देशमा त्यही हो, नेपालमा पनि त्यही हो। त्यस कारणले अहिले यो दबावको राजनीति हो, तर कंग्रेस ढिलोमा छिटो एकै भएर छाड्छ जस्तो लाग्छ, छाड्नु पनि पर्छ जस्तो लाग्छ। बार्गेनिङ त बार्गेनिङै हो, यो दुवै थरीको अदालतले पहिलोलाई कगुन थापाले नेतृत्व गरेकोलाई मान्यता दिएको छ, तर फेरि पनि पुनरावेदन खुल्ला गरेको छ। पुनरावेदनमा के होला भन्न सकिँदैन।
0: बाँकेको नेपाल गंजबाट केही घण्टाको यात्रामै पुग्न सकिने बाँकेका धार्मिक स्थलहरू अहिले आस्था र प्रकृतिको संगम मात्र बनेका छैनन्। प्रचार प्रसार पनि तीव्र रूपमा भइरहेको छ। नरेनापुरको सन्तानेश्वर महादेवदेखि बाबा बर्फानीसम्मका गन्तव्य पदयात्रा र एक दिने घुमफिरका लागि रोजाईमा पर्न थालेका छन्। पूर्वाधार विकास र प्रचार प्रसारमा जोड़ दिन सके यी क्षेत्र भविष्यमा बाँकेको महत्वपूर्ण धार्मिक पर्यटनका लागि गन्तव्य बन्न सक्ने सरकारवालाको भनाइ छ।
14: बाँकेको नेपालगंजबाट चारपाङ्ग्रे सवारी साधनमा करिब एक घण्टा र त्यसपछि करिब एक डेढ घण्टा पैदल यात्रामा पुग्न सकिन्छ नरेनापुर गाउँपालिकामा पर्ने सन्तानेश्वर महादेव क्षेत्रमा। नरेनापुर राप्तीसुनारी गाउँपालिकाको सीमा क्षेत्रमा रहेको अर्को बाबा बर्फानी लगायतका धार्मिक स्थल पछिल्लो समय आन्तरिक पर्यटकका लागि पुग्नै पर्ने गन्तव्य। धार्मिक आस्था र विश्वासले मात्रै होइन, नेपालगंजको गर्मी र शहरको कोलाहालबाट केही समय भए पनि प्रकृतिसँग रमाउन चाहनेहरू बढ़ेका कारण डाँडा काँडामा रमाउनेहरूको आकर्षणको केन्द्र बन्न थालेका छन्। नेपालगंजका सुनिता पन्थी,
15: आज आउँदा यस्तो आनन्द लाग्यो है, माथि पुगेसकेपछि मलाई त पूर्णगिरीको याद आयो।
14: जंगल, पहाड़ी भूगोल र शान्त वातावरणले यहाँको यात्रालाई अझ रोचक बनाउने गरेको छ। यसैका कारण पनि पर्यटकहरूको संख्या बढ़दै गएको छ।
15: सोचे थिएन यतिको
9: रमाइलो हुन्छ भन्ने, दुःख साथसाथै स्वर्गै पाए जस्तो भयो, रमाइलो भयो। जाँदाखेरि दुई घन्टा लाग्यो डाँडो चढ्दाखेरि, आउँदाखेरि ओह्रालो चाहिँ एकदम छिटोसम्म आयो क्या हामीहरू।
16: हाम्रो त धेरै अगाडि व्यस्त रहेछ, थोरै प्रासादी भएपछि त्यहाँ चाहिँ पर्यटनको चाहिँ कुराहरू अगाडि बढ्छ।
14: विशेष गरी सन्तानेश्वर महादेव र बाबा बर्फानीसम्मको यात्रा धार्मिक दर्शनसँगै पदयात्राको अनुभव लिन चाहनेहरूका लागि उपयुक्त छ। बिहान नेपालगंजबाट यात्रा शुरू गरेर साँझसम्म फर्किन सकिने भएकाले यी गन्तव्यमा पुग्नेहरूलाई लक्षित गरी थप विकास गर्न सकिने सम्भावना छ भन्नुहुन्छ नाटा बाँकेका पूर्व अध्यक्ष श्रीराम सिग्देल।
10: बाबा बर्फानी भनेर रूपन्देहीको मान्छे यहाँ आयो भने त सेमले फर्कनलाई अलिक गाह्रो पर्छ, अझ टाढाको मान्छे आएर सेमले फर्कन गाह्रो पर्छ। ऊ नेपालगंज नै दुई दिन बस्छु, एक दिन यहाँ बस्ने, एक दिन नेपालगंज बस्ने, एक दिन बागेरा सिनीगुञ्जमा बस्ने किसिमबाट आयो भने त नेपालगंज गन्तव्य भयो नि त। र नजिकै भएको यत्रो राम्रो पदमार्ग, त्यसपछि गएर धार्मिक पर्यटकीय गन्तव्य, प्राकृतिक सुन्दरता, हामीले यसको प्रचार प्रसार गर्न सकेका छैनौँ।
14: केही वर्ष अघिसम्म नजिकै रहेका सीमित स्थानीय वासीमाझ मात्र परिचित रहेका यी धार्मिक स्थलमा अहिले अन्य क्षेत्रबाट समेत मानिस पुग्न थालेका छन्। बाँके, बर्दिया, कैलाली लगायत सीमावर्ती भारतीय क्षेत्रबाट पनि तीर्थालुहरू आउने गरेको नरेनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाह बताउनुहुन्छ।
17: बाबरफानीको पनि छ, अनि गोवर्धन धाम पनि छ, अनि सुन्दर पुन्दर पनि छ। त्यो चार ठाउँ एकदम राम्रो बनाएपछि मलाई लाग्छ कि सालमा 50,000 इन्डियाबाट आउँछ, सन्तानहरू आउँछ, भक्तहरू आउँछ।
14: धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि नरेनापुर राप्तीसुनारी गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि सरकारवाला जागरूक भएका छन्। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना।
18: पहिले आउँदा यो नाङ्गो डाँडो थियो, अहिले आउँदा विभिन्न मकैहरू चाहिँ विभिन्न फलफूलका बोटहरू देख्नुभयो। झन्डै 5 किलोमिटर लाएर यहाँ पानी ल्याइएको छ भर्खर, झन्डै अब 7-8 महिना हुन थाल्यो। भक्तजनहरूलाई चाहिँ नाच्ने गाउने भण्डाराको लागि चाहिँ भवनहरू बनेका छन्। इन्डियाका चाहिँ भक्तजनहरू अलिक बढी चाहिँ सन्तानेश्वर र बर्फानीमा जाने धार्मिक पर्यटकहरूको असाध्यै चाहिँ एउटा आकर्षणको केन्द्रबिन्दु बनेको छ। 7 किलोमिटर छ नरेनापुरको चाहिँ रोडबाट, चुरेको फेदीसम्म चाहिँ बाटो बनाउन बाँकी छ। यहाँ चाहिँ अलिक फराकिलो गाडी फेदीसम्म आउनलाई सिडी सहितको चाहिँ बाटो बनाउने मेरो आफ्नो लक्ष्य पनि थियो।
14: तराईलाई सामान्यतया समथर भूभागका रूपमा बुझिन्छ, तर बाँकेको यही भूगोलभित्र रहेका अग्ला डाँडा, पहाड़ी थुम्का र त्यहाँ रहेका धार्मिक स्थलमा अवलोकन तथा भ्रमण गर्ने संस्कृतिको विकास भइरहेको छ। सड़कको स्तरोन्नति, व्यवस्थित पदमार्ग, खानेपानी, शौचालय, विश्राम स्थल, सुरक्षा र सूचना केन्द्र जस्ता थप आधारभूत पूर्वाधार निर्माण गर्न सके यी क्षेत्रलाई व्यवस्थित धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न अझ धेरै सजिलो हुने देखिन्छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। धान गोड्ने बेला किसानले के सावधानी अपनाउने?
19: विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ।
0: धान बालीमा गोडमेलदेखि रोग किरा नियन्त्रणसम्मका विषयमा विज्ञसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
0: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
20: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
20: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
20: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले किसानका लागि धान गोडमेल गर्ने महत्वपूर्ण समय हो। यस समयमा खेतमा झारपात नियन्त्रणसँगै धानमा लाग्न सक्ने रोग तथा किराको नियमित निगरानी गर्नुपर्छ। धान बालीमा अपनाउनु पर्ने सावधानी र गोडमेल गर्ने सही तरिकाबारे राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुशवाहासँग हामीले कुराकानी गरेका छौं।
19: अहिले प्राय हाइब्रिडमा र त्यसै गरी साभा मन्सुली सबन एउटा जात छन्, त्यो बहुसंख्यक किसानले लगाउने गर्छन्। त्यहाँ चाहिँ उहाँहरूमा के देखिएको छ भने फल्स स्मट, कालो पोकेको समस्या देखिएको छ
0: धानमा,
19: होइन धानको। त्यसले गर्दा कालो पोके देखियो भने धानको क्वालिटी डिटोरिएट हुन्छ, चामलको क्वालिटी घट्छ है। त्यसै कारणले उहाँहरूले सक्दो चाहे यो फल्स स्मट हाइब्रिड धानमा लगाउनु भएको छ अथवा साभा मन्सुली लगाउनु भएको छ त्यस्ता धानहरूमा कम्तीमा फल्स स्मटको समस्या समाधान गर्न धान चाहिँ बुटिङ स्टेजमा छ अर्थात फूल फुल्नुभन्दा 15-20 दिन पहिला एकचोटि कम्तीमा कपर अक्सिक्लोराइड स्प्रे गर्न लगाउनुहोस् अथवा गर्नुहोस्। त्यसले गर्दाखेरि यो फल्स स्मटको समस्या देखिँदैन। यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन्, एउटा कुरा। दोस्रो कुरा के देखिएको छ भने पोटासको कमी व्यापक रूपमा देखिएको छ किसानको खेतहरूमा, होइन। त्यसै कारणले पोटासको समुचित मात्रा यदि खेतमा पोटास हाल्नु भएको छैन र पात पहेँलो छ भने बुझ्नुहोस् खेतमा पोटासको कमी छ, पोटास हाल्नुहोस्। त्यसपछि 2-2.5 किलो कट्ठा प्रति अथवा 2.5-3 किलो कट्ठा प्रति रोप्नीमा दिन सकिन्छ पोटास। त्यसै गरी युरियाको कमी छ कि पोटासको कमी छ त्यो मैले पहिले नै वर्णन गरेँ, पात कस्तो किसिमको पहेँलो भएको त्यो छुट्याएर मात्र गर्नुहोला। अर्को समस्या पहाड़मा विशेष गरी ब्लास्टको समस्या, मरुवाको समस्या देखिएको छ। व्यापक रूपमा समस्या देखियो भने त्यही हिनोसान अथवा कासु बी, कासुगामाइसिन 2 ml प्रति लिटरका दरले छर्यो भने 2 कम्तीमा छर्नुहोला, त्यसपछि समस्या समाधान हुन्छ। तराईमा चाहिँ ब्याक्टेरियल लिफ ब्लाइटको समस्या व्यापक रूपमा देखिन्छ।
0: त्यो भनेको कस्तो हुन्छ?
19: ब्याक्टेरियल लिफ ब्लाइट भनेको पात माथिबाट नै खरानी कलर हुँदै आउने, सुक्दै जाने है, माथिबाट नै सुक्दै जान्छन्। त्यो समस्या छ भने स्ट्रेप्टोमाइसिन, टेट्रासाइक्लिजिन, साइक्लिन, यो चाहिँ यो ब्याक्टेरिसाइडहरू हुन्छन्, त्यो चाहिँ 1.5 ml प्रति लिटर पानीको दरले स्प्रे गर्यो भने यो समस्या समाधान हुन्छ। तर सबभन्दा राम्रो उपाय के हो भने हामीले बिउ प्रमाणित स्रोतबाट लिनुपर्छ, सरकारले सिफारिश गरेको बिउ लिनुपर्छ र त्यस्तो बिउ लिँदाखेरि उपचार गरेको बिउ लिनुपर्छ। त्यस्तो बिउ हामीले लिन्छौँ, क्वालिटी सिड भनौँ, गुणस्तरीय बिउ लियो भने किसानका थुप्रै समस्याहरू समाधान हुन्छ र 20-25% स्वतः उत्पादन बढ्न जान्छ।
0: अहिले अब धान गोड्ने समय छ नि, त यो धान गोड्ने समयमा चाहिँ किसानले के गल्ती चाहिँ गर्नु हुँदैन जसले धान उत्पादनमा चाहिँ प्रत्यक्ष अब प्रभाव पार्छ?
19: किसानले चाहे किसान दाजुभाइले अहिले के गर्ने भने धान गोड्ने बेलामा उहाँको खेतमा चाहे लेबरको अभाव छ, श्रम श्रमिकको अभाव छ भने उहाँले झारनाशक विषादी जस्तै हामीले सोडियम बिस्पाइरिबेक नोम्नी गोल्ड भन्यौं त्यो उहाँले स्प्रे गर्न सक्नुहुन्छ। मात्रा मिलाएर मात्र छर्नुहोला, मात्रा धेरै बढाएर गर्नुहुन्छ धेरै झार मर्छ, धेरै मात्रा त्यस्तो सोच गर्नु हुँदैन। त्यसले धानमा, धानको पाटमा, धानको बोटमा चाहिँ नकारात्मक प्रभाव पारेर उत्पादन
0: छर्नु भन्दा त बरु हातले गोडेकै अझ प्रभावकारी हुन्छ होला। राम्रो
19: सबभन्दा उत्तम उपाय हो हातले, जहाँ चाहिँ कमर्सियल खेती छ, जहाँ चाहिँ श्रम शक्तिको अभाव छ, त्यहाँ चाहिँ विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ।
0: पानी केही कम गर्ने अनि धान गोड्ने गर्नुहुन्छ कि कतिपय उसमा चाहिँ, त्यो चाहिँ सही हो कि होइन?
19: ठिक छ, पानी कम गरेर धान गोड्दा पनि सजिलोको लागि गर्नुहुन्छ, होइन, त्यो सही नै हो।
0: धान गोडिसकेपछि चाहिँ कतिपयले मल हाल्नुहुन्छ रासायनिक मल, होइन?
19: हो, धान गोडेपछि जहिले पनि हामीले 2 रासायनिक मल कम्तीमा नाइट्रोजन हाल्ने हो, युरिया हाल्ने हो, एउटा 20-25 दिनमा गोडेको 20-25 दिनमा, अर्को चाहिँ दोस्रो गोडाई हामी गर्छौ 50-60 दिनमा गर्ने गर्छौ। दोस्रो चोटि गोडाई गरेपछि पनि हामीले मल हालिदिने हो युरिया र डीएपी पोटास त शुरूमै दिएका हुन्छौँ, त्यो दिनु पर्दैन। इनकेस समस्या देखियो भने हामी दिन सक्छौ।
0: कतिपयले चाहिँ एकदमै धेरै राम्रोसँग गाज आउँछ भनेर बोटलाई जो यस्तो समयमा यसरी हल्लाउने गर्नुहुन्छ कि त्यो चाहिँ गर्न उपयुक्त हुन्छ कि हुँदैन?
19: त्यो बोटलाई हल्लायो भने धेरै रिसर्चहरूले अनुसन्धानले के देखाएको छ भने बोटलाई हावा जुन हामी बहने हावा जुन बहने गर्छ त्यसले पनि बोट हल्लाइरहेको हुन्छन्। गाज आओस् भने धेरै बोट हल्लाउनु पर्दैन।
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियोता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8 शृंखला सभा।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्ष दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00 62।
5: के तपाई दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98422267।
6: ओहो लु नमस्कार है सर।
7: ओहो लु नमस्कार है सर। नमस्कार।
6: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल 9865349444
8: र 0295901155।
9: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
10: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
11: किन त काका?
10: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
10: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
11: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
10: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
11: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
10: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
11: पुनः

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: नमस्कार वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुर त हाम्रै शङ्खुवा सभाको दबुदा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
7: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 7 76।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्ध चोक बाटो दूरसञ्चार जाने बाटो।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्केको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
0: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आर्मी सांसद हुने कठिन परिस्थितिबाट गुजिरहेको छ। राष्ट्रिय र लोकतान्त्रिक शक्तिको बीच सम्वाद गरी राष्ट्रिय सहमतिका साथ अघि बढ्दैमा राष्ट्रियता लोकतन्त्र जनताको हितका लागि जोसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु। साझा उद्देश्य र संकल्प भएको सबै राष्ट्रिय राजनीतिक शक्ति र ब्रिटिससँग सहकारी ढोका खुला गर्नुपर्छ भन्ने मेरो विश्वास।
2: संस्थापन इतरपक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने नेताहरूले देउवानै पार्टीका नेता भएको दावी गरे। राष्ट्रिय भेलामा टाँगिएको ब्यानरमा देउवालाई सभापति भनेर लेखिएको थियो। भेलालाई सम्बोधन गर्ने क्रममा भेलाका संयोजक शशाङ्क कुइरालाले देउवाको मुक्त कण्ठले प्रशंसा गरे।
3: उहाँको स्वागतको लागि जुन हिजो जुन उत्साह देखे मलाई त अचम्म लाग्यो। यस्तो मान्छेमा यति धेरै उत्साह र शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो र उहाँको नेतृत्वमा नेपाली कंग्रेस हिँड्छ।
2: अर्कोतर्फ ललितपुरको सानेपा स्थित नेपाली कांग्रेसको मुख्यालयमा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उपसभापति विश्व प्रकाश शर्माले पटक पटक प्रधानमन्त्री बनिसकेका देउवाले राजनीतिबाट अब विश्राम लिनुपर्नेमा जोड़ दिए। देउवा स्वदेश फर्केकामा औपचारिक रूपमै पार्टीले स्वागत गरिसकेको भन्दै शर्माले आफूहरूलाई विरोधीका रूपमा नलिन आग्रह गरे।
4: आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर राईको जयगान गाली गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नुहुन्न। उहाँको जीवनमा कुनै न कुनै मोडमा साथ उभिएका साथीहरू हुन्। चौधौं महाधिवेशनमा उहाँलाई सभापति बनाउँदै गर्दाखेरि मत दिन लाइन लागेका साथीहरू भन्ने सूची राखेर उहाँले घोषणा गरेर जानुपर्छ कि सबैलाई समन्वय गरेर मिलाएर लिएर जाने भन्ने कुराका लागि
2: संस्थापन इतर पक्षको राष्ट्रिय भेलाले गर्ने निर्णय र आधिकारिकताबारे सर्वोच्च अदालतले दिने अन्तिम निर्णयले कांग्रेसको आगामी बाटो निर्धारण गर्ने ठानिएको छ। अब एकाध विषय संक्षेपमा। खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका सर्वसाधारण उपभोक्तालाई ध्यानमा राखी भोलि शनिबार काठमाडौँ उपत्यका विभिन्न 5 स्थानबाट ग्यास उपलब्ध गराइने नेपाल आयल निगमले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले ग्यास सिलिण्डर उपलब्ध गराउने भएका हुन्। निगमले अघि साँझ जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख गरिए अनुसार आयल निगमको टेकु परिसर, यातायात कार्यालय परिसर चाहिल, राधास्वामी किर्तिपुर परिसर, राधास्वामी वसुन्धरा परिसर र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट खाना पकाउने ग्यास उपलब्ध गराइनेछ। तोकिएका स्थानहरूबाट नेपाल ग्यासदेखि विभिन्न उद्योग ब्रान्डका ग्यास सिलिण्डर उपलब्ध गराइने निगमले जनाएको छ। उसले अति आवश्यक भएका व्यक्तिहरूले नागरिकता अथवा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ती स्थानबाट ग्यास खरिद गर्न सक्ने उल्लेख गरेको छ। अर्को विषय संक्षेपमा। सरकारले जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित समितिले गत वर्षको भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारका मागहरूलाई सम्बोधन गर्ने गरी समन्वयकारी काम गर्ने अधिकारीहरूले बताएका छन्। समितिले वर्तमान सरकारले अघि सारेको जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गर्ने मुख्य जिम्मेवारी पाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसक्रममा उसले विभिन्न मन्त्रालयहरूबीच आपसी समन्वय काम गराउने बताइएको छ। सचिवालयका अनुसार समिति आन्दोलनका घाइते तथा शहीद परिवारका लागि प्रत्यक्ष सम्पर्क विन्दुका रूपमा रहनेछ। बाल विवाहले निम्त्याएको जटिलता सम्बन्धी एउटा विषय। कर्णालीमा बाल विवाह नरोकिदा कम उमेरका आमाबाट जन्मिने बच्चाहरू जन्मदर्ताबाट वञ्चित भइरहेका छन्। जन्मदर्ता नबन्दा त्यहाँ बाल बालिकाले पाउने पोषण भत्ताबाट समेत उनीहरू वञ्चित भइरहेका अभिभावकहरू बताउँछन्। जुम्लाबाट कृष्णमाया उपाध्यायले पठाएको यो रिपोर्ट सुनौ।
5: जुम्लाको चननाथ नगरपालिका 10 की संगीता नेपालीले उमेर नपुग्दै विवाह गरिन् तर उनबाट जन्मेको छोराको अहिलेसम्म जन्मदर्ता भएको छैन। आमा र बाबाको नागरिकता नबनेका कारण उनको छोराको जन्मदर्ता नभएको हुनाले उनको छोराले सामाजिक सुरक्षा लगायतका राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन परेको छ।
6: उमेर पुगेन जन्मदर्ता वैद्यले डरमा हेरेपछि हुन्न भुन्न हुनुहुन्छ। मेरो बच्चाले सेवा सुविधा पाउनुहुन्छ कि? आजकल त पछि जानु परेको छ। बच्चा मात्रै हल्का कमजोर छ। बच्चाको जन्मदर्ता वैद्यले बच्चा पैसा पाउनु भन्ने ल्याइरहेछ।
5: गाउँघरमा हुने बाल विवाहलाई रोक्नको लागि बाल क्लब मार्फत विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि बाल विवाह भइरहेको हुनाले यसलाई अन्त्य गर्न चुनौती झेल्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिका स्तरीय बाल सञ्जालकीय अध्यक्ष सुषमा हमाल।
7: चुनौती चाहिँ छ, अब व्यक्तिगत गएर भनौँ भनेपछि व्यक्तिगत रेसिपी हुन्छ, अब सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्छौँ, अब नगर बाल विवाह तिमीहरू भन्छौ, सबैले सचेत गराउँछौ, तर गर्दा गर्दै पहिलाको भन्दा चाहिँ अहिले धेरै बाल विवाह घटेको छ, तर चाहिँ हटाउन चाहिँ सकेका छैनौ। जन्मदर्ताहरू पनि नबनाउने, पोषण भत्ताहरू पनि नपाउने, तिमी बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो त अब जे भए पनि।
5: बाल विवाहलाई रोक्नको लागि पालिका स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि आमा बाबा सानै उमेरमा विवाह गरेका कारण त्यसको सजाय बाल बालिकाले भोग्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिकाको महिला तथा बाल बालिका शाखामा कार्यरत महिला विकास अधिकृत गौरी थापा।
8: आमा बाउको उमेर पुगे हुँदैन, उनीहरूको नागरिकता हुँदैन। कर्णालीकै कुरा गर्दाखेरि कर्णाली प्रदेशले अब बैंक खाता छोरीको सुरक्षा जीवन भरिको भन्ने एउटा कार्यक्रम ल्याएको छ। त्यो कार्यक्रममा आबद्ध हुनलाई के गर्नुपर्छ भने आमा बाउ दुईटैको नागरिकता हुनुपर्छ, त्यसपछि मात्र अब त्यो सुविधा लिन पाइन्छ। आमाको नागरिकता हुँदैन, बाबाको पनि हुँदैन, अब त्यो कसरी त्यो छोरी खातामा आबद्ध कसरी गराउने, त्यस्ता केसहरू पनि एकदमै सेवाबाट वञ्चित भएको अवस्था पनि छ।
5: आमा बुवाले बाल विवाह गरेको भए पनि बच्चाले पाउनुपर्ने जन्मदर्ता उसको नैसर्गिक अधिकार भएको हुनाले बच्चा जन्मेको 35 दिनभित्र अनिवार्य रूपमा घटना दर्ता गर्नुपर्ने बताउँछन् जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई।
9: बुवा आमाको उमेर नपुगेकै कारणले गर्दा घटना दर्ता गरिदिनु हुँदैन भन्ने विषय चाहिँ होइन, अहिले घटना दर्ता गराइदिनुपर्छ। अन्य त्यो दर्ता रजिस्ट्रेशनको आधारले सुविधा पाउने कि नपाउने, कस्तो कन्डिसन भएमा पाउने भन्ने सरकारले निर्णय गरे अनुसार हुन्छ, दर्ता गरी पाउने अधिकार हो, त्यसलाई हनन गर्न मिल्दैन।
5: पढ़ाईमा असफलता, सानै उमेरमा बाबा आमा गुमाएका र अर्काको देखासिखीमा लागेर बाल बालिकाहरूले प्राय जसो उमेर नपुग्दै विवाह गरेको देखिन्छ। यसलाई कम गर्दै लैजानुको लागि स्थानीय सरकारले त्यस्ता बाल बालिकाको पहिचान गरेर सचेतनामूलक कार्यक्रमको साथसाथै उनीहरूको पढ़ाई लेखाईमा समेत सहयोग गर्न आवश्यक रहेको जानकारहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
2: अन्त्यमा नेपाल बाहिरको एउटा विषय, कीर्तिमान स्तरमा परेको वर्षाका कारण जापानको पूर्वी क्षेत्रमा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने हजारौं मानिस टोकियोको नारिता विमानस्थलमा अलपत्र परेका छन्। अधिकारीहरूले अभूतपूर्व भनी व्याख्या गरेको वर्षाका कारण चिबा क्षेत्रका 20,000 भन्दा बढ़ी घर परिवारको घरमा विद्युत आपूर्ति अवरूद्ध बनेको छ। स्थानीय अधिकारीहरूले बिहिबार उच्चतम स्तरको आपतकालीन चेतावनी जारी गरेका थिए। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
10: आपतकालीन रूपमा जारी गरिएको चेतावनीको स्तर शुक्रबार बिहान भने अघिल्लो दिनको तुलनामा घटाइएको थियो, तर पहिरो र बाढ़ीको जोखिम सम्बन्धी चेतावनी भने जारी नै छ। यसै साता जापान र छिमेकी देशहरूमा आँधीको श्रृंखला आएको थियो। यही कारण मौसमविदहरूले यो वर्ष मौसम असामान्य रूपमा सक्रिय हुने अनुमान गरेका छन्। जापानको मौसम विज्ञान सम्बन्धी निकायका अनुसार पछिल्लो भारी वर्षा देशको पूर्वी भागतर्फ बगेको तातो हावाका कारण भएको हो। उक्त हावा माथिल्लो वायुमण्डलमा रहेको चिसो हावासँग मिसिएपछि वायुमण्डलीय अवस्था अत्यन्त अस्थिर बनेको थियो। चिबा क्षेत्रका गवर्नर तोशिहितो कुमागाईले शुक्रबार बिहान पत्रकारहरूसँग जापानको विगतको मौसमको मापदण्डबाट हेर्दा पनि यो अत्यन्त असामान्य अवस्था भएको बताएका छन्। टोकियोसँगै जोड़िएको चिबामा बिहिबार दिउँसोदेखि प्रति घण्टा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको अधिकारीहरूले बताएका छन्। गवर्नर कुमागाईले अधिकारीहरूले मानिसहरूको ज्यान बचाउन प्राथमिकता दिने र उद्धार प्रयासलाई निरन्तरता दिने बताए। सार्वजनिक प्रसारक एनएचके क्योदो समाचार एजेन्सीका रिपोर्ट अनुसार कम्तीमा 8 जनाको मृत्यु भएको छ। शुक्रबार बिहानसम्म धेरै रेल सेवाहरू बन्द छन् भने केही प्रमुख राजमार्गहरू पनि बन्द गरिएका छनृ।

0: आज विक्रम सम्वत 2083 साल साउन 30 गते शनिबार, श्रावण शुक्ल तृतीया, 15 अगस्त सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: भेलाले झनै गिजोलियो कांग्रेस, ब्याक गियरमा बालेन, जेएनजीए आन्दोलनका मुद्दा फिर्ता लिन बन्यो समिति, अस्पतालमा सेवाग्राहीको भीड़ लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको पठन पाठनसँगै विद्यार्थी बने शेरधनी शीर्षकको शुभ समाचार।
0: विद्यालय जाने उमेरमै नगद बचत गर्न सिकेका इलामको रोङ गाउँपालिकाका बालबालिका अहिले त्यही रकमबाट शेयर खरिद गरेर लगानीकर्ता बनेका छन्। गाउँपालिकाले बालबालिकालाई विद्यालयमा टिकाउने उद्देश्यले शुरू गरेको कार्यक्रमले विद्यार्थीलाई शेयर धनी बनाएको हो। बाल बचत अहिले पुँजी बजारसम्म विस्तार भएको छ। रोङ गाउँपालिकाले अध्यक्षसँग विद्यार्थी विद्यालयमा आधारित उद्यमशीलता कार्यक्रम कार्यविधि 2080 बनाएर विद्यार्थीहरूलाई बचत, सामाजिक सुरक्षा र उद्यमशीलतासँग जोडेको छ। कार्यविधि अन्तर्गत अहिले 1 रूपियाँ विद्यार्थी बचत, अभिभावकविहीन विद्यार्थी व्यवस्थापन, विद्यार्थी उद्यमशीलता र प्रोत्साहन कार्यक्रम रहेका छन्। चार मध्ये प्रोत्साहन कार्यक्रम भने चाँडै शुरू गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष मणिकुमार च्याङबोले बताएका छन्। त्यसको एउटा महत्वपूर्ण चरणका रूपमा विद्यार्थीलाई प्राथमिक शेयर अर्थात आईपीओमा सहभागी गराउन थालिएको हो। उनले भने एक मक्षी 2080 शुरू भएको कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीमा सानैदेखि बचत गर्ने बानी बसाल्नु हो। कार्यक्रम शुरू भएको 32 महिनामा पालिकाका 2129 विद्यार्थीका बैंक खाता सञ्चालनमा छन्। ती खातामा अहिलेसम्म 70,58,365 रूपियाँ बचत भएको गाउँपालिकाले जनाएको छ। हामीले बचतमा मात्र सीमित राखेनौ, विद्यार्थीको बैंक खातालाई उनीहरूको आर्थिक सुरक्षासँग जोड्ने आधारको रूपमा विकास गर्यौं। अध्यक्ष स्याङबोले भने विद्यार्थीलाई छात्रवृत्ति बाँड्ने परम्परा अभ्यास भन्दा हाम्रो गाउँपालिकाले शुरू गरेको प्रयोग केही फरक छ। पालिकाले 1-8 कक्षासम्म अध्ययनरत विद्यार्थीहरूलाई दिने छात्रवृत्तिको रकम सोझै विद्यार्थीको खातामा जम्मा गरिदिन्छ। उक्त खातामा वार्षिक पालिकाले 10 र सिद्धि हाइड्रोले 20,000 रूपियाँ जम्मा गरिदिन्छन्। यही 30,000 रूपियाँले विद्यार्थीका नाममा शेयर किनिदिन्छौ। उनले भने विद्यार्थीले अध्ययन गर्ने र सबैलाई यसबारे जानकारी नहुने हुनाले र विद्यालयले समन्वय गरेर नै शेयर किनिदिने गरेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर दुवाले पार्टीभित्रका असहमतिलाई सबैको भावनाको कदर हुने गरी समाधान गर्नुपर्ने बताएका छन्। शुक्रबार आफ्नो पक्षका नेताहरूले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन गर्दै देउवाले व्यक्ति केन्द्रित नभई कांग्रेसको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनु पर्नेमा जोड़ दिएका हुन्। तर विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापा र देउवाबीच औपचारिक सम्वाद नभएको करिब 1 वर्ष भयो। गत भदौ 23 को जेएनजीए आन्दोलन पूर्व एमालेसँगको सत्ता सहकार्यमा रहँदा सम्वाद बेला बखत थापा र देवाबीच सम्वाद हुने गरे पनि त्यसता औपचारिक भेट भने पाएको छैन। यद्यपि टेलिफोन सम्वाद भने आवश्यकता अनुसार बेला बेलामा भइरहेको सभापति थापा निकटका नेताहरूले दावी गरेका छन्। आन्तरिक राजनीति समस्या समाधानका विषयमा प्रत्यक्ष भेट नभए पनि समय समयमा विभिन्न माध्यमबाट कुराकानी हुने गरेको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताएका छन्। जेएनजी आन्दोलनको चपेटामा पर्नुभएका निवर्तमान सभापति देउवाले लामो समय विदेशमै बिताउनुभयो। उहाँ विदेश हुँदा सभापति गगन थापा पनि भेटकै लागि विदेश जाने कुरा भएन, तर पार्टीभित्रका समस्या समाधानका सवालमा बेला बखत थापा र देउवाबीच विभिन्न माध्यमबाट कुराकानी भएकै थिए। उनले बताएका छन् आन्तरिक असमझदारी सम्वादबाटै समाधान खोजिनुपर्ने नेताहरूको बाहिरी रटान कायम छ। नेपाली कांग्रेसमा निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा विधि र विधान मिचिएको बताएका छन्। शुक्रबार कांग्रेस संस्थापनेतर पक्षको राष्ट्रभेलालाई सम्बोधन गर्दै देउवाले पार्टीभित्रका असहमतिलाई सबैको भावना अनुरूप कदर हुने गरी समाधान गर्नुपर्ने बताएका थिए। त्यस्तै कांग्रेसका नेता डाक्टर शेखर कोरोलाले नेपाली कांग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेकाले कांग्रेसलाई आफूले मिलाउनु पर्ने समेत बताएका छन्। चुनाव ताका मत्थर भइसकेको कांग्रेस विवाद अदालतको पुनरा अवलोकन निस्साले बल्झाएको छ। शुक्रबारको देउवा पक्षीय भेलाले त झनै गिजोलिएको छ। भेलाले झनै गिजोलियो कांग्रेस एकताको रटान सम्वादहीनता कायमै शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: कांग्रेसकै समाचारलाई आजको नागरिक दैनिकले कांग्रेसमा नेता फेरिए रोकिएन विग्रह आठ दशकमा पनि जुट फुटको चक्र उस्तै शीर्षकमा मुख्य खबर छापेको छ। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया शुरू भएको नेपाली कांग्रेसले आठ दशक पार गरेको छ। आठ दशकमा कांग्रेसमा धेरै नेता आए गए तर पार्टीभित्रको फुट जुट र फेरि फुटको चक्र भने जारी रहेको छ। रोकिन सकेको छैन, अहिले पनि कांग्रेस त्यही क्रममा छ। भारतमा बेलायतको औपनिवेशिक शासन समाप्त हुने जनाउसँगै नेपालमा राणा शासन अन्त्यका लागि बीपी सहितका नेताहरूले कांग्रेस गठन प्रक्रिया थालेका हुन्। त्यसका लागि 2006 चैत्र 14 गते नेपाली प्रजातन्त्र कांग्रेस नेप्रका र नेपाली राष्ट्रिय कांग्रेस नेराका कोइराला समूहका अध्यक्षले दुई पार्टीबीच एकीकरणको आवश्यकता औल्याए। त्यसकै जगमा 2006 चैत्र 27 गतेदेखि कोलकातामा भएको दुवै पक्षको सम्मेलनबाट नेपाली कांग्रेस स्थापना भएको हो। स्थापनाको आठ दशकमा कांग्रेसले मुलुकको आर्थिक सामाजिक र राजनैतिक परिवर्तनको अगुवाई गरे पनि आन्तरिक किचलो र कलहबाट भने ऊ कहिल्यै मुक्त हुन सकेन। कांग्रेसको आन्तरिक कलह र व्यक्तिगत टकरावले मुलुकको आर्थिक विकास मात्र होइन शासन प्रणाली पनि पटक पटक संकटमा परेको छ। कांग्रेसका जिम्मेवार नेताहरू शक्ति र स्वार्थको पछि लाग्दा वर्षौंसम्म लोकतान्त्रिक व्यवस्था संकटमा परेको विगत पनि छ। विगतलाई पाठका रूपमा ग्रहण गर्दै अगाडि बढ़नुको साटो अहिले पनि कांग्रेस विवाद र विभाजनको चक्रमा फँसेको छ। एकले अर्काको उचितो काटेर मपाइत्व देखाउन कांग्रेस नेताहरू अहिले सक्रिय भएर लागेका छन्। मुलुकको राजनैतिक तरल अवस्थामा रहेका बेला कांग्रेसमा एकता देखिनुपर्नेमा विग्रहका डोबहरू खनिँदै गएका छन्। गत भदौ 23 र 24 गतिको जेएनजी विद्रोहसँगै मुलुकको राजनीतिमा आएको बदलावलाई स्वीकार गर्दै अगाडि बढ़नुपर्ने कांग्रेस नेताहरू एकअर्का विरूद्ध खनिन पुगेका छन्। हराएको मौरी जस्ता बनेका कांग्रेसका नेताहरू पुष अन्तिम साता भएको विशेष महाधिवेशनपछि त्यसको पक्ष र विपक्षमा विभाजित छन्। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएपछि तत्कालीन संस्थापन अर्थात शेरबहादुर देउवा पक्ष नयाँ दल गठनको क्रियाकार्यमा जुटेको थियो। त्यसकै लागि उनीहरूले राष्ट्रिय भेला आयोजना गरेका हुन्। तर यसै बीचमा देउवा पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वलाई मान्यता दिने फैसला पुनरावलोकन गर्न माग गर्दै दिएको सर्वोच्चमा दिएको निवेदनमा निस्सा मिलेको छ। पुनरावलोकन निस्सासँगै नयाँ दल गठन गृह कार्य तत्काललाई रोकिएको छ। भेला भने शुक्रबार हिजोदेखि शुरू भएको छ। विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेको पक्ष पनि त्यति बेला नयाँ दल गठनको गृह कार्यसहित अगाडि बढ़ेको थियो। आजको नागरिक दैनिकमा कांग्रेसमा नेता फेरिए रोकिएन विग्रह शीर्षकमा खबर छापिएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको शुरूआती चरणमा विदेशी कूटनीतिक कूटनीतिज्ञ संघको भेटघाटमा बनाएको कड़ा प्रोटोकल विस्तारै खुकुलो पारेका छन्। प्रधानमन्त्री बनेपछि उनले काठमाडौँ स्थित विदेशी राजदूतसँग छुट्टा छुट्टै भेट नगर्ने नीति लिएका थिए, तर करिब 4.5 महिनापछि उनले भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तव र चीनका लागि नेपाली राजदूत झाङ माओमिङसँग अलग अलग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री शाहले 25 साउनमा सिंहदरबारमा भारतीय राजदूत श्रीवास्तवसँग पहिलो पटक एक्ला एक्लै भेट गरे। त्यसपछि चिनिया राजदूत झाङ माओमिङसँग पनि छुट्टै भेटवार्ता भयो। प्रधानमन्त्री बने यता विदेशी राजदूतसँग उनले यस्तो प्रत्यक्ष द्विपक्षीय भेट पहिलो पटक गरेका हुन्। यो भेटसँगै प्रधानमन्त्री शाहले शुरूआतमा अपनाएको कूटनीतिक शैली परिवर्तन गरेको स्पष्ट भएको छ। शुरूमा उनले भारत चीन सहित विभिन्न देशका राजदूतलाई सामूहिक भेट दिएका थिए। व्यक्तिगत भेटभन्दा सामूहिक संवाद र संस्थागत कूटनीतिलाई प्राथमिकता दिने उनको शैलीलाई त्यसबेला सरकारको फरक कूटनीतिक अभ्यासका रूपमा हेरिएको थियो। तर त्यही अडानबाट प्रधानमन्त्री पछि हटेको देखिएको छ। भारतीय राजदूत नवीन श्रीवास्तवले भेटमा बालेनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना र भारत भ्रमणको निम्तो पनि हस्तान्तरण गरे। भारतले प्रधानमन्त्री शाहलाई छिट्टै नयाँ दिल्लीमा स्वागत गर्न आतुर देखिन्छ भने भारत भ्रमणको मिति भने तय भइसकेको छैन। यो भेट शिष्टाचारमा भने सीमित रहेन। भारतसँगको उच्च स्तरीय राजनीतिक संवाद पुनः सक्रिय बनाउने दिशामा यो भेटलाई हेरिएको छ। रोचक कुरा त के छ भने प्रधानमन्त्री बनेको 4.5 महिनापछि मात्रै भारतीय राजदूतले मोदीको औपचारिक बधाई र शुभकामना बालेन समक्ष पुर्याएका छन्। भारतले शुरूदेखि नै प्रधानमन्त्रीसँग प्रत्यक्ष संवादको प्रयास गरे पनि व्यक्तिगत भेट भने दिएको थिएन भने प्रधानमन्त्री शाहको प्रारम्भिक कूटनीतिक शैलीका कारण भारतीय विदेश सचिव विक्रम मिश्रीको प्रस्तावित नेपाल भ्रमण समेत स्थगित हुन पुगेको थियो। उनी बालेनलाई भारत भ्रमणको औपचारिक निम्तो पत्र लिएर आउँदै थिए। त्यस घटनाले नेपाल भारत उच्च स्तरीय राजनैतिक संवादमा अवरूद्ध पारेको थियो, तर पछिल्लो घटनाक्रमले दूरी क्रमशः घट्दै गएको देखाउँछ। प्रधानमन्त्री स्वयं भारतीय राजदूतसँग भेटवार्ता गर्ने अवस्थामा पुगेका छन् भने मोदी उनलाई छिट्टै नयाँ दिल्लीमा स्वागत गर्न चाहन्छन्। प्रधानमन्त्रीको कूटनीतिक शैली परिवर्तन हुनुमा दुई कारणलाई मुख्य मानिएको छ। पहिलो, बालेनको फरक शैली देखेपछि भारतीय सत्तारूढ़ दल भाजपाले राष्ट्रपा सभापति रवि लामिछानेलाई नयाँ दिल्लीमा रातो कार्पेट बिछ्यायो। उनले भाजपाका सकल दर्जाका नेतादेखि प्रधानमन्त्री मोदीलाई समेत भेटे। यसले प्रधानमन्त्री बालेनलाई झस्काएको देखाउँछ। त्यसैले उनले प्रमुख सल्लाहकार कुमार बेन्जनकार बेनलाई सुटुक्क नयाँ दिल्ली पठाएर दूरी घटाए। त्यसपछि नै हो प्रधानमन्त्री शाहले भारतसँग कूटनीतिक सक्रियता बढ़ाएको। प्रधानमन्त्रीको कूटनीतिक शैलीमा ब्याक गियर लगाए पनि त्यो व्यावहारिक बाटो हो। बालेन साँच्चीकै ब्याक गियरमा हिँडेका हुन् वा कूटनीतिक बाटो सच्याएर रणनीतिक चाल मात्र चालेका हुन् त्यो भने अबका निर्णयले देखाउनेछ। ब्याक गियरमा बालेन र शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: अस्पतालमा सेवाग्राहीको भीड़, गुणस्तरीय सेवामा चुनौती शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। काठमाडौँ महानगरपालिका वड़ा नम्बर 27 को देवहालमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र अर्थात प्रथम बिन्दु अस्पताल सञ्चालनमा छ। अस्पतालले उच्च रक्तचाप, मधुमेहदेखि 98 प्रकारका औषधि वितरण गर्नुका साथै ल्याब परीक्षण, फिजियोथेरापी र अन्य सेवा प्रदान गर्दै आएको छ। तर घना बस्ती रहेको यस वड़ाको तुलनामा अस्पतालमा सेवा लिन आउनेको संख्या भने अत्यन्त न्यून छ। केन्द्रमा स्वास्थ्य बीमा लागू भएपछि चिकित्सकहरू बिरामी जाँच्न भन्दा पनि रेफर गर्ने काममै व्यस्त हुनुपर्ने अवस्था रहेको छ। अस्पतालकी सूचना अधिकारी मनिषा श्रेष्ठका अनुसार पछिल्लो समय वीर अस्पतालमा उपचारका लागि जाने बिरामीलाई सिधै रेफर गर्नमै समय बित्ने गरेको छ। दैनिक आउने बिरामी मध्ये करिब 60% स्वास्थ्य बीमाको रेफर लिन मात्र आउने गरेको उनले बताएकी छन्। सेवाग्राहीले स्वास्थ्य परीक्षण नगरी सिधै रेफर माग्नुहुन्छ उनले भनिन्। यसअघि उक्त केन्द्रमा दैनिक 40-50 जना बिरामी आउने गरेका थिए। नियमित सेवा लिन आउनेमा उच्च रक्तचाप र मधुमेहका बिरामी छन्। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत अस्पतालमा एक्सरे, भिडियो एक्सरे, ल्याब, फार्मेसी र 24 घण्टे आकस्मिक सेवा हुनुपर्ने तथा आवश्यकता अनुसार 5-15 शैयाको अन्तरंग सेवा पनि सञ्चालन गर्न सकिने व्यवस्था छ। तर देवहालको उक्त केन्द्रमा भने एक्सरे सेवा सञ्चालनमा आएको छैन। जनशक्ति अभावका कारण एक्सरे सेवा सञ्चालन गर्न नसकिएको केन्द्रले जनाएको छ। अस्पतालका मेडिकल अफिसर डाक्टर सुरेन्द्र बुढाथोकीका अनुसार स्थानीयलाई सेवाबारे पर्याप्त जानकारी नहुनु, अस्पताल भित्री ठाउँमा भएकाले सजिलै देख्न नसक्नु र महँगा परीक्षण सेवा उपलब्ध नहुनुका साथै आधारभूत स्वास्थ्य सेवाप्रति जनमानसमा विश्वास जगाउन नसक्नु लगायतका कारणले सेवाग्राही नआएको हुन सक्छ। तर पनि अस्पतालमा सेवाग्राहीको भीड़, गुणस्तरीय सेवामा चुनौती आजको नागरिक दैनिकमा खबर छापिएको छ।
2: सरकारले जेएनजी आन्दोलनका क्रममा पक्राउ परेका तथा विभिन्न फौजदारी मुद्दामा थुनामा रहेका व्यक्तिको मुद्दा फिर्ता लिने तयारी गरेको छ। यसका निम्ति पूर्व अध्ययन गर्न समिति गठन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार नेपाल सरकार र जेएनजी आन्दोलनका प्रतिनिधिबीच 2082 मंगिर 24 गते सम्झौता भएको थियो। साथै नेपाल सरकार मन्त्री परिषदले 2083 असार 18 गते जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज समेत स्वीकृति गरेको थियो। जेएनजी संघको सम्झौता तथा एकीकृत प्याकेजको प्रभावकारी कार्यान्वयनका लागि अन्तर मन्त्रालय, अन्तर निकाय समन्वय सहयोगीकरण गर्ने प्रयोजनका लागि मुद्दा फिर्ता लिनका लागि समिति बनेको हो। सरकारले मुद्दा फिर्ताका लागि समिति बनाए पनि तत्काल भने मुद्दा फिर्ता हुने छैन। यसबारे गठित समितिले आन्दोलनका क्रममा दर्ता भएका मुद्दाको संख्या, मुद्दाको प्रकृति, अभियोग लागेका व्यक्तिको अवस्था र मुद्दा फिर्ता गर्न सकिने कानूनी आधारबारे अध्ययन गर्नेछ। जघन्य अपराधमा संलग्नले छूट पाउँदैनन्, तर आन्दोलनमा सहभागी भएकै कारण निर्दोष युवाहरू थुनामा परेका भए छुट्नेछन्, गृहमन्त्री सुदन गुरूङले भनेका छन्। त्यस्तै राष्ट्रपाका सांसद मनिष खनालले मुद्दा फिर्ता लिँदा भोलि पुनरावेदन हुन सक्छ, सर्वोच्चले व्याख्या गर्न सक्छ, भविष्यमा के हुन्छ विचार गरेर परिपक्व निर्णय गरौं, मनिष खनालले भनेका छन्। मुद्दा फिर्ता लिन बन्यो समिति शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: स्वास्थ्य विभाग अन्तर्गत स्वास्थ्य संस्थालाई 3,56,00,00,000 भुक्तानी शीर्षकमा अन्नपूर्ण पोष दैनिकमा खबर छापिएको छ। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत विभिन्न जिल्लाका 376 स्वास्थ्य संस्थालाई 3,56,08,94,960.69 भुक्तानी गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमको 2082 माघ र फागुन महिनाको सेवा बापत स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो। भुक्तानी पाउनेमा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल तथा निजी तथा शिक्षण अस्पताल रहेका छन्। भुक्तानी वितरणमा ठूला अस्पतालसँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पताल लगायतका सबै सेवा प्रदायक समेटिएका छन्। स्वास्थ्य बीमा अन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाहरूले गरेको दावीहरूको रुजु तथा मूल्याङ्कन गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको हो। अन्नपूर्ण पोस्टमा खबर छ।